सुबह प्रभात आदरणीय श्रोता एफएमएक्स 3.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। आज शनिबार 19 सेप्टेम्बर 2026 तदनुसार विक्रम संवत 2083 3 गते असोज महिना। समय अहिले बिहानको ठिक 6:25:43 भइरहेछ र नयाँ दिनको नयाँ उज्यालोसँगै नयाँ आशा, नयाँ ऊर्जा र मिठा अनुभूतिहरू लिएर हामी फेरि पनि यहाँहरू समक्ष उपस्थित भइसकेका छौँ आकाशवाणीको खरसाङ केन्द्रमा, जहाँ हरेक बिहान सूचना, ज्ञान, सङ्गीत र मनोरञ्जनसँगै आत्मीयताको मिठास लिएर आउने गर्छौँ। त देश विदेशमा रहनुभएका हाम्रा सम्पूर्ण श्रोता महानुभावहरूमा उद्घोषिका म सरू साथै प्रसारण सहयोगी सुभाषनी प्राविधिक मित्र सचिनको तर्फबाट न्यानो अभिवादन, स्वागत एवं सप्रेम नमस्कार। अबको यो बिहानी समय तपाईँहरूको साथमा अझ सुन्दर बनोस् भन्ने शुभकामना सहित सुरु गरौं आजको बिहानी प्रसारण।

श्रोता, आस्था र विश्वासले मनलाई शान्त बनाउने एउटा सुन्दर माध्यम हो भक्ति। भक्तिका मधुर स्वरहरूले मनमा सकारात्मक ऊर्जा भर्दै जीवनमा शान्ति, आशा र आत्मीयताको अनुभूति गराउँछन्। त्यसैले आउनुहोस्, मनलाई शान्त राख्दै भावनालाई भक्तिमा डुबाउँदै सुरु गरौँ भक्तिमय कार्यक्रम अर्चना।

शरीरलाई सफा राख्न पानी चाहिन्छ, त्यस्तै गरेर मनलाई सफा राख्न ध्यान चाहिन्छ, अनि आत्मालाई सफा अनि पवित्र राख्नको निम्ति सत्य र आध्यात्मिकता चाहिन्छ। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनाको पर्खाइमा बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौँ।

आदरणीय श्रोता, आजको यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा हामीले संसार एक ताला आध्यात्मिक मन यसको चाबी विषयमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छौँ। जुन आध्यात्मिक चिन्तनलाई हामी माझमा प्रस्तुत गर्नको निम्ति आज आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ खरसाङ निवासी दुर्गा सामकोटाज्यू। त श्रोताहरू, अबको क्रममा सुनौ उहाँको प्रस्तुति।

नमस्कार, म दुर्गा सापकोटा। आज हजुरहरू समक्षमा एउटा विषयमा एक दुईवटा कुरा लिएर उपस्थित भएको छु। त्यो के रहेको छ भने, संसार एक ताला हो अनि आध्यात्मिक मन भनेको त्यसको चाबी हो। हामी सोचौँ त हामीहरूलाई दुःख दिने संसार मात्र हो कि हाम्रो मन पनि हो। त्यसैले कहिलेकाहीँ बाहिरी संसारमा कतिपय कुराहरू ठिकै नै चलिरहेको हुन्छ, तर मनभित्र भने आधी नै चलिरहेको हुन्छ। कहिलेकाहीँ बाहिरी संसारमा कतिपय परिस्थिति बिग्रिँदा पनि कतिजनाको मन शान्त नै हुने गर्दछ। त्यसैले यहीँबाट पनि हामीले एउटा गहिरो कुरा बुझ्न सकिन्छ कि संसार भनेको ताला हो र त्यो तालालाई खोल्ने चाबी भनेको हाम्रो आध्यात्मिक मन नै हो। हामी प्रायः धेरैजना बाहिरी संसारमा सुख शान्ति अनि त्यसै गरेर सम्मानको लागि दौडि नै रहेका हुन्छौँ। र आउनुहोस् आज केही क्षण यही आध्यात्मिक मनलाई चिन्ने कोसिस गरौँ। हामी सबैजनाले संसारलाई बदल्नतिर त लाग्ने गर्दछौँ, तर संसारलाई बदल्ने होइन, पहिले आफैले आफूलाई बदल्ने हो। जब हामीले संसार कस्तो छ, संसारमा के भइरहेको छ भनेर सोच्यौँ भने आफूलाई चिन्न सकिँदैन। त्यसैले हामीले बुझ्नुपर्ने कुरा, संसारलाई बदल्न खोज्दा हामी थाक्ने गर्दछौँ, तर अरूलाई बदल्न भने सकिँदैन। त्यसैले त आफैले आफूलाई बदल्न सक्यो भने आफू बदलिएको देखेर अरू पनि बदलिन कर लाग्ने गर्दछ। अरूको गल्ती के छ भनेर खोज्नुभन्दा पनि आफ्नो कमजोरी के छ भनेर खोज्न सक्यो भने पक्का पनि हामी बदलिन सकिन्छ, अनि मात्र अरू बदलिने गर्दछ। धेरैजनाले मलाई अरूले के भन्छ भनेर सोच्ने गर्दछौँ। जब हामीले जीवनमा अरूले के भन्छ भनेर सोच्न थाल्यौँ भने केही पनि गर्न सकिँदैन, त्यसै गरेर आफूलाई चिन्न पनि सकिँदैन अनि आफूलाई बदलिन पनि सकिँदैन। संसारमा सबैभन्दा ठुलो परिवर्तन त्यति बेला सुरु हुन्छ जब हामी मेरो समस्या संसारमा मात्र होइन अरूमा पनि छ भनेर, ममा पनि ठुलो परिवर्तन गर्न जरुरत छ भनेर बुझ्यो भने ठुलो परिवर्तन हुने गर्दछ। त्यसैले संसारलाई परिवर्तन गर्ने हो भने पहिले आफैले आफूलाई परिवर्तन गर्नुपर्दछ। जब हाम्रो मन शान्त भयो भने हामीले गरेका हरेक काम राम्रो लाग्ने गर्दछ, अनि ती कामले पनि हामीलाई सफल साथी खुसी दिने गर्दछ। चाहे हामी बसेको घर सानै भए तापनि सुन्दर नै लाग्ने गर्दछ, अनि त्यो घर सानै भए तापनि महल नै लाग्ने गर्दछ। जब मन अशान्त भयो भने जति नै ठुलो घर भए तापनि सानै लाग्ने गर्दछ। अब म त्यसै गरेर हजुरलाई मन शान्त किन बनाउने अनि कसरी बनाउने भनेर बताउँदैछु। जब हाम्रो मन अशान्त हुन्छ नि, त्यो बेला जीवनमा सही बाटो पत्ता लगाउन सकिँदैन। र यसलाई हामीले बुझ्नुपर्ने कुरा के रहेको छ भने, मनलाई शान्त बनाउनु भनेको संसारलाई छोडेर जङ्गल नै जानुपर्छ भन्ने पनि होइन। घरमा बसेर पनि अरूको सेवा गर्दै काम गर्दै मनलाई शान्त बनाउन सकिन्छ। त्यसका लागि पहिले हामीले आफैलाई अनि आफ्नो मनलाई राम्ररी बुझ्न जरुरत छ। आफूलाई बदल्नु अघि सबैभन्दा पहिले आफ्नो मनलाई बुझ्नै पर्छ।

हामीले अरूलाई त धेरै बुझ्ने गर्छौँ तर आफूलाई कहिले पनि बुझ्न सकेको छैनौँ, मनलाई कहिले पनि बुझेनौँ। मनलाई बुझ्नु भनेको मनभित्र चलिरहेको हरेक विचार भावनालाई शान्त भएर सुन्नु हो। जब हामी केही समय बाहिरी संसारबाट टाढा भएर आफ्नै मनसँग संवाद गर्दै मनलाई नजिकबाट निहाल्दै हिँड्न थाल्छौँ नि, पक्कै पनि मनलाई बुझ्न सकिन्छ। तब मात्र म कस्तो छु भनेर चिन्न सकिन्छ। अब यसै गरेर मनलाई शान्त कसरी बनाउने भन्ने विषयमा बताउँदैछु। र पहिलो रहेको छ, हामी हरेक दिन बिहान छिट्टै उठ्ने गर्नुपर्दछ, त्यसै गरेर कम्तीमा आधा घन्टा जति योगा ध्यान मेडिटेसन गर्नुपर्दछ। र यो मध्येमा सबैभन्दा राम्रो भनेको अनुलोम विलोम रहेको छ र यो गर्नाले मनलाई शान्त बनाउने गर्दछ। त्यसै गरेर यसले दिमागलाई पनि राम्रो गर्ने गर्दछ। र यसै गरेर हरेक दिन दिनको सुरुवात गर्न सक्यो भने हाम्रो जीवन लाई अवश्य राम्रो बनाउन सकिन्छ। अब म फेरि पनि यहाँहरूलाई हाम्रो मन शान्त जब हुन्छ नि त्यो बेला हाम्रो जीवन के कस्तो परिवर्तन हुने गर्दछ भनेर भन्दैछु। र वास्तवमा जीवन बदल्न सधैँ बाहिरी परिस्थिति मात्रै बदल्नु पर्दछ भन्ने मात्र होइन, मन शान्त भयो भने समस्या त हुन्छ नि जीवन, तर त्यसपछि समस्यालाई हेर्ने दृष्टिकोण विचार धेरै फरक हुने गर्दछ। हिजो त्यही समस्याले रिस उठ्थ्यो भने आज त्यही समस्यालाई मुस्कुराएर स्वीकार गर्दै अघि बढ्न सकिन्छ। त्यसैले शान्त मन हुँदा चाहिँ समस्या नआउने भन्ने पनि होइन, तर शान्त मन भएपछि आफूलाई समस्याबाट सम्हालेर अघि बढ्ने शक्ति मिल्ने गर्दछ। त्यसैले जीवनमा सुख आउँदा नमातिनु अनि दुःख पछि नआतिनु पर्दछ। हामी संसारलाई आफ्नो इच्छा अनुसार चलाउन सकिँदैन, आफ्नो कर्मबाट मात्र हामीले संसारलाई चलाउन सकिन्छ। कसले के भन्छ र कसले कस्तो व्यवहार गर्छ, बाहिरी परिस्थिति कहिले बदलिन्छ, यी सबै कुरा त हाम्रो हातमा कहाँ हुन्छ र, तर यसको प्रतिक्रिया हामी कसरी दिन्छौँ त्यो मात्र हाम्रो हातमा हुन्छ। र यहीबाट बुझ्न सकिन्छ कि संसार एक ताला जस्तै हो अनि आध्यात्मिक मन भनेको विचार भनेको संसारलाई खोल्ने त्यसको चाबी पनि रहेको छ।

0: अहिले श्रोताले आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा संसार एक ताला आध्यात्मिक मन यसको चाबी विषयमा एक आध्यात्मिक चिन्तन सुनिरहनु भएको छ। श्रोताहरू, उक्त प्रस्तुतिको बाँकी अंश फेरि सुनौ।
1: अब म हजुर समक्षमा यी प्रसङ्गमा एउटा उदाहरण प्रस्तुत गर्दैछु र पहिलो उदाहरण रहेको छ। एक दिन एकजना मानिस साधु कहाँ गएर भनिछ, बाबा मेरो जीवनमा त सबै कुरा ठिकै नै छ तर मनमा शान्ति भन्ने छैन, शान्ति कसरी पाउने मलाई सिकाइदिनुहोस् न भनेर। त्यसपछि साधुले केही नभनी उसको हातमा पानी भरिको एउटा ग्लास दिनुभयो अनि भन्नुहुन्छ, यो ग्लासलाई समातेर बस, केही समयपछि हात दुख्न थाल्छ। अनि उसले ग्लास राख्दै भन्छ, बाबा अब यो ग्लास समाउन सक्दिनँ, मेरो हात दुखिरहेको छ। साधु मुस्कुराउँदै भन्नुहुन्छ, बाबु ग्लासको तौल त उति नै थियो तर जति नै लामो समयसम्म सम्हालेर राख्छौ नि त्यति धेरै नै भारी हुने गर्दछ, त्यसैले तिमीले पनि बोकेको चिन्ता पनि उस्तै नै हो, केही बेर बोकेर राख्दा त केही हुँदैन तर सधैँ त्यही कुरालाई जहिले समातिरह्यो भने मन भारी हुने गर्दछ। त्यसैले जीवनमा पनि तिमीलाई शान्ति चाहिएको भए केही कुरालाई जीवनमा त्याग्न पनि सिक, शान्ति खोज्नुलाई संसारभरि भोतानिनु पर्दैन, शान्तिको मूल स्रोत भनेको आफ्नै मनभित्र हुने गर्दछ। त्यसै गरेर अर्को उदाहरण रहेको छ, चाबी हराएको मान्छे। एकजना मान्छे घरको दैलो अगाडि उभिरहेको थियो र उसले आफ्नो हराएको चाबीलाई बाहिर खोजिरहेको थियो। एकजना नजिकैको मान्छेले उसलाई सोध्यो, तिम्रो चाबी कहाँ हराएको थियो? अनि उसले भन्छ, मेरो चाबी त भित्र नै हराएको थियो। र अर्को मान्छेले उसको कुरा सुन्दै हाँस्दै भन्छ, तिमीले घरभित्र हराएको चाबी घर बाहिर खोजेर कहाँ पाइन्छ र? त्यसको लागि तिमीले चाबीलाई भित्र नै खोज्नु पर्दछ, बाहिर खोज्न थाल्यो भने कहीँ पनि भेट्ने छैनौ।

त्यसैले हामीले पनि बुझ्नुपर्छ कि हामी सबैले खोजेको आध्यात्मिक ज्ञानको चाबी भनेको हाम्रो मनभित्र नै लुकेको हुन्छ। त्यसैले हामी सबैले संसारलाई बदल्नुभन्दा पनि पहिले आफ्नो सोचलाई बुझ्नु पर्दछ, आफ्नो कमजोरीलाई पनि बुझ्नु पर्दछ, किनकि संसार भनेको एउटा ताला जस्तै हो र त्यो ताला खोल्ने भनेको हाम्रो आध्यात्मिक मन हो। त्यसैले जीवनमा बाहिरी संसारमा अरूमा समाधान खोज्नुभन्दा पनि अघि एकपल्ट मनलाई बुझौँ, मनलाई राम्ररी चिन्ने कोसिस गरौँ।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। समय अहिले बिहानको ठिक 7:05 भइरहेछ र अब प्रस्तुत छ कार्यक्रम शुभप्रभात अन्तर्गत बिहानी सूचनाको, जस अन्तर्गत श्रोताहरूलाई हामी खेतीपातीबारे जानकारी दिनेछौँ, साथै आधुनिक गीत सुनाएर मनोरञ्जन पनि गराउनेछौँ।

आज हामी हाम्रा कृषक श्रोताहरूका निम्ति खेतीपातीबारे सल्लाह अन्तर्गत एनपीके सारको विषयमा जानकारी दिनेछौँ। एनपीके सार एवं रासायनिक सार सारा देशमा प्रयोग गरिन्छ, जसले नाइट्रोजन, फस्फेट अनि पोटास पौधाहरूलाई प्रदान गर्दछ। यद्यपि जमिनलाई आवश्यक पर्ने अरू तत्त्वहरू पनि प्रयोग गर्न छाड्न हुँदैन। नाइट्रोजन सार कृषकहरूलाई बिक्री गरिने नाइट्रोजन सारहरू हुन् एमोनियम सल्फेट, युरिया, क्याल्सियम, एमोनियम नाइट्रेट, एमोनियम फस्फेट अनि सुफाला। युरियामा नाइट्रोजनको मात्रा 44-46% हुन्छ। नाइट्रोजन सारको छै चाँडै हुनाले यसलाई प्रयोग गर्दा एकैपल्टमा नगरेर 2-3 पल्टमा प्रयोग गर्नुपर्छ। यसो गर्नाले पौधाहरूले पर्याप्त मात्रामा नाइट्रोजन प्राप्त गर्न सक्छन्। फस्फेटिक सार कृषकहरूले प्रयोग गर्ने फस्फेटिक सार हुन् हार्डमल, सुपर फस्फेट, एमोनियम फस्फेट, रक फस्फेट अनि ड्राई क्यासियम फस्फेट। हार्डमल र रक फस्फेट अमिलो माटोमा छरेर राम्ररी जमिनमा मिलाउन पर्छ। जति अमिलोपना जमिनमा हुन्छ त्यति नै छिटो यसको परिणाम पनि हुन्छ। रक फस्फेटमा प्रायः 30% फस्फोरिक एसिड हुन्छ, जबकि हार्डमलमा 20-25% हुन्छ। जुन जमिनमा न त बेसी एसिड न त एल्कलाइन छ त्यहाँ सुपर फस्फेट र जैविक सार मिसाएर जमिनमा प्रयोग गर्नाले फस्फेटको मात्रा बढ्नेछ अनि यस्तो तरिका अपनाउन उचित पनि हुनेछ। पोटासिक सार हाम्रा कृषकहरूले प्रयोग गर्ने पोटासिक सार हुन् म्युरेट अफ पोटास। म्युरेट अफ पोटासमा 60% पोटास पाइन्छ। पोटासिक सार जमिन तयार गरिसकेर बाली रोप्ने समयमा प्रयोग गर्न पर्छ अथवा बलौटे माटोमा अथवा बेसी वर्षा हुने ठाउँमा 2-3 पल्ट गरी प्रयोग गर्न पर्छ। श्रोता, यो त थियो खेतीपातीबारे सल्लाह अन्तर्गत एनपीके सारको विषयमा केही जानकारी। अब भने आधुनिक गीत सुनाएर श्रोताहरूलाई मनोरञ्जन गराउनेछौँ, त स्वीकार्नुहोस् जसिन्जन प्यासीको शब्द रचना अनि कुमार सुब्बाको स्वरमा केही आधुनिक गीतहरू।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब आउनुहोस्, केही क्षण ईश्वर भक्तिमा लीन बनाऊ, सुनेर केही भजन सृजना देवानको स्वरमा।

0: भजनहरूको प्रस्तुतिपछि अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि आज नयाँ दिल्लीमा पर्यावरण र जलवायु गतिशीलताको भविष्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। वर्ष 2025-26 भारतको सफ्टवेयर सेवाको निर्यात वार्षिक आधारमा 8.2% बढेर $221 अरबभन्दा अधिक पुगेको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले हिजो क्यानाडाका अन्तर्राष्ट्रिय व्यापार मन्त्री मनिन्दर सिद्धुसँग भेट गर्नुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिएनएन, एमएस नाउ र पोलिटिकोलाई व्हाइट हाउसमा प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गर्नुभयो। अनि विश्व एसियाली खेलकुद आजदेखि जापानको आइची नागोयामामा सुरु हुँदैछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा पर्यावरण र जलवायु गतिशीलताको भविष्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। दुई दिने सम्मेलन राष्ट्रिय हरित न्यायाधिकरणले आयोजना गर्दैछ। यसमा पर्यावरण विशेषज्ञहरू, सर्वोच्च उच्च र जिल्ला अदालतका न्यायाधीशहरू सहभागी हुनेछन्। कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरू र वरिष्ठ सरकारी अधिकारीहरू पनि सहभागी हुनेछन्। सम्मेलनमा राज्य न्यायिक एकाडेमीहरू, राज्य कानुनी सेवा प्राधिकरणहरू, राज्य विशेषज्ञ मूल्याङ्कन समितिहरू, राज्य पर्यावरण प्रभाव मूल्याङ्कन प्राधिकरणका प्रतिनिधिहरू सहभागी हुनेछन्। यसमा 17 देशका प्रतिष्ठित न्यायाधीश र न्यायिक प्रतिनिधिहरू पनि सहभागी हुनेछन्। सम्मेलनले न्यायिक दृष्टिकोण, वैज्ञानिक ज्ञान र संस्थागत अनुभवहरूको आदान प्रदानको लागि एक प्लेटफर्म प्रदान गर्नेछ। सहभागीहरूले प्रमुख वातावरणीय र जलवायु चुनौतीहरू, नीति निर्माण, कार्यान्वयन र कार्यान्वयनमा कमीहरूसहित छलफल गर्नेछन्। पर्यावरण प्रशासन प्रक्रिया र संस्थागत अनुभवका बारेमा छलफल हुनेछ। सहभागीहरूले पर्यावरण र जलवायुसँग सम्बन्धित मुख्य चुनौतीहरूको बारेमा छलफल गर्नेछन्। सम्मेलनमा पर्यावरण प्रशासन र संस्थागत सहकार्यलाई कसरी सुदृढ पार्ने भन्ने विषयमा पनि छलफल हुनेछ। यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आज विश्व रोजगार मेलामा भिडियो कन्फरेन्सिङ मार्फत विभिन्न सरकारी संस्थाहरूमा छानिएका 51,000 युवाहरूलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुहुनेछ। यस अवसरमा प्रधानमन्त्रीले नवनियुक्त व्यक्तिहरूलाई सम्बोधन गर्नुहुनेछ। विदेशी अंशदान विनियमन संशोधन विधेयक 2026 सम्बन्धी संयुक्त संसदीय समितिको पहिलो बैठक हिजो नयाँ दिल्लीमा सम्पन्न भएको छ। लोकसभा सांसद सञ्जय जयसवालको अध्यक्षतामा भएको बैठकमा गृह मन्त्रालयका अधिकारीहरूले समितिका सदस्यहरूलाई विधेयकका प्रावधानहरूको बारेमा जानकारी गराएका थिए। बैठकपछि समितिका अध्यक्ष सञ्जय जयसवालले बैठक सौहार्दपूर्ण वातावरणमा भएको र सदस्यहरूले धेरै प्रश्नहरू उठाएको बताउनुभयो।
2: बहुत ही अच्छे से कॉर्डियल वे से पूरी मीटिंग चली। सभी सांसदों ने अपने अपने प्रश्न पूछे। हमें मैंडेट यही मिला हुआ है कि विंडो सेशन से पहले हमें अपनी रिपोर्ट दे देनी है, हम निश्चित देने में सफल हो पाएंगे। होम मिनिस्ट्री के तरफ से ब्रीफिंग थी। जाहिर बात है कि पहली ब्रीफिंग हमेशा डिपार्टमेंट की होती है, तो जो पेरेंट डिपार्टमेंट है उसने अपनी सारी ब्रीफिंग की।
1: समितिमा लोकसभाका 21 र राज्यसभाका 10 सदस्य समावेश छन्। संसदका दुवै सदनले 12 अगस्तमा विदेशी अंशदान विनियमन संशोधन विधेयक 2026 थप जाँचका लागि संयुक्त संसदीय समितिमा पठाउन अनुमोदन गरेका थिए। यस संशोधन विधेयकको उद्देश्य विदेशी योगदानको प्रयोगलाई थप पारदर्शी र जवाबदेही बनाउनु हो। वर्ष 2025-26 भारतको सफ्टवेयर सेवाको निर्यात वार्षिक आधारमा 8.2% बढेर $221 अरबभन्दा अधिक पुगेको छ। भारतीय रिजर्व ब्याङ्कको कम्प्युटर सफ्टवेयर र सूचना प्रविधिमा आधारित सेवा निर्यात सम्बन्धी वार्षिक सर्वेक्षणमा यो जानकारी दिएको हो। सर्वेक्षणका लागि 7,569 सफ्टवेयर निर्यात कम्पनीहरूलाई सम्पर्क गरिएको थियो, जसमध्ये 2,363 कम्पनीहरूले प्रतिक्रिया दिएका थिए। कुल अनुमानित सफ्टवेयर निर्यातको करिब 89% हिस्सा यी कम्पनीहरूले ओगटेका थियो। गत वर्ष भारतको कुल सफ्टवेयर निर्यातमा बिपिओ सेवाको सबैभन्दा ठूलो हिस्सा थियो। प्रधानमन्त्री नरेन्द्र मोदी जनसेवाबाट राष्ट्र सेवा र निरन्तर प्रतिबद्धताको मन्त्रद्वारा परिभाषित जनसेवाको 25 पुरा गर्नुहुँदैछ। सेवा र सुशासनको यस दृष्टिकोणबाट प्रेरित भएर सरकार 2047 विकसित भारतको लक्ष्य हासिल गर्ने दिशामा निरन्तर लागिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणका प्रयासहरूले मानिसहरूको जीवनमा परिवर्तन ल्याइरहेको छ। यस विशेष श्रृङ्खलामा हामी नीति आयोगको प्लेटफर्म मार्फत यो दृष्टिकोणलाई कसरी वास्तविकतामा परिणत गरेको छ भनेर छलफल गर्नेछौँ।
3: नीति आयोग ने 1 जनवरी 2015 को मंत्रिमंडल के प्रस्ताव के माध्यम से योजना आयोग का स्थान लिया। इसे वित्तीय आवंटन करने वाली संस्था के बजाय एक

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको नेपाली प्रसारण सेवामा एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा। श्रोताहरूले हाम्रो कार्यक्रम दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एआईआर मोबाइल एप साथै प्रसार भारतीको ओटिटी वेबसाइटमा पनि सुन्न सक्नुहुनेछ। र अब प्रस्तुत छ कार्यक्रम संगीत प्रवाह। कार्यक्रम संगीत प्रवाह, जसको वेगमा प्रवाहित हुनेछ आधुनिक गीतहरूको धारा विविध कलाकारहरूको स्वरमा। त कार्यक्रम संगीत प्रवाहको आरम्भमा स्वीकार्नुहोस् यो प्रथम साङ्गीतिक कोशेली कर्म ग्याल्छेन भुम्जनको स्वरमा, जहाँ शब्द रचना रहेको छ रविन बान्तावा खाहोङ राईको अनि सङ्गीत रहेको छ पूजन लोहागनको।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम सङ्गीत प्रवाह उद्घोषिका म सरुको साथमा र कार्यक्रमको यो प्रथम प्रस्तुतिपछि अब अघिल्लो प्रस्तुतिमा स्वीकार्नुहोस् ज्ञान सुब्बाको स्वरलाई जहाँ शब्द रचना रहेको छ कमल रेग्मीको अनि सङ्गीत रहेको छ पूजन लोहागनको।

श्रोता, माया भेट्ने आशा मनमा बोकेपछि मन कहाँ स्थिर रहन्छ र प्रियतमसँग भेट हुने कल्पनाले मनलाई चरी जस्तै पखेटा दिन्छ, उडाउँछ, रमाउँछ र मायाको संसारमा पुर्याउँछ। यस्तै मिठो प्रेम भाव र उमङ्गले भरिएको गीत अब यहाँहरू समक्ष प्रस्तुत गर्दैछौ। सुनिरहनुहोस् कार्यक्रम संगीत प्रभा, त स्वीकार्नुहोस् निकिता थापाको स्वरमा यो सांगीतिक कोसेली, जहाँ शब्द रचना रहेको छ दिनेश अधिकारीको अनि संगीत हरि लामसालको।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको नेपाली प्रसारण सेवामा। समय अहिले बिहानको 8:30 भइरहेछ र अब प्रस्तुत छ कार्यक्रम रङ बिरङको संसार। रङ बिरङको संसार यात्रा केवल एक ठाउँबाट अर्को ठाउँसम्म पुग्नु मात्र होइन, यात्रा त इतिहाससँग भेट्ने अवसर हो, संस्कृतिलाई नजिकबाट बुझ्ने माध्यम हो अनि विगतका पदचाप पछ्याउँदै वर्तमानलाई अझ गहिरोसँग अनुभूति गर्ने एउटा सुन्दर अवसर पनि हो। त श्रोता, आजको कार्यक्रम रङ बिरङको संसारमा ठाउँ विशेषलाई लिएर उपस्थित भइसकेकी छु उद्घोषिका म सरु कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा। त आज श्रोताहरूलाई इतिहास, संस्कृति, आध्यात्मिकता र ज्ञानको अनुपम संगम भएको एउटा महत्वपूर्ण पर्यटकीय स्थल भारतको नालन्दाको भ्रमण गराउनेछौ। सर्वप्रथम कार्यक्रममा हार्दिक स्वागत एवं न्यानो अभिवादन। श्रोता, के तपाईँहरूले कहिले सोच्नु भएको छ पुराना भग्नावशेषहरू, ती फुटेका रात इँटाहरू र सन्नाटाले भरिएका पुराना गल्लीहरू हामीसँग बोल्न सक्छन्? हो, यदि हामीसँग इतिहासलाई सुन्ने कान र कलालाई महसुस गर्ने हृदय छ भने ती मौन ढुङ्गाहरूले पनि शताब्दीयौ पुराना कथाहरू सुनाउन सक्छन्। आजको यो 10 मिनटको मिठो बसाईमा म हजुरहरूलाई एउटा यस्तो ऐतिहासिक, आध्यात्मिक र अनौठो पर्यटकीय यात्रामा लिएर जाँदैछु। श्रोता, एउटा यस्तो ठाउँ जहाँ पाइला टेक्ने बित्तिकै हावामा ज्ञानको सुगन्ध महसुस हुन्छ र जहाँका भग्नावशेषहरूले आज पनि प्राचीन भारतको

वैभवको गवाही दिइरहेका छन्। त आउनुहोस् आज आकाशवाणी खरसाङको 103.5 मेगाहर्जको तरङ्गमा ट्युन इन गरी घरमै रहेर यात्रा गरौं विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक नालन्दा विश्वविद्यालय पर्यटकीय दृष्टिकोणमा। श्रोता, जब तपाईँ बिहारको राजधानी पटनाबाट गुड्दै नालन्दाको ऐतिहासिक धरतीमा पुग्नुहुन्छ, तब वरिपरिका हरिया खेतहरू र शान्त वातावरणले तपाईँको मनलाई छुट्टै शान्ति दिने गर्छ। पर्यटकीय दृष्टिकोणले नालन्दा केवल एउटा पर्यटकीय गन्तव्य मात्र होइन, यो त समयको एउटा यस्तो मसिन हो जसले तपाईँलाई सोझै 1500 वर्ष पुरानो इतिहासमा पुर्याइदिन्छ। जब तपाईँ नालन्दाको मुख्य पुरातात्विक स्थलको प्रवेशद्वारबाट भित्र छिर्नुहुन्छ, तपाईँको अगाडि राता इँटाहरूले बनेका विशाल र कलात्मक संरचनाहरू देखा पर्छन्। त्यहाँका ती फराकिला चौरहरू, शताब्दियौं पुराना रुखहरू र शान्त पोखरीहरू देख्दा यस्तो लाग्छ कि मानौ समय यहाँ आएर रोकिएको छ। त्यहाँको हावामा एउटा छुट्टै गम्भीरता छ। पर्यटकहरू जब त्यहाँ पुग्छन्, उनीहरूका क्यामेराका लेन्सहरू मात्र होइन, उनीहरूका आँखाहरू पनि ती अचम्मका संरचनाहरू देखेर खुलाका खुलै रहन्छन्। पर्यटकहरूका निम्ति नालन्दाको वास्तुकला एउटा ठूलो कौतूहलताको विषय हो। श्रोता, प्राचीन समयमा बिना कुनै आधुनिक प्रविधि, केवल इँटा र माटोको सम्मिश्रणबाट कसरी यति बलिया र भव्य भवनहरू बनाइए होला। जब तपाईँ त्यहाँका 11 विशाल विहारहरूमा घुम्नुहुन्छ, तब तपाईले त्यस समयमा विद्यार्थीहरू बस्ने साना कोठाहरू देख्न सक्नुहुन्छ। प्रत्येक कोठाको ढोकामा ढुङ्गाको कचौरा राख्ने ठाउँ बनाइएको छ, जहाँ प्राचीन समयमा दियो बालिन्थ्यो। विहारको बीचमा एउटा ठूलो खुला आँगन छ, जहाँ बसेर शिक्षक र विद्यार्थीहरू त्यस समयमा शास्त्रार्थ गर्दथे। पर्यटकहरूका लागि सबैभन्दा आकर्षक स्थल भनेको सारिपुत्रको स्तूप हो। यो विशाल र पिरामिड आकारको स्तूपको अगाडि उभिए जब तस्विर खिचिन्छन्, तब महसुस हुन्छ कि मानव सभ्यताको एउटा उत्कृष्ट खजनाको अगाडि उभिए जाए। त्यहाँका ससाना सिँढीहरू, ध्यान गर्ने गुफाहरू र पानीका लागि बनाइएका इनारहरूले प्राचीन भारतको कुशल इन्जिनियरिङ र व्यवस्थापनलाई छर्लङ्ग पार्दछन्। पर्यटकीय दृष्टिकोणमा नालन्दालाई हेर्दा नालन्दाको अर्को महत्वपूर्ण पक्ष हो यहाँको बौद्ध धार्मिक तथा सांस्कृतिक महत्व। नालन्दा बौद्ध ज्ञान परम्परासँग गहिरोसँग जोडिएको स्थान हो। यसका कारण भारत तथा विदेशका बौद्ध धर्मावलम्बीहरूका लागि पनि नालन्दा महत्वपूर्ण गन्तव्य बनेका छन्। विशेष गरी बौद्ध दर्शन, इतिहास र संस्कृतिमा रुचि राख्ने यात्रुहरूका लागि यहाँको यात्रा केवल पर्यटन मात्र नभई आध्यात्मिक तथा सांस्कृतिक अनुभव पनि बन्न सक्छन्। नालन्दा आज केवल भारतको मात्र होइन, सम्पूर्ण विश्वको सम्पत्ति हो। सन् 2016 युनेस्कोले यसलाई विश्व सम्पदा सूचीमा समावेश गरेपछि यहाँ आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्यामा ठूलो वृद्धि भएको छ। विशेष गरी थाइल्यान्ड, जापान, चाइना, कोरिया, श्रीलंका, भियतनाम र नेपाल जस्ता बौद्ध धर्मावलम्बीहरू बाहुल्य भएका देशहरूबाट यहाँ हरेक

श्रोता, नालन्दाको पर्यटकीय यात्रा तबसम्म अधुरो रहन्छ जबसम्म तपाईँ त्यहाँको नालन्दा पुरातात्विक संग्रहालयमा पुग्नुहुन्न। यस संग्रहालयमा उत्खननको समय भेटिएका ढुङ्गा र काश्यका भगवान बुद्धका मूर्तिहरू, रैखिक कला र गुप्त कलाका सिक्काहरू देख्न पाइन्छन्। यहाँ राखिएका जलेका चामलका दानाहरूले त आज पनि त्यो दुःखद इतिहासको सम्झना गर्छन् जब यो विश्वविद्यालयमा आगो लगाइएको थियो। यस पुरातात्विक स्थलबाट केही दूरीमा अवस्थित छ वेनसाङ मेमोरियल हल, जहाँ चिनिया र भारतीय वास्तुकलाको मिश्रित शैलीमा बनेको यो भव्य भवनले चीन र भारतको प्राचीन सांस्कृतिक सम्बन्धलाई झल्काउँदछ। त श्रोता, तपाईँ पनि इतिहासको सौन्दर्य, वास्तुकलाको जादु र आध्यात्मिक खोजीमा हुनुहुन्छ भने आफ्नो अर्को यात्राको गन्तव्य नालन्दालाई बनाउनुहोस्। ती पुराना राता इँटाहरू अझै पनि तपाईँको स्वागतका निम्ति पर्खिरहेका छन्। यहाँ भ्रमण गर्ने उत्कृष्ट समय अक्टोबरदेखि मार्चसम्म उपयुक्त मानिन्छ भने यहाँ हवाई मार्ग, रेल मार्ग र सडक मार्गबाट पनि जान सकिन्छन्। यहाँ पुग्नलाई देशका सबै कुनाबाट सुविधा प्राप्त छन्। श्रोता, यो ठाउँले हामीलाई सिकाउँछ कि पर्यटन केवल मनोरञ्जन मात्र होइन, यो त इतिहासलाई नजिकबाट छाम्ने र आफ्नो आत्मालाई शान्त बनाउने एउटा माध्यम हो। त श्रोता, घडीको सुईले मलाई विदा माग्ने संकेत गरिरहेको छ। नालन्दाको यो यात्रा आज हामीले शब्द मार्फत गर्यौं, तर जीवनमा एकपटक भौतिक रूपमै त्यहाँको पवित्र भूमिमा पुग्नुहोस्। त्यहाँको इतिहासलाई आफ्नै आँखाले हेर्नुको आनन्द लिनुहोस्। उज्यालो मन र सुन्दर यात्राको कामनाका साथ आकाशवाणीको यो तरङ्गबाट आजलाई भने उद्घोषिका म सरु लामा पनि विदा चाहन्छु। सुन्दै रहनुहोला आकाशवाणी। नमस्ते।

कार्यक्रम रङ बिरङको संसारको प्रस्तुतिपछि अब एकैछिन लोक भाकामा रमाऊ। सुनेर अघिल्लो लोकगीत राधिका प्रधानको स्वरमा।

श्रोताहरूले भर्खरै मात्र आफ्नो रेडियो सेटलाई ट्युन इन गर्नुभएको छ भने हजुरहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा अनि म हुँ उद्घोषिका सरू। समय अहिले बिहानको 8:46 भइरहेछ श्रोता, र अबको समय हो कार्यक्रम योजनाको, जस अन्तर्गत आज श्रोताहरूलाई जानकारी दिनेछौँ प्रधानमन्त्री पोषण अभियानबारे, साथै हिन्दी चलचित्रको गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौँ। त हामीसँग जोडिरहनु होला श्रोता, मनोरञ्जनको सिलसिला त जारी नै रहनेछ। March 2018 राजस्थानको झुन्झुनू जिल्लामा माननीय प्रधानमन्त्रीद्वारा पोषण अभियान सुरु गरिएको थियो। अभियानको मुख्य उद्देश्य किशोरी गर्भवती महिला, स्तनपान गराउने आमा र 0-6 वर्ष उमेरका बालबालिकाको पोषण स्थितिमा जोड दिनु हो। यो कार्यक्रमले प्रविधिको प्रयोग, अभिसरण र समुदायको संलग्नता मार्फत लक्षित दृष्टिकोणका साथ बालबालिकामा आश्चर्यजनक कम पोषण, रक्त अल्पता र कम जन्म तौलको स्तर घटाउने प्रयास गर्दछ। साथै किशोरी गर्भवती महिला र स्तनपान गराउने आमाहरूमा पनि ध्यान केन्द्रित गर्दछ, जसले गर्दा कुपोषणलाई समग्र रूपमा सम्बोधन गरिन्छ। साथै यो अभियान अन्तर्गत सरकारी र सरकारी सहायता प्राप्त विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई एकपटक तातो पकाएको खाना उपलब्ध गराइनेछ। यो योजना देशभर लागू गरिएको छ, जसमा लिङ्ग र सामाजिक वर्गको कुनै भेदभाव बिना नै सबै योग्य बालबालिकाहरूलाई समेटिएको छ। प्रधानमन्त्री पोषण अभियानको मुख्य उद्देश्य भनेको भारतका अधिकांश बालबालिकाका लागि 2 गम्भीर समस्याहरू, भोकमरी र शिक्षालाई सम्बोधन गर्नु हो। सरकारी र सरकारी सहायता प्राप्त विद्यालयहरूमा योग्य बालबालिकाहरूको पोषण स्थितिमा सुधार गर्नुका साथै पिछडिएका वर्गका गरिब बालबालिकाहरूलाई नियमित रूपमा विद्यालय जान प्रोत्साहित गर्नु र उनीहरूलाई कक्षा कोठा गतिविधिहरूमा ध्यान केन्द्रित गर्न सहायता गर्नु हो। पोषण अभियान एकीकृत बाल विकास सेवा योजना अन्तर्गतका धेरै योजनाहरूमध्ये एक हो। आइसिडिएसमा आँगनवाडी सेवा योजना, प्रधानमन्त्री मातृवन्दना योजना र किशोरी केटीहरूको लागि योजना पनि समावेश छन्। श्रोता, कार्यक्रम योजनामा अब हजुरहरूलाई साङ्गीतिक यात्रातर्फ डोर्याएर लाँदैछौँ। प्रथममा स्वीकार्नुहोस् यो मिठो साङ्गीतिक कोसेली चलचित्र कलहोना होबाट उदित नारायण, सोनु निगम, साधना सरगम अनि मधुश्रीको समूह स्वरमा।

0: कार्यक्रम योजनाको प्रस्तुतिपछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा पर्यावरण र जलवायु गतिशीलताको भविष्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ। यो दुई दिने सम्मेलन राष्ट्रिय हरित न्यायाधिकरणले आयोजना गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज 20 रोजगार मेलामा भिडियो कन्फरेन्स मार्फत विभिन्न सरकारी संस्थाहरूमा छानिएका 51,000 युवाहरूलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुहुनेछ। यस अवसरमा प्रधानमन्त्रीले नवनियुक्त व्यक्तिहरूलाई सम्बोधन गर्नुहुनेछ। वर्ष 2025-26 भारतको सफ्टवेयर सेवाको निर्यात वार्षिक आधारमा 8.2% बढेर 221 अरब डलरभन्दा अधिक पुगेको छ। भारतीय रिजर्भ ब्याङ्कको कम्प्युटर सफ्टवेयर र सूचना प्रविधिमा आधारित सेवा निर्यात सम्बन्धी वार्षिक सर्वेक्षणमा यो जानकारी दिएको हो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले भारत र क्यानाडाबीच विस्तृत आर्थिक साझेदारी सम्झौताको वार्तालाई गति दिन हिजो क्यानाडाका अन्तर्राष्ट्रिय व्यापार मन्त्री मनिन्दर सिद्धूसँग भेट गर्नुभयो। पर्यावरण वन र जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले हिजो उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग नोएडा, हापुर, गाजियाबाद, मेरठ र बुलन्दशहरसहित राष्ट्रिय राजधानी क्षेत्रसँग जोडेका राज्यका 8 सीमावर्ती जिल्लाहरूमा वायुको गुणस्तर सुधार गर्न उच्च स्तरीय समीक्षा बैठक गर्नुभयो। साङ्ख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले छानिएका जिल्लाहरूको श्रम बजारको विवरण सार्वजनिक गरेको छ। राष्ट्रिय साङ्ख्यिकी कार्यालयले पहिलो पटक जिल्ला स्तरमा श्रम बजारको विवरण सार्वजनिक गरेको हो। लगभग 57.8% जिल्लाहरूमा महिलाको श्रम सहभागिता दर 40%भन्दा अधिक रहेको छ। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको क्वार जिल्लामा हिजो एक मस्जिद नजिकै भएको विस्फोटमा 15 पुलिसकर्मीहरूसहित 21 जना मृत्यु भएको छ भने

सबैभन्दा बढी घाइते भएको जानकारी प्राप्त भएको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। 9 बजेर 25 मिनटमा प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

कहिले प्रेमको कोमल कोमल अनुभूति, कहिले बिछोडको पीडा, कहिले सम्झनाका मिठा पल, यी सबै भावनालाई सुन्दर शब्द र लयमा सजाएर प्रस्तुत गरिने साहित्यिक विद्या हो गजल। गजलका प्रत्येक शेरमा लुकेको हुन्छ एउटा कथा, एउटा अनुभूति अनि मनलाई छुने भाव। प्रिय श्रोतावृन्द, अब प्रस्तुत गर्दैछौँ त्यस्तै भावनाले भरिएका सुन्दर गजलहरू विविध कलाकारहरूको स्वरमा। शब्दमा अनुभूति, स्वरमा मिठास र सङ्गीतमा भावनाको गहिराई बोकेका यी गजलहरू सुनेर केही क्षण रमाऊ त कार्यक्रमको आरम्भमा स्वीकार्नुहोस् यो प्रथम गजल जगजित सिंहको स्वरमा। चलचित्र अर्थबाट जहाँ शब्द रचना रहेको छ कैफी आजमीको अनि सङ्गीत रहेको छ गायक स्वयंको।

श्रोता, अघिल्लो गजलका भावहरूले अवश्य नै यहाँहरूको मनलाई छोएको हुनुपर्छ। अब यही भावनाको सिलसिलालाई निरन्तरता दिँदै सुनौ अर्को प्रस्तुति। आशा भोसलेको स्वरमा जहाँ सङ्गीत रहेको छ खैयमको चलचित्र उमराव जानबाट।

0: आओ छिटो, ए शैला अझै दुईवटा गुन्द्री लिएर आइज।
1: टेलिफोन राख्ने विषय लिएर घर परिवार माझ एउटा सानो सरसल्लाह गर्ने कुरा गरेको त हन ठुलो जनसभा पो गर्न आँट्यौ कि के हो?
0: नकर नकर, आफ्नो श्रीमानलाई बेसी छड्के नान। बिहे भएको भोलिपल्टदेखि नै सधैँ आएको छु, बुझिस्? अझै पनि सहन्छु, तर मेरो भनाइ चाहिँ मान्नुपर्छ सबैले। आजको यो बैठकले यो घरमा टेलिफोन राख्ने राय चाहिँ पारित गरेकै हुनुपर्छ।
2: ए बाबा, त्यतिका चौकीहरू पनि आँगनभरि बसेका छन्, अब त भएन र, कतिजना भुइँतिरै बसेर अथवा उभिएरै पनि मिटिङ सुन्दा पनि त हुनुपर्ने, आखिर यो घरेलु बैठक त हो।
0: किन, के भएर जेठी बुहारी?
2: यो साइलाले गुन्द्री खोज्ने हुँदा सबैले मिलाएर राखेको ओछ्यानहरू भत्काइसक्यो, त्यही गुन्द्रीहरू पनि राम्रोसँग राखेको भए त हो नि।
0: छोटो छोटो गुन्द्री मुन्द्री, पल्टनमा भयो नि तिमीहरूलाई कमान्डरले अस्ति नै अनेबल भनेर भोलन्टियर रिटायरमेन्ट गराइसक्ने थिए, मान्छेहरू सप्रनलाई त पल्टनै जानुपर्छ हो।
2: ड्याडी, साइलाले बिस्तारो त्यसो भए पल्टन मलाई पठाइदिनु नि भन्दैछ है।
3: भनिन भनिन, टिङ्कु बहिनी झुटो बोल्नु हुँदैछ। मेरो लागि हजुरको यो घर आँगन अम्लिसो घारी र गाईगोठ अनि यो खेतबारीहरू नै पल्टन भन्दा पनि कम छैनन्। खै उमेर पनि त ओछ्यान गनाउने भइसक्यो, अब पल्टन जाने र किन गर्थे र?
0: नगर नगर, यो घरमा काम भन्दा हल्ला ज्यादा भइसक्यो। म डिफेन्स मिनिस्टर भए नि तिमीहरू सबैलाई एकपल्ट पल्टन पठाइदिने थिए, तर के गर्नु, पल्टन जाने खालका यहाँ खै कोही पनि छैन।
1: छैन छैन, यहाँ कोही पनि छैन, पल्टन लाग्न लायकको छँदै छैन। पहिले डिफेन्स मिनिस्टर हुन चाहने मान्छे लायकको भए पो पल्टन लाग्नेहरू पनि
0: फेरि छड्के। बस बस, तेरो नाम कसले फुलमा राख्यो? काँडा कुमारी हुनु पर्थ्यो, तेरो नाम काँडा कुमारी।
4: ड्याडी, आज रजनीको बर्थडे छ, म त गएँ है, मिटिङमा बस्न भ्याउँदिन। तपाईँहरू जे पास गर्नुहुन्छ आई एग्री।
0: पर्दैन जानु, आज एउटा महत्त्वपूर्ण कुरो पारित गर्नु छ यहाँ, सल्लाह गरौँ भन्छु। तिमीहरूलाई वास्ता छैन है, तिमीहरूको लागि पनि त हो।
4: मैले टेलिफोन नराख्नु त भनेको छैन नि, त्यो बर्थडे पनि त्यत्तिकै इम्पोर्टेन्ट हो नि त।
0: त्यो रजनीको बर्थडे आज हो भने अब छ दिन पछाडि जानु, नवरन डेमा।
4: त्यसो भए त्यो मिटिङ छिटो गरौँ न त। ए साइला, लु छिटो तिनैजना दाजु भाउजू र आमाहरूलाई बोलाएर लिए त।
1: लु लु लु लु, हामी सबै आयौँ, बेसी गनगन गर्नु पर्दैन, मेरोबाट चाहिँ टेलिफोन एकदम पास।
0: त्यति सजिलै पास गरेर हुँदैन, बुझिस्?
2: होइन, यो मिटिङ हो कि मम्मी र ड्याडीको झगडा हो?
0: यो मिटिङ नै हो माई डियर छोरी। आजको सभाको सभापति भने पनि अध्यक्ष भने पनि म नै हुँ। नहास नहास, संसार अब पूर्ण रूपले विकसित भइसक्यो, हामी भने आफ्नै घरभित्रकाहरूलाई छड्के हान्दै र झगडा गर्दै बाँचिरहेका छौँ।
4: अरे ड्याडी, कामको बात गर्नुहोस् न हौ, मलाई साथीकोमा जानु ढिलो भइसक्यो।
0: अब कुनै पनि कुरोको मूल विषयमा पुग्नुभन्दा अगाडि यसो भूमिका त बाँध्नु पर्यो नि हौ, बिचमा प्याच्चै नबोल्न। साला गधाको बच्चा।
1: ए गधाको बच्चा, माउले भनेको राम्ररी सुन है।
0: ए के रे के रे, तैले मलाई गधा बनाउनु खोज्दैछस्?
1: होइन होइन श्रीमान, यो सबै प्रकृतिले नै बनाएको, आखिर गधाको बच्चाको माउ गधा नै नभएर गाई हुँदैन क्या रे।
0: त्यसो भए ल, त चाहिँ गधाको बुढी गधी।
4: भएन भएन, यो मिटिङ भएन। मम्मी र रेडीको यो भेदभाव खोला खोल उहिलेदेखि नै सुन्दै आएको, टेलिफोन राखेपछि यो घरमा फेरि नयाँ टेन्सन चाहिँ नहोस्, म चाहिँ गए।
2: म पनि दादाको बातमा एग्री छु। ठिक छ ठिक छ, बाबाको हुकुम र सुझाउ हामी छोरा बुहारीहरूले पनि सधैँ मान्दै आइरहेकै छौँ। झन् यो टेलिफोनको कुरा नमान्ने त कुरै आउँदैन, अब हामी पनि जाउँ है।
0: साइला
3: हजुर,
0: सबै कामतिर लागे, त पनि लाग अब कामतिर।
3: हुन्छ, के गर्नु बाबा हजुर?
0: त्र गएर एक बाल्टी कोल्ड ड्रिङ्क बना जा।
3: ए हुन्छ हुन्छ।
1: के गर्नु यत्रो कोल्ड ड्रिङ्क?
0: म पिउँछु, म सक्तो पिउँछु, अनि उब्रेको कोल्ड ड्रिङ्कले टाउको नुहाउँछु। भयो कि, अब चाँडै टेलिफोन राख्नेवालाको घरमा एक बाल्टी कोल्ड ड्रिङ्क खर्चाउँदा मेम साहेबलाई रिस पो उठ्यो कि?
1: किन रिसाउनु, चिसोले टाउको दुख्ला कि भनेर पो भने कि त।
0: अनाज, कसरी तिमीलाई मेरो टाउको सुर्ता लाग्यो?
1: कुनै कुनी बुढो भइसक्यो, अझै नचाहिँदो कुरा गर्न छोड्दैन, जे सुकै होस् म त गएँ।
0: हेर रिसाए कि? नरिसौ न हौ नरिसौ, अब यो घरमा पक्का टेलिफोन लाग्छ, टेलिफोनको किरिङ किरिङले साँच्चै हाम्रो घर सङ्गीतमय बन्नेछ, फर्स्ट कल चाहिँ तिमीले नै गर न त ल। तर मोरीले रिसिभर उठाउनु पो, जान्दछ कि जान्दिन कुर्नी।
3: बाबा हजुर,
0: के भयो?
3: कोल्ड ड्रिङ्क तयारी भयो है, अब गाग्रीमा ल्याउनु कि ढुङ्ग्रोमा ल्याउनु?
0: अब त्यस्तो भाँडा नै पाइनस् भने जम्मै माछाको कुवामा हालिदिए, अब तँलाई के भन्नु, त्यहीँ पसेर पौडी खेलौला। आए आए आए,
1: म कुदेको देखेपछि आफैले बाटो छोडिदिनु पर्दैन? टेलिफोन लागेपछि सबैभन्दा पहिला तिमीले नै रिसिभर उठाउनु भनेर मलाई अस्ति ठिक्क पारेको होइन? यो कटुसको ठुटा जस्तो घुँडामा ठोकेको मेरो नाक

0: छैन केही छैन भयो जुनै पनि नयाँ चिजको स्थापना गरेपछि त्यसलाई खुनको बलि दिनुपर्ने हाम्रो पुरानो दस्तुर छ त्यो तिम्रो तुम्सी बस्ने घरभन्दा राम्रो नाकको पालबाट निस्केको रगत त त्यसैमा मिल्यो उठाउ न उठाउ उठाउ श्रीमतीजी उठाउ तिमीले नै जित्यौ उठाउ न आफ्नै माइतबाट दाइजो ल्याएको सम्झेर आखिर यो लोक्ने स्वास्नीको वर्ल्ड वारमा स्वास्नी हारेको इतिहास त छँदै छैन क्या उठाउ न हन के हेरे कि अहिले फेरि सकिन्छ
1: हेलो हेलो हेलो भने कि त फ्याँकिदिउँ क्या हो
0: अब टेलिफोनसँग किन रिस देखाए कि रिङ काट्यो होला अब अब राख अब तिम्रो फर्स्ट रिसिभ गर्ने अपर्च्युनिटी सकियो अब चाहिँ झगडा गर्नु पर्दैन नि
1: हन कस्तो खाले टेलिफोन हौ मैले छोएपछि चाहिँ काटिनु पर्ने के हो यस्तो
0: पहिलो घन्टीमा यो टेलिफोनले मान्छेलाई रगत पच्छे बनाइहाल्यो अब अझै के गर्ने हो कुन्नी बुढियाले त सायद हेरेर राख्नुपर्छ भनेकै हो नि टेरिएन कतै अनर्थ पो हुने हो कि अय्या हो हेर हन यो घुँडामा पनि अघि ठोकिएको त टुटुल्का पो उठेछ अय्या माया जानु पर्यो अब नुन पानीले सेक्नु पर्यो खै टेलिफोन राखेको एक हप्ता भइसक्यो एउटै फोन पनि आउँदैन हन घरका जम्मै परिवार मिलेर त्यत्रो नम्बर बाँडेको सबैले हरायो कि क्या हो फेरि टेलिफोन राखेपछि जस्तै काम परे पनि कहीँ जान मन नलाग्दो रहेछ कतै फोन आइहाल्छ कि भन्दो झुकझुक भइरहन्छ त्यसै कारण होला यो बुढियाले पनि एकछिन घर छोड्दैन अचेल टोइलेट लाग्यो भने पनि गनगनिँदै जान्छ
2: के हो रन्दोज दाजु हन एक्लै धताउँदै पो बसिरहनु भएको छ त सन्चो भएन कि के हो
0: ए श्यामबहादुर भाइ आउनुहोस् आउनुहोस् आउनुहोस् बस्नुहोस् न यतै आँगनमा ओ सुन्यौ यहाँ श्यामबहादुर भाइलाई अघि उसिनेको सिमल तरुल र मिठो चिया बनाएर ल्याइदेऊ त
2: होइन कुन खुसीमा हो त्यो मिठो चिया र सिमल तरुल चाहिँ
0: टेलिफोन राखेको हो श्यामबहादुर भाइ टेलिफोन मान्छेले रिटायर भएर घर बनाउँछ जमिन किन्छ गाडी ल्याउँछ मैले चाहिँ यसपालि टेलिफोन राखेँ आफ्नो पनि काम चल्ने फेरि यो गाउँमा कसैकोमा टेलिफोन नभएकोले यसो गाउँको सेवा होस् भनेर पनि राखेको नि गाउँका युवा भाइ बहिनीहरू घरि पनि आउँदै टेलिफोन राखिदिनुहोस् न भन्दै रिक्वेस्ट गर्न थाले अनि राखिदिएको नि
2: साह्रै ठिक गर्नुभयो यो गाउँमा समाजसेवाको भावना भएको मान्छे तपाईँ मात्र हुनु हुँदो रहेछ
0: यो गाउँमा मात्रै र भाइ जम्मै गाउँका मानिसहरूको सेवा गर्न चाहन्छु म सुन्नुभयो हाम्रो फोनको सबैले नम्बर बाँडेछन् गाउँभरिको मान्छेको फोन आएको आएकै छन् नि अर्कालाई जति बेला भने पनि बोलाइदिनु हामीलाई पटक्कै झर्को लाग्दैन फेरि तपाईँ पनि लानुहोस् न नम्बर पर्खनुहोस् है श्यामबहादुर भाइ म नम्बर लिएर आउँदैछु
2: अहिले बुढो निकै खुसी रहेछ 200 रुपियाँ सापट माग्न आएको यही मौकामा 1000 पो माग्नु पर्यो
1: चिया पिउनुहोस् न भाइ
2: ए नमस्ते है भाउजू
1: नमस्ते घरैबाट आउनु भएको
2: घरबाटै भन्नु पर्यो आहा सिमल तरुल त ठुल्ठुलो पो रहेछ त रङ पनि कति राम्रो हौ त्यसै खाउ खाउ लाग्ने
1: यसको रङ र हाम्रो टेलिफोनको रङ चाहिँ एउटै छ साह्रै सेतो पनि होइन निखुर रातो पनि होइन ठिक्कको साह्रै मन पर्छ हौ यस्तो रङ त
2: तर यस्तो कुनै कुनै सिमल तरुल त भाउजू तपाईँलाई थाहा छ छैन कुनै भित्र गएको पनि हुन्छ है
1: तर हाम्रो टेलिफोन त राम्रो छ अस्ति राखेकै दिनदेखि आएको आएकै छ हामीले पनि कता कतातिर गरेका गरेकै छौँ रिङ पनि कम्ती मिठो लाग्दैन त सुनिरहौ जस्तो क्या भाइ
0: ए श्यामबहादुर भाइ ए हेर्नुहोस् त जम्मा 10 वटा कागजमा नम्बरहरू लेखेर ल्याएको छु एउटा तपाईँलाई अनि अरू यसो गाउँतिर पनि बाँडिदिनुहोस् है नम्बर माग्नेहरू त आएको आएकै छन् नि अरूले त दिन मान्दैनन् अरे तर हामी त दिन्छौँ आखिर अर्काको फोन आउँदा हाम्रो टेलिफोन घट्दैन बिल पनि उठ्ने होइन कि कसो भन्नुहुन्छ श्यामबहादुर भाइ
2: हो नि दाजु अब तपाईँ त अर्काको फोन आउँदा सम्भव हुने भए टेलिफोन सेट नै बोकेर घर घर घुमाइदिने विचारधारा भएको मान्छेलाई यहाँ आएर अर्काले फोन सुन्दा के दिगदार हुन्थ्यो र
0: सोरैयाना ठिक भन्नुभयो श्यामबहादुर भाइ सोरैयाना ठिक
2: भन्दा तपाईँलाई सर्काएको जस्तो होला तर सोझै भन्नु हो भने रन्दोज दाजु अहिलेको जमानामा तपाईँ जस्तो सेवा भाव भएको मान्छे पाउन चर्कै पर्छ
0: हिँड्नुहोस् न भाइ उता भान्सा कोठामै अलिकता खाना खाएर जानुहोस् न।
2: होइन खाना त नखाउँ होला दाजु, सिमल तरुलले नै अगाएँ। म त तपाईँलाई एउटा सानो बिन्ती गरौँ भनेर पो आएको।
0: कस्तो बिन्ती भाइ?
2: मलाई लोनको रूपमा 1,000 रुपियाँ दिनुहुन्छ कि भनेर पो आएको।
0: ए हो, त्यसो भन्नुहोस् न त। अब तपाईँले गाउँमा प्रचार गरिदिनलाई हाम्रो त्यत्तिका टेलिफोन नम्बर पनि लगिदिइहाल्नुभयो। अब तपाईँको यो बिन्तीलाई काट्न पनि कहाँ सकिन्छ र? पेन्सन थापिएको छैन, 1,000 को ठाउँमा अहिलेलाई भाइ 400 दिँदाखेरि काम चल्दैन श्यामबहादुर भाइ? बरु यो 400 तपाईँलाई नतिर्दा पनि हुन्छ।
2: मलाई अचम्म लागिसक्यो रन्देज दाजु, रिटायर आउनु भएपछि तपाईँ त साँच्चै भगवान बन्नु भएछ।
3: हेलो, हजुर, कसलाई खोज्नु भएको? ए होइन त हजुर, कहाँ पर्यो भन्नुभएको? यो मेरो कानमा पर्यो।
0: कानमा के पर्यो टिङ्कु? कमिला पर्यो।
3: अब कमिला नै त भन्नु पर्यो नि। हन यो घरमा के बिना फोन आएको? आफ्नो चाहिँ एउटा पनि आउँदैन, खालि अर्काको मात्रै। घरि कुन्नी कसलाई बोलाइदेऊ, घरि कसलाई। हन हामी त तिनीहरूको नौकर पो हो कि क्या हो? फेरि कतिले त आफ्नै घरको नम्बर भनेर दिएको हुँदो रहेछ कि क्या हो? फरना खै ढिस्के नखै पो भन्छ।
0: छोडिदे बहिनी, चुप लाग। यो सबै हाम्रो मम्मी र डेडीको रहर हो। आफ्नो साथीहरूको इम्पोर्टेन्ट फोन आउने टाइम भयो भनेर बस्यो। गाउँका भुस्तिक्रीहरू चम्की चम्की एक एक घन्टासम्म बोलेर लाइन इन्गेज गरिदिन्छ।
3: त्यति मात्रै? कतिजनालाई त फोन आयो है भनिदिनु कि? यो हत्ताको बेलामा के भन्नु फोन गरिरहेको अरे पो भन्छ त।
0: हेर्न ड्याडी सेसेर फेफे हुँदै कसलाई फोनको नम्बर दिएर आएको हो नि?
3: ड्याडी यो त भएन है। पहिलेको जन्ममा तपाईँ र मम्मीले मान्छेको कतिको ऋण खानुभएको थियो र अहिले तिर्नलाई यति साह्रो मरि हत्ते परेको?
0: होइन, पहिलेको जन्ममा नि दुईजना कुम्भकर्ण थियो होला हो र त दिउँसो त एकछन बस्न पाउँदैन पाउँदैन, राति पनि राम्रोसँग सुत्नै पाउँदैन। फोन फोन फोन,
3: खालि अर्काको मात्रै कल आइरहेको। यो टेलिफोन राखेर महाभुल भयो। हाम्रा पनि साथीहरू छन्, कतिवटा इम्पोर्टेन्ट मेसेजहरू हुन्छ, गाउँकाहरूले नै दिनभरि जस्तो टेलिफोन इन्गेज गरिदिन्छन्। यो कस्तो खालको सेवा हो ड्याडी?
0: तल सिल्टिम्बुर गाउँको हस्तेको साना बाउको झर्केलो छोरी फोन सुन्न आइपुग्ने बेला भयो। आउस् न त, त्यसले हाम्रो कुरा सुन्दा के फरक पर्छ र?
3: अब त्यो मस्किँदा ठुस्किँदा हाँस्दा स्टाइल पार्दै मुख बनाइ बनाइ बोल्दा आधा घन्टा त आरामले खाइदिन्छे।
0: नकरा न हो नकरा, अब आइपुग्ने बेला भयो। गाउँका मान्छेहरूसँग त राम्रो पो हुनुपर्छ त। कति राम्रो, पालेको कुकुर भन्दा राम्रो।
3: हेलो, हजुर, म टिङ्कु बोलेको। नमस्ते, को बोल्नु भएको? मैले चिनिनँ त, कसलाई बोलाइदिनु? ए सरी ल, यो रङ नम्बर।
0: म टिङ्कु हुँ पनि भनिस्, नमस्ते पनि थापिस, फेरि रङ नम्बर। के भन्यो होला त्यो मान्छेले? यसो मेरो इज्जतको ख्याल गर्न है केटाकेटी हो, मेरो इज्जतको ख्याल गर्न। हावाको रङ नम्बरले आफूलाई बर्बाद गर्देला।
3: फेरि इज्जतको ख्याल गर्नु अरे? गाउँभरि हजुरको तपाईँको तिम्रो त्यसको उसको फोन आएको छ भन्दै फुस्केको सार जस्तो सेसेर फेफे हुँदै कुदी हिँड्दा चाहिँ इज्जत जाँदैन है? सुन्नुहोस् है ड्याडी, तपाईँले गर्दा बरु हाम्रो इज्जत गइसक्यो।
4: कुरा त ठिकै हो, मान्छे सामाजिक त हुनै पर्छ, तर सिँगै समाजको भार बोक्नु भने हुँदैन है। यसो गरे समाजका अरू मान्छेहरू बेकाममे हुन्छन्, अरूलाई बेकाममे बनाउनु सामाजिक अपराध हो। पल्टनबाट यत्रो दुःख गरेर बल्ल बल्ल रिटायर आएर अब आरामले बस्ने बेलामा यो खालको कुदाइले बुढेसकालमा?
3: पल्टनमा त पेन्सन सम्झेर खट्यो, यहाँ सेवा गर्दा चाहिँ के पाउँछ?
0: पेन्सन? यो अर्कै भरमा बाँच्ने खालको समाजको जति सेवा गर्यो नि त्यति टेन्सन।
3: ऊ फेरि सेसेर फेफे हुँदै अर्को टेन्सन पनि आइपुग्नु भयो।
5: आयु, यहाँ मुटु फुट्न आँटेको बेलामा नकराए। अब यो अर्काको फोन सुनेर कुद्ने काम चाहिँ छोड्नु पर्छ है।
0: प्राणजल जस्तो भएर कसले कुद्नु लगायो तपाईँलाई? गाउँभरिको मान्छेको फोनको ठेका लिएर कुद्नु मजा लाग्छ तपाईँहरूलाई?
5: मजा लागेर कुदेको कहाँ हो र?
4: पहिले आमा र बाबा कति स्वस्थ र मोटो हुनुहुन्थ्यो, अहिले यो फोनले कुदाएर खोक्ने छाती दुख्ने रोगले त भेट्यो भेट्यो, घट्यो इत्रु इत्रु पनि भइसक्नु भएको छ। यो साइलाको त्यस्तै हालत भइसक्यो।
2: त्यही त, गाउँमा अट्टालिँदै कुदेकोले
6: झन्डै झन्डै 200 पल्ट त ठेस लाग्यो नि हो मलाई त 100 पल्ट पछारिए हो त 4 पल्ट त खुट्टा नै भाच्यो अरे पहिले पहिले त हर्कले कुदियो अलिक पछि त डरले पनि कुदियो अचेल आमा र बाबा हजुरको अवस्था देखेर दया लागेर कुदिँदै छ तर अब त मेरो पनि लिमिट पुगेको जस्तो पो छ अचेल त फोनको रिङ लाग्दा पनि बुई सिंह गर्जेको जस्तो पो लाग्छ हो मलाई त
4: ठिकै त कुरा हो साइलाको पनि यो सिंहले सबैलाई बर्बाद गर्छ साइला फोनको खबर दिनु उदेखुले खास खोले टाइममा नपाएर गाई बाख्रा पनि लुते न लुते भइसके हामी पनि कोही बेला भात दाल पकाउँदा पकाउँदै कुद्नु परे डढेको र कोही बेला काँचो खुवाई हुन्छ केटाकेटीलाई तयार बनाएर स्कुल पढाउनु उत्तिकै ढिलो अब त बाबाले पनि यसो विचार गर्नु पर्यो है मैले पनि चिया बसाइराखेको थिएँ उम्ले होला गए है
0: उठाउँछु
6: बाबा हजुर म उठाउँछु तर अर्काको फोन रहेछ भने चाहिँ बोलाउनु चाहिँ जान्न नि हुन्छ
5: नगएर हुन्छ जसले उठाउँछ उही जानु पर्छ
6: त्यसो भए यो सुमधुर सङ्गीत बजिरहोस् किरिङ किरिङ गर्दै म चाहिँ गाईलाई पानी दिनु गएँ
4: फोन उठाएर अर्काको रहेछ भने चाहिँ नि म बोलाउनु जानु भ्याउँदिन भन्दा त भइहाल्यो त साह्रै डर लाग्छ
0: यो टेलिफोन राख्ने विचार मेरो मगजमा हालिदिने शैतानलाई भेटे नि म त्यसको
5: कोसँग गनगनगन गरेको साँच्चै मगज बिग्रियो कि के हो
0: घोच घोच अझै घोच सबै मिलेर मलाई नै घोच
5: जे सुकै भन्नुहोस् है अर्काको फोन आयो भने अब म चाहिँ बोलाउनु कुद्दिन है फेरि भएन हामी अत्तालिँदै कुदेकोले छोरा बुहारी सबैलाई सरम भइसकिसक्यो हौ
0: यसरी बेसी कुद्नु परेर होला मेरो पहिला पल्टनमा फुटबल खेल्दा मर्केको खुट्टा बल्झेको बल्झेको जस्तो पो हुँदैछ
5: अब छोराको बिहेको निम्तो बाँडेको जस्तो गाउँभरि फोन नम्बर बाँडिहालियो
0: सुन त मैले एउटा नयाँ प्लान तयार गरेको छु म के पो भन्दै थिएँ
5: एउटा नयाँ प्लेन के किनेर ल्याएको छु भनेको होइन
0: होइन प्लेन किनेको होइन हौ प्लेन किनेको होइन प्लान बनाएको छु भनेको लु सबैलाई बोलाऊ त मिटिङ गर्नुपर्छ ओ साइला पनि आइपुगेछ त ए साइला जा त सबैजनालाई बोलाएर आइज फेरि एउटा इमर्जेन्सी मिटिङ छ अरे भन् त जा
6: म एक्लैले गाउँभरिको मान्छेलाई कहिले बोलाइसक्नु हो
0: त्यो गाउँका खाइदेवर होइन हो हाम्रै घरकोलाई मात्र सबैले बोलाएर आइज न भनेको हो त
6: ए हुन्छ हुन्छ हुन्छ
0: खै यसले पनि ओह्रालो लागेको मृगलाई बाछोले खेच्छ भनेको जस्तो कुरा बुझी बुझी पनि मलाई दिख दिन्छ
5: ए साइला
6: हजुर
5: फोन उठा त फेरि यो घरको मान्छेहरू मरेछ भन्लाई
6: उठाउनु चाहिँ उठाउँछु तर मान्छे बोलाउनु चाहिँ जान्न नि हुन्छ
0: त्यो फोनको खबर दिनु कुद्ने मोबाइल बाजे मर्यो भन्दे जा
6: हेलो को म ए म त मोबाइल बाजे होइन त ए ऊ त खस्यो नि बिचरा अघि बोल्दै थियो होइन अहिले भर्खरै त खसेको कसलाई बोलाइदिनु भन्नुभयो ए उसको त बिहे भयो त हजुर अघि बोल्दै थियो अनि बोल्दैमा के हुन्छ त आखिर बिहे भएको मान्छेको चाहिँ मुख बन्द हुँदैन क्या रे कोसँग गएर कुनै मगज बिग्रेको मान्छे फसेन रहेछ कि क्या हो र त जबरजस्ती हाम्रै घरको त्यो मगज बिग्रेको नौकुर बुढोलाई फसाएकी थिए तर त्यो केटी यस्तो कडा बोक्सिरहेछ कि बिहे गरेको एक घन्टा पनि राम्रो नभइकन बुढा चाहिँले बिचरा सुसाइड गर्नु पर्यो नि होस गर्नुहोस् है तपाईँले पनि होस गर्नुहोस् अकालमै सुसाइड गर्नु पर्ला हुन्छ हस् त हस् त राखे
5: ठिक पारिस सालालाई
0: ए यो पनि आएछ त लु लु लु त छोरा बस बस फेरि एउटा मजाको

0: प्रिटिङ गर्नुपर्ने भयो। साइला, त्यो टिङ कुरो दाजु भाउजूलाई पनि ज्यादा बोलाएर ले त।
1: बाबा हजुर।
0: ए, आइपुग्यो सबैजना? जेतै रहेछ त। आऊ आऊ आऊ सबैजना, फेरि एउटा मिटिङ छ।
2: के को मिटिङ फेरि आज नै? म त भ्याउँदिनँ, रजनीको बर्थडेमा जानु हतार छ मलाई।
0: हल कति बिना पनि बर्थडे हो, एउटै मान्छेकोमा एक करो बर्थडे बर्थडे, एउटै मान्छे कति बिना बर्थडे?
2: ए, के को एक करो? यसो छोरा छोरीको बर्थडे मनाइदिने गरे पो थाहा हुन्छ। फेरि बर्थडे भन्ने एक करो कहाँ गएको छ र? रजनीको बर्थडे पोहोर थियो, फेरि यसपालि पनि छ, अब अर्को पालि पनि हुन्छ, वर्षै पिछे हुन्छ।
0: यो ए सुन त, यो टेलिफोनको लागि फर्स्ट मिटिङ बसेको पनि, त्यसो भए आज पुरा एक वर्ष भयो।
2: भयो भयो।
3: के को मिटिङ फेरि ड्याडी? अब जति अर्काको फोन आउँछ नि त्यति नै रङ नम्बर भन्दै राखिदिनु पर्छ भन्ने मिटिङ? यो मिटिङसँग म एग्री छु।
0: होइन होइन होइन, फोन राखेपछि त्यसो गर्नु त पाप हो छोरी, महापाप। फेरि अर्काको फोन भन्नु गाउँमा कुदेकोले हामी सबैजनालाई हैरान बनाइसकेको पनि साँचो हो। त्यसैले अब एउटा राम्रो खालको घरको माथि एउटा माइक राख्नुपर्छ भन्ने मेरो विचार छ, र जति अर्काको फोन आउँछ त्यसैबाट भनिदिनु पर्छ। त्यसकै लागि त सबैलाई
2: हुँदैन हुँदैन, यो के सुन्नु परेको यस्तो? यो भन्दा गाल बोल्ने कुरो अर्को कुनै हुन सक्दैन।
3: हन ड्याडीको मगज साँच्चै बिग्रेको छ कि क्या हो? मान्छेले के भन्लान्? आफ्नो इज्जतको परवाह छैन भने पनि यसो हाम्रो इज्जतको त ख्याल गरिदिनु है।
4: अब हामी बुहारीहरू पनि माइत घर गएर बसे भयो होइन त बाबा? ए साइला, तँ पनि भन्न, के छ तेरो विचार?
1: खै, अब मेरो पनि यो घरबाट रिटायर हुने बेला भए जस्तो छ। अब कुम्लो कुटुरो बोकेर ओह्रालो लाग्नु पर्छ होला जस्तो छ। छल गर्यो मायाले भन्दै क्या त।
3: यो केटाकेटीको भाँडाकुटी जस्तो मिटिङमा हामी बस्दैनौ है। यस प्रपोजललाई समर्थन पनि गर्दैनौ, र अब छोरीलाई कसरी सिङ्गापुर पठाउने भन्ने राम्रो सल्लाह पो होला भने कि त। तपाईँहरू सबैलाई थाहै छ त म भोलि सिङ्गापुरको लागि हिँड्दैछु भनेर। यदि मेरो कुरा मानेन भने म सदाको लागि सिङ्गापुर जान्छु, होइन भने चाहिँ 3 वर्षपछि मात्र फर्किन्छु।
0: अब तँलाई सिङ्गापुर पठाउनुको लागि यतिका खर्च गरिसके, अब त्यही खर्च अनुसार भोलि हिँड्ने कुरो पनि त निश्चित भइसकेको छ।
3: आजदेखि जति पनि फोन आउँछ नि सबैलाई सरी रङ नम्बर भन्नुपर्छ है।
5: तेरो यो अन्तिम इच्छा पनि हामी मान्छौँ।
1: के भन्नु अरे टेङ्कु बहिनी?
3: सरी रङ नम्बर भन्नु ठिक छ होइन त ड्याडी?
0: जे गरे पनि यो घरमा म एक्लै नै हुन्छु। ठिक छ ठिक छ, म पनि त्यसै भनौँला, सरी रङ नम्बर।

0: हेर्नुहोस् टिङ्कुजी, तपाईँको सिङ्गापुर यात्राको लागि सबै कुरा हामीले ठिक गरिदिएका थियौँ। यो प्लेन कलकत्ताबाट उडेर तपाईँ पहिला ब्याङ्कक पुग्नुपर्ने थियो र हाम्रो कम्पनीले तपाईँलाई त्यहाँबाट अर्कै प्लेनमा चढाएर सिधै सिङ्गापुर पठाइदिने थियो, बुझ्नुभयो। तर दुःखको कुरो के भने तपाईँले पासपोर्ट नै ल्याउनु भुल्नु भएछ, जुन कुरो अति नै इम्पोर्टेन्ट थियो। अब हामी कसरी मिलाउन सक्छौ भन्नुहोस् त, तपाईँ आफैले मिलाउनै सक्दैनौ। आइएम सो सरी।
1: अब मैले के गर्नु सर?
0: अब त्यत्रो लाख खर्च भइसकेको छ, हामी त तपाईँलाई सिङ्गापुर पठाउने पक्षमा नै छौँ, तर अब भोलि बेलुकीसम्म पनि त्यो छोडिएको सामान यहाँ आइपुगेन भने हामी तपाईँको कोठामा अर्कालाई पठाउन बाध्य हुनेछौँ।
1: अब म नै घर पुगेर आउँ भने घर पुग्नु नै झन्डै दुई दिन लागिहाल्छ।
0: एउटा आइडिया छ, यसो गर्नुहोस्, फोन गरेर मगाउनुहोस्। उताबाट सुपर फास्ट एक्सप्रेसमा आयो भने त भोलि बेलुकीसम्म आइपुगिहाल्छ।
1: सर, मैले यहाँ आइपुगेर पासपोर्ट घरमै बिर्सेकी कुरो थाहा पाएपछि नै कति हो कतिपल्ट घरमा फोन गरे तर एकहोरो सरी रङ नम्बर मात्र भन्छ। अब मैले के गर्नु सर?
0: टिङ्कुजी, हताश नहुनुहोस्, हताश नहुनुहोस्, कन्ट्रोल यसल्फ। एकछिन एकछिन पर्खनुहोस् ल, म एकपल्ट फोन ट्राई गरिदिन्छु। ल्याउनुहोस् त नम्बर। फोन लाग्यो। हेलो हेलो। ओ भेरी स्याड, कस्तो मान्छे हो यो, राम्रो नबोलिकन सरी रङ नम्बर भनेर राखिहाल्यो। ल्याउ एकछिन ल्याउनुहोस् त, फेरि ट्राई गरौँ। हेलो हेलो, फेरि पनि सरी रङ नम्बर। यसो सोच्नुपर्छ नि हो, कहाँबाट गरेको, कसलाई खोजेको, अनि पो कन्फर्म गरेर रङ नम्बर भन्नु पनि मिल्छ। राम्रै फिक्स्ड

0: हन त अस्तिको दिन बेलुकी नै कोलकाताबाट उड्ने थिइस होइन र? के भयो बाबु, सिङ्गापुर किन नगए कि? हन बोल न हो छोरी बोल, के सिङ्गापुर जाने हावाजहाज स्ट्राइकमा परेछ कि जहाँमा फसेछ? लौ यो त रुन पो थाल्यो, के भयो भन त बाबु? कसले तला अनर्थ गर्यो? मलाई कसले अनर्थ गर्यो? म त्यसलाई कच्चा कुचुक परेर खान्छु।
1: मैले उता जाँदा नबोकिन हुने पासपोर्ट घरमै छोडेछु। कलकत्ताबाट हजारपल्ट फोन गरे तर तपाईँहरूले मेरो कुरै नसुने, सरी, रङ नम्बर भन्दै रिसिभर राखिदिनु भयो। झन्डै 2000 जस्तो फोनमै सकियो। उताको लागि उड्नुपर्ने डेट हिजो नै थियो, मेरो ठाउँमा अर्कैलाई पठायो। अब मैले गाउँमा कसरी अनुहार देखाऊ, कसरी अनुहार देखाउनु? म बर्बाद भए।
0: त्यसो भए छोरी, तेरो तेरो पासपोर्ट, भिसा र कुनै के केमा लागेको त्यो लाखौँ रुपियाँ पनि आउँदैन है? छोड्दे अब छोड्दे, यो सबै टेलिफोनकै दोष हो। आखिर यसै रङ नम्बर उसै रङ नम्बर, हामी सबैको जिन्दगी नै अब सरी रङ नम्बर सरी रङ नम्बर।
2: अहिले सुन्नुभयो नाटक रङ नम्बर, लेखक सुनिल राई, भाग लिने कलाकारहरू ब्रिगेन गुरुङ, पुरन देवान, बालकृष्ण थामी, पेमा लामा, सविता मंगरान्ती, विनिता लामा, शर्मिष्ठा सिंह अनि प्रीतम कुमार छेत्री। यो नाटकको प्रस्तुति
3: अब सुन्नुहोस् समाचार।
4: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार अलिशा खवासबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज विश्व रोजगार मेलामा भिडियो कन्फरेन्स मार्फत विभिन्न सरकारी संस्थाहरूमा छानिएका 51,000 युवाहरूलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुहुनेछ। वर्ष 2025-26 भारतको सफ्टवेयर सेवाको निर्यात वार्षिक आधारमा 8.2% बढेर $221 अरब भन्दा अधिक पुगेको छ। पर्यावरण, वन र जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले हिज उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग नोएडा, हापुर, गाजियाबाद, मेरठ र बुलन्दशहर सहित राष्ट्रिय राजधानी क्षेत्रसँग जोडिएका राज्यका 8 सीमावर्ती जिल्लाहरूमा वायुको गुणस्तर सुधार गर्न उच्च स्तरीय समीक्षा बैठक गर्नुभयो। सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले छानिएका जिल्लाहरूको श्रम बजारको विवरण सार्वजनिक गरेको छ। राष्ट्रिय सांख्यिकी कार्यालयले पहिलो पटक जिल्ला स्तरमा श्रम बजारको विवरण सार्वजनिक गरेको छ। 2020 शुरू गरिएको र भारतीय अन्तरिक्ष नीति 2023 आधारित भारतको अन्तरिक्ष क्षेत्र सुधारले देशको अन्तरिक्ष कार्यक्रमलाई सरकारी एकाधिकारबाट एक जीवन्त र पब्लिक प्राइभेट परिस्थितिकी तन्त्रमा रूपान्तरण गरेको छ। भारतको केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले भारतीय जीवन बीमा निगम एलआईसीको लगानी धोखाधड़ीको मामिलामा मुम्बई स्थित रिलायन्स क्यापिटल लिमिटेड, यसका पूर्व अध्यक्ष र केही अज्ञात सरकारी कर्मचारीहरू विरूद्ध एफआईआर दर्ता गरेको छ। मौसम विभागले आज अण्डमान र निकोबार द्वीप समूहमा भारी वर्षाको पूर्वानुमान गरेको छ। विभागले पूर्वी राजस्थान, ओडिशा, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, आन्ध्र प्रदेश, तेलंगाना, दक्षिण आन्तरिक कर्नाटक, तमिलनाडु, पुडुचेरी, कराईकल, केरलम र माहेमा पनि भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेको छ।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। समय अहिले बिहानको 10:02 भइरहेछ।

घृणाले घृणालाई कहिल्यै शान्त पार्न सक्दैन। घृणा प्रेम र करुणाले मात्र शान्त हुने गर्छ। भगवान बुद्धको यही शान्ति र करुणाले भरिएको महान वाणीलाई हृदयमा आत्मसात गर्दै सम्पूर्ण श्रोतामाझ प्रेम सद्भाव र आत्मीयताको सन्देश लिएर उपस्थित भइसकेकी छु उद्घोषिका म सरु कार्यक्रम हेलो खरसाङमा। प्रथमत सम्पूर्ण श्रोताहरूलाई कार्यक्रम हेलो खरसाङमा हार्दिक स्वागत एवं न्यानो अभिवादन। आउनुहोस् श्रोता, कार्यक्रम हेलो खरसाङलाई आरम्भ गर्दै सुनौ यो प्रथम साङ्गीतिक कोसेली चलचित्र कल हो न होबाट इला अरुणनी शङ्कर महादेवानको युगल आवाजमा।

ज्ञानको संसार निकै विशाल छ श्रोता, र हाम्रो वरिपरिको प्रकृति त झन् अचम्मका रहस्यहरूले भरिएका छन्। आजको यो प्रस्तुतिमा श्रोताहरू समक्ष लिएर आएका छौँ अद्भुत सत्य, अर्थात् संसार र जीवन जन्तुसँग सम्बन्धित केही रोचक तथा आश्चर्यजनक तथ्यहरू। श्रोता, के तपाईँलाई थाहा छ, पृथ्वीमा पाइने केही रुखहरू हजारौँ वर्षसम्म बाँच्न सक्छन्। यस्ता पुराना रुखहरूलाई प्रकृतिका जीवित इतिहासका रूपमा पनि हेर्न सकिन्छ। हात्तीको स्मरण शक्ति निकै राम्रो हुन्छ। उनीहरूले लामो समयपछि पनि परिचित हात्ती तथा स्थानहरू चिन्न सक्ने क्षमता राख्छन्। अक्टोपसका 3 मुटु हुन्छन्। अझ रोचक कुरा त यसको रगत मानिसको जस्तो रातो नभई निलो रङको हुन्छ। मौरीहरू आपसमा विशेष किसिमको नृत्य र चालचलन मार्फत फूलमा रहेको पराग र रसको स्थानबारे जानकारी आदान प्रदान गर्ने गर्छन्। डल्फिनहरू एकाअर्कालाई छुट्टा छुट्टै आवाज मार्फत चिनाउने क्षमता राख्छन्। वैज्ञानिकहरूले यस्ता आवाजलाई उनीहरूको व्यक्तिगत सिग्नेचर सिटी जस्तै मान्छन्। पृथ्वीको सबैभन्दा ठूलो जीव हो निलो व्हेल। यसको आकार अत्यन्त विशाल हुन्छ र यसको मुटु पनि निकै ठूलो हुन्छ। जिराफको घाँटी लामो भए पनि मानिसकै जस्तो यसको घाँटीमा सामान्यतया 7 मेरुदण्डका हड्डी हुन्छन्। फरक यति हो कि ती निकै लामा हुन्छन्। प्रकृतिले हामीलाई हरेक दिन केही न केही नयाँ कुरा सिकाइरहेका हुन्छन् श्रोता। संसारका यी साना ठुला आश्चर्यहरूले हामीलाई एउटा कुरा सम्झाउँछन् कि हामीले जानेको संसारभन्दा नजानेको संसार अझ विशाल छन्। यो अद्भुत सत्यको सिलसिलालाई यहाँ समाप्त गर्दै अब राख्न लागिरहेकी छु यो साङ्गीतिक कोसेली। चलचित्र मिस्टर एन्ड मिसेस माहीबाट जुबिन नौटियालको स्वरमा

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम हेलो खरसाङ। तब श्रोताहरू माझ केही स्वास्थ्य सम्बन्धी सुझावहरू साझा गर्न लागिरहेकी छु। श्रोता, सन्तुलित आहार खानुहोस्। दैनिक भोजनमा हरियो सागसब्जी, फलफुल, दाल, अन्न, दुधजन्य पदार्थ तथा आवश्यक मात्रामा प्रोटिन समावेश गर्नुहोस्। पर्याप्त पानी पिउनुहोस्। शरीरलाई हाइड्रेट राख्न दिनभरि नियमित रूपमा पानी पिउनु आवश्यक हुने गर्छ। नियमित व्यायाम गर्नुहोस्। हिँडुडुल, योग, दौड वा अन्य शारीरिक गतिविधिका लागि दैनिक कम्तीमा पनि 30 मिनटसम्म समय दिनुहोस्। पर्याप्त निन्द्रा लिनुहोस्। वयस्कहरूले सामान्यतया दैनिक 7-9 घण्टासम्म गुणस्तरीय निन्द्रा लिनु राम्रो मानिन्छ। व्यक्तिगत सरसफाइमा ध्यान दिनुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस् तथा दाँत नियमित रूपमा माझ्नुहोस्। धुम्रपान, मदिरा तथा अन्य हानिकारक पदार्थबाट टाढा रहनुहोस्। यस्ता पदार्थले शरीरका विभिन्न अङ्गमा नकारात्मक असर पार्न सक्छन्। मानसिक स्वास्थ्यको पनि ख्याल गर्नुहोस् श्रोता। तनाव कम गर्नलाई ध्यान, योग, मनोरञ्जन, परिवार तथा साथीभाइसँग कुराकानी र पर्याप्त आराम उपयोगी हुने गर्छ। स्वस्थ रहनका लागि साना साना राम्रो बानीहरूलाई दैनिक जीवनको हिस्सा बनाउनुहोस्। कुनै असामान्य लक्षण देखिएमा वा स्वास्थ्य सम्बन्धी समस्या भएमा योग्य स्वास्थ्य कर्मीसँग परामर्श लिनुहोस्।

श्रोताहरूले भर्खरै सुन्नुभयो यो साङ्गीतिक कोसेरी चलचित्र जिगरियाबाट विक्रान्त भारतीयको स्वरमा। त अब कार्यक्रम हेलो खरसाङमा जानौँ मौसम बारे। खरसाङमा आज मौसम सामान्यतया बदलिरहने र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तापक्रम करिब 18-24 डिग्री सेल्सियसको आसपास रहने पूर्वानुमान गरिएको छ। दार्जिलिङमा पनि आकाश सामान्यतया बदलिरहने र हल्का वर्षा हुने सम्भावना रहेको छ। आज न्यूनतम तापक्रम करिब 15 डिग्री सेल्सियस र अधिकतम तापक्रम 20 डिग्री सेल्सियस रहने पूर्वानुमान छ। साथै मेघगर्जनसहित चट्याङ पर्न सक्ने सम्भावना पनि रहेको छ। त्यसै गरी मिरिकमा मौसम बदलिरहने तथा वर्षाको सम्भावना रहनेछ तथा तापक्रम करिब 20-22 डिग्री सेल्सियसको आसपास रहन सक्ने पूर्वानुमान रहेको छ। कालेबुङमा आज आकाश सामान्यतया बदलिरहने र हल्का वर्षा हुन सक्नेछ। न्यूनतम तापक्रम करिब 21 डिग्री तथा अधिकतम तापक्रम 25 डिग्री सेल्सियस रहने पूर्वानुमान रहेको छ। त्यसै गरी सिलिगुडीमा पहाडी क्षेत्रको तुलनामा मौसम केही न्यानो रहनेछ। आकाश सामान्यतया बदलिरहने र कतिपय समयमा वर्षा वा मेघगर्जनसहितको पानी पर्न सक्ने सम्भावना रहेको छ। आज अधिकतम तापक्रम करिब 29-30 डिग्री सेल्सियस आसपास रहने पूर्वानुमान गरिएको छ। समग्रमा आज दार्जिलिङ खरसाङ मिरिक र कालेबुङका पहाडी क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेकाले यात्रा गर्ने श्रोताहरूले मौसमको अवस्था बुझेर सावधानी अप्नाउनुहोला। यो थियो आजको मौसम सम्बन्धी जानकारी। मौसममा परिवर्तन भइरहन सक्ने भएकाले श्रोता स्थानीय तथा आधिकारिक मौसम सूचनालाई पनि ध्यान दिनुहोला।

श्रोताहरूले कार्यक्रम हेलो खरसाङको यो अन्तिम प्रस्तुति सुन्नुभयो। चलचित्र सरदारका ग्रान्डसनबाट मिलिन्द गावन गावा अनि पल्लवी गावाको युगल आवाजमा। त यस गीतको अन्त्यसँगै उद्घोषिका म सरूलाई पनि कार्यक्रमबाट विदा दिनुहोस्। नमस्ते, शुभ दिन।

नमस्ते, आकाशवाणी खरसाङको दिवाकालीन अधिवेशनमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। म पासाङ लकीको तर्फबाट हामी बोलिरहेछौँ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ एफएम 100.2 मेगाहर्ज, साथै न्युज एन्ड एयर एप अनि प्रसार भारती ओटिटी प्लेटफर्ममा। समय 10:30 भइरहेछ। आउनु श्रोता, अब केही क्षण मनोरञ्जन गरौँ आधुनिक गीतबाट।

यस गीतको अन्तसाथै अहिलेलाई पूरा हुन्छ आधुनिक गीत। 11:05 हामी लिएर आउनेछौँ कार्यक्रम अजम्बरी गीतहरू। तबसम्मलाई आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौँ हिन्दी समाचार। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

सङ्गीतका अनुरागी सम्पूर्ण श्रोताहरूमा स्नेहपूर्ण नमस्कार। म पासाङ लक्कीबाट। गीत केवल स्वर र शब्दको मेल होइन, गीत त हाम्रो अनुभूति हो, हाम्रो सम्झना हो, कहिलेकाहीँ त हाम्रो जीवनकै एउटा सुन्दर कथा पनि हो। आजको अजम्बरी गीतहरूको कार्यक्रममा हामी सम्झिँदैछौँ नेपाली सङ्गीत जगतकी विशिष्ट स्रष्टा, मधुर धुनकी साधिका तथा कालजयी गीतकी सर्जक शान्ति ठटाललाई। शान्ति ठटालको नाम नेपाली सङ्गीतमा एउटा छुट्टै परिचय हो। उनका सृजनामा प्रेम छ, प्रकृति छ, विरह छ, सम्झना छ, अनि पहाडको माटो र जीवनको सुगन्ध पनि छ। उनका गीतहरू सुन्दा लाग्छ कुनै पुरानो बाटामा फेरि हिँडिरहेका छौँ, कुनै बिर्सिएको सम्झनालाई फेरि भेटिरहेका छौँ। अब प्रस्तुत छ शान्ति ठटालको लोकप्रिय यो मधुर गीत।

सम्हालेर राख यस गीतको शब्द नि संगीत थियो अम्बर गुरुङको। अघिल्लो गीत स्वीकार्नुहोस्, शब्द कालुसिंह रनपहिलीको अनि संगीत अनि शब्द स्वयं शान्ति ठटालको।

कति सरल शब्द, कति मिठासपूर्ण धुन, तर त्यसले मनभित्र पैदा गर्ने अनुभूति पनि कति गहिरो। शान्ति ठटालका गीतहरूको विशेषता नै यही हो, उहाँले सामान्य जीवनका भावनालाई संगीतको सुन्दर भाषामा अभिव्यक्ति गर्नुभएको छ। उहाँका गीतमा नेपाली पहाडको प्रकृति बोल्छ, मानवीय सम्बन्ध बोल्छ, माया र बिछोड बोल्छ, र कहिलेकाहीँ त मौनताले समेत गीत गाइरहेको अनुभूति हुन्छ। सुनौ यो अर्को मन छुने प्रस्तुति।

जय लितिमी आऊ। यो शब्द अनि संगीत थियो अम्बर गुरुङको। अब सुन्नुहोस् यस कार्यक्रमको अन्तिम गीत अम्बर गुरुङकै शब्द अनि संगीतमा।

समय बित्दै जान्छ, मानिसहरू आउँछन् र जान्छन्, तर सच्चा सृजना भने समयको सीमाभन्दा परसम्म बाँचिरहन्छ। शान्ति ठटालका गीतहरू पनि हाम्रो सङ्गीतको त्यही अमूल्य सम्पदा हुन् जसलाई सुन्दा हामी केवल गीत सुन्दैनौँ, एउटा समय सुन्छौँ, एउटा संस्कृति सुन्छौँ, एउटा पुस्ताको भावना सुन्छौँ। आजको यस विशेष अजम्बरी गीत कार्यक्रममा हामीसँग जोडिरहनु भएको सम्पूर्ण श्रोताहरूलाई हार्दिक धन्यवाद।

आकाशवाणी खरसाङको दिवाकालीन अधिवेशनमा अहिले तपाईँहरूले सुन्दै हुनुहुन्छ अल्का याग्निक अनि हरिहरणको युगल आवाजमा हिन्दी गीतहरू।

अहिले सुन्दै हुनुहुन्थ्यो हिन्दी गीत। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। अबको केही क्षणमा नै आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौँ हिन्दी समाचार। प्रतीक्षा साँच्नुहोला।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ एफएम 103.5 मेगाहर्ज। समय अपराह्न 12:05 भयो। यो समय हो फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। त आउनु श्रोता आरम्भ गरौँ तपाईँ सम्पूर्ण श्रोताद्वारा अनुरोध फिल्म सङ्गीतको कार्यक्रम तपाईँको अनुरोधमा। यस कार्यक्रममा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत अभिवादन। म पासङ लकी साथै प्राविधिक मित्र पवन डुक्पा अनि प्रसारण सहयोगी अभिषेक दियालीबाट यस कार्यक्रमको प्रथम कोशीले स्वीकार्नुहोस् फिल्म मर्डरबाट कुणाल गन्जावलाको आवाजमा शब्दश साहिद कादरेको संगीत अन्नु मल्लिकको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ बिहार कलोनी लोनीबाट नसिमुल इस्लाम गनौडी अनि प्रकाश वीर राजपूत, डौडी लहरा बलौदबाट कमलेश जयपुरिया, टाउनसिप भिलाईबाट अनुश्री प्रदीप, पिङ्की र प्रमिला प्रदीप, जेल रोड रायगढबाट लालचन्द्र मिश्रा, सिरुवारी गिद्धे पहाड खरसाङबाट सुषमा सिंह, एसएम दर्नाल, संयम र करुणा, जतुका किशनपुरबाट आलम दिलकस, सबना नाज, रिजवान राई, इमरान राजा, आलम शेख, सबना आलम, चाँदी नाज, सिराजपुर गणेशपुरबाट हिना कैसर, मोहम्मद वकिल राई, फिरोज आलम र नाज प्रवीण, मिरिक थर्बु निगालेबाट कल्याण राई, गोला बजार बक्सरबाट सदानन्द आर्य, अभयनन्द आर्य, परमानन्द आर्य, पङ्कज, प्रमोद, रोहित र मोहित। त सुन्नुहोस् यहाँहरूको अनुरोधमा फिल्म मर्डरको यो गीत।

जिसम यस फिल्मबाट सुन्नुहोस् श्रेया घोषालको आवाजमा शब्द छ निलेश मिश्राको सङ्गीत एमएम करिमको यस गीतको लागि अनुरोध पठाउनु भएको छ पुस्तकालय रोड बिहारबाट शम्भुप्रसाद गुप्त प्रेम कुमार गुप्त कुन्ती देवी नन्दकिशोर गुप्त आजाद रेडियो श्रोता सङ्घ अररिया रजोखर बजारबाट मोहम्मद शरीफ आर्जु मोहसिन आर्जु सरफराज खान फरजाना खानम सयना खानम सौम्या नाजमिन माहे आर्जु र अफजल पानोला रेग्नी छत्तिसगढबाट दिनेश वर्मा करुणा वर्मा गान्धी चौक रोपौड पन्जाबबाट हरदेव मिका बलविन्द विरक जैतक विरक र मिका विरक कोटुवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई श्रीमती उषा राई अमित कुमार राई ह्याप्पी राई दुविया नेवदा गाजीपुरबाट प्रतीक राई श्रीमती रोशनी राई प्राञ्जल राई शेरपुर क्लब गाजीपुरबाट अवधेश राई श्रीमती प्रीति राई र नवनीत राई।

वेयर इज द पार्टी हियर यस फिल्मबाट अब सुन्नुहोस् आवाज संगीत अनि शब्द बानी बीको यस गीतको लागि अनुरोध पठाउनु भएको छ पुराना तलाउ ढुम्राउबाट वहीउल अन्सारी आसमानाज अन्सारी सरिमपुर बक्सरबाट शरीफुद्दिन अन्सारी फातमा अन्सारी मोहम्मद समी अन्सारी इन्दिरा बिहार दिल्लीबाट डब्लु अन्सारी र बेबी अन्सारी छटिया पोखरा ढुम्राउबाट लालबहादुर दिवाना र दिव्या भारती ग्राम अमलेश्वरबाट डोमन ठाकुर सुमन ठाकुर मिथलेश ठाकुर तारनी ठाकुर सुरज ठाकुर ज्योति ठाकुर र रियान्स ठाकुर न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्का तुसेका स्वर्णलता एका श्रद्धा एका अनिरुद्ध एका डेमियन एका जुलियन एका चार्ल्स एका झाउगुडी बस्तीबाट विमल खडिया मीना खडिया सुचिता खडिया निलु र सानिया खडिया अप्पर मामरिङ सिटुङ दुईबाट लाकिमा शेर्पा याङजी शेर्पा सुम्बा शेर्पा राधा सारिका तृष्णा मुखिया सलिमा राई र कला राई

गीतमा शब्द छ समीरको, संगीत हरिश जयश्रीको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ अररिया जोकीहाटबाट सौम्य नाजमिन, शेफाली परविन, निखिल परविन, आलिया परविन, रुकैया परविन र मोहम्मद शरीफ आर्जू। गर्ल्स स्कुल रोड मनिहारीबाट अवधेश गुप्त, भोलु निलु, विशाल राज र वंशराज। चित्रे बस्ती खरसाङबाट नितु देवान, साहिल देवान अनि किशोर देवान, साथै सम्पूर्ण परिवार। खरसाङ बजारबाट छिरिङ लकी, सिनोरा राई, रीता प्रधान, छिरिङ यल्मो अनि पेमा यल्मो।

只歌色。यस गीतको अन्तसाथै आजलाई पूरा हुन्छ फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईको अनुरोधमा। यदि तपाई पनि यस कार्यक्रममा पत्रचार गर्नुहुन्छ भने हाम्रो टुङ्गो हो कार्यक्रम तपाईको अनुरोधमा मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ हुला खरसाङ दार्जिलिङ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। समय मध्याह बाह्र बजेर तीस मिनट भयो। अब प्रस्तुत छ अघिल्लो कार्यक्रम पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम अनुरागको साथमा।

राज्य परिषदसँग सम्बन्धित नियममा संशोधन गर्नुभयो। यस अन्तर्गत पुडुचेरी, जम्मू कश्मीर र दिल्लीका उपराज्यपाल यी केन्द्रशासित प्रदेशहरूमा राष्ट्रपति शासन लगाइएको खण्डमा परिषदको बैठकमा भाग लिन अनुमति दिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज विश्व रोजगार मेलामा भिडियो कन्फरेन्स मार्फत विभिन्न सरकारी संस्थाहरूमा छानिएका 51,000 युवाहरूलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुहुनेछ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भारतको प्रति व्यक्ति कार्बन उत्सर्जनले विश्वव्यापी औसतको आधाभन्दा कम योगदान गर्ने बताउनुभयो। आज नयाँ दिल्लीमा पर्यावरण र जलवायु गतिशीलताको भविष्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै श्री मोदीले भन्नुभयो, कार्बन उत्सर्जनका लागि विकासशील देशहरूलाई प्राय जिम्मेवार ठहराइएको छ, जुन अनुचित हो। भारतले सुरक्षा परिषदमा अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्ने आफ्नो माग दोहोर्याउँदै व्यापारिक, समुद्री आवागमन, भू राजनीतिक तनावको लक्ष्य बन्नु नहुने बताएको छ। हर्मुज जल डमरू मध्यमा संघर्षका कारण भारतका जहाज र नागरिकहरू पीड़ित भएका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको जिल्लागत तथ्याङ्क अनुसार भारतमा कामकाजी महिलाको भागीदारी तेज गतिले बढेको छ। दीनदयाल उपाध्याय ग्रामीण कौशल्य योजनाको दोस्रो चरणमा ग्रामीण विकास मन्त्रालयले अर्को महिनादेखि अधिकांश राज्य र केन्द्र शासित प्रदेशहरूमा लगभग 34,000 ग्रामीण युवाहरूलाई प्रशिक्षण दिन सुरु गर्नेछ। तमिलनाडुमा डेंगूका बिरामी बढ़िरहेका छन्। राज्यको स्वास्थ्य विभागका अनुसार 15 सेप्टेम्बरसम्म राज्यमा डेंगूका 16,577 बिरामी भेटिएका छन् भने 9 जनाको मृत्यु भएको छ। उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम विरूद्ध अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी एआईए को हालैको प्रस्तावलाई अस्वीकार गरेको छ। यसका साथै अहिलेलाई मुख्य समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 2:40 मा फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय दिउँसोको 2:31 भयो। श्रोतालाई अब सुनाइरहेछौँ आधुनिक गीत बिनम सिंहको आवाजमा।

0: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो लोक अनि आधुनिक गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौं। अब अघिल्लो चरणमा सुन्नुहुनेछ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार अलिशा खवासबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्स मार्फत सरकारी संस्थाहरूमा भर्ना भएका 51,000 भन्दा अधिकलाई नियुक्ति पत्र वितरण गर्नुभयो। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भारतको प्रति व्यक्ति कार्बन उत्सर्जनले विश्वव्यापी औसतको आधा भन्दा कम योगदान गर्ने बताउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले अन्तर्राज्य परिषदसँग सम्बन्धित नियममा संशोधन गर्नुभयो। भारतले नेपाललाई राहत सामग्रीको अर्को खेप पठाएको छ। यसमा औषधि, फोरेन्सिक सामग्री, टेन्ट, स्वच्छता किट, स्लिपिङ ब्याग र अन्य आवश्यक सामग्रीहरू समावेश छन् र मौसम विभागले देशको विभिन्न स्थानहरूमा भोलिदेखि भारी वर्षा हुने पूर्वानुमान गरेको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्स मार्फत विश्व रोजगार मेलामा विभिन्न सरकारी संस्थाहरूमा भर्ना भएका 51,000 भन्दा अधिकलाई नियुक्ति पत्र वितरण गर्नुभयो। यस अवसरमा श्री मोदीले भन्नुभयो, स्वतन्त्र व्यापार सम्झौताहरूले देशका युवाहरूका लागि अवसरहरूको नयाँ ढोका खोल्नेछ।
2: आज आप सभी एक ऐसे समयमा भारत सरकार से जुड़े हैं जब देश एक बहुत बड़े लक्ष्य की ओर आगे बढ़ रहा है और ये लक्ष्य है 2047 तक विकसित भारत बनाने का। इसमें आप जैसे युवाओं की बहुत बड़ी भूमिका है। सरकार में रहते हुए आपको हर वो निर्णय लेना है जो विकसित भारत के अभियान को, आत्मनिर्भर भारत के अभियान को निरंतर सशक्त करे।
1: केन्द्रीय कार्मिक लोक शिकायत र पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, रोजगार मेलाको माध्यमबाट रोजगार सृजना र भर्तीको मूल्याङ्कनबाट सरकारी नियुक्तिहरूमा उल्लेखनीय वृद्धि भएको र भर्ती प्रक्रियामा पारदर्शिता आएको देखिएको छ। उहाँले भन्नुभयो, एनडीए सरकारको 10 वर्षको अवधिमा 3 प्रमुख केन्द्रीय भर्ती एजेन्सीहरू संघ लोक सेवा आयोग, कर्मचारी चयन आयोग र रेलवे भर्ती बोर्डहरूबाट लगभग 10,96,000 नियुक्तिहरू भएका थिए। विश्व रोजगार मेला देशभरका 45 स्थानहरूमा आयोजित गरिएको थियो। नयाँ समावेश भएका युवाहरूले भारत सरकारका विभिन्न मन्त्रालय र विभागहरूमा कार्यभार सम्हाल्नेछन्, जसमा वित्त, रेलवे, गृह, स्वास्थ्य र परिवार कल्याण र रक्षा समावेश छ। विश्व रोजगार मेलाको साथ अहिलेसम्म लगभग 12,75,000 युवाहरूलाई नियुक्ति पत्र दिएको छ। रोजगार मेलाले युवाहरूका लागि रोजगारीका अवसरहरू बढाउन र देशको विकास यात्रामा उनीहरूको अधिक सहभागिता सुनिश्चित गर्न सरकारको निरन्तर जोडलाई प्रतिबिम्बित गर्दछ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भारतको प्रति व्यक्ति कार्बन उत्सर्जनले विश्वव्यापी औसतको आधा भन्दा कम योगदान गर्ने बताउनुभयो। आज नयाँ दिल्लीमा पर्यावरण र जलवायु गतिशीलताको भविष्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै श्री मोदीले भन्नुभयो, कार्बन उत्सर्जनका लागि विकासशील देशहरूलाई प्राय जिम्मेवार ठहराइएको छ, जुन अनुचित हो। उहाँले भन्नुभयो, विगत 12 वर्षमा भारतको वायु ऊर्जा क्षमता 3 गुणा बढेको छ। श्री मोदीले भन्नुभयो, नयाँ भारतले पनि आणविक ऊर्जा उत्पादनमा ध्यान केन्द्रित गरिरहेको छ। उहाँले भन्नुभयो, G20मा भारत एकमात्र देश हो जसले पेरिसमा COP21 शिखर सम्मेलनमा गरिएका प्रतिबद्धताहरू समयभन्दा पहिले नै सफलतापूर्वक पूरा गरेको छ। श्री मोदीले भन्नुभयो, विगत 12 वर्षमा भारतले पर्यावरणसँग सम्बन्धित हरेक क्षेत्रमा असाधारण प्रगति गरेको छ। प्रधानमन्त्रीले भन्नुभयो, भारतको मुख्य ध्यान नवीकरणीय ऊर्जामा रहेको छ र यसको पर्यावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ। श्री मोदीले भन्नुभयो, भारत आज स्वच्छ यातायात र हरित हाइड्रोजन जस्ता क्षेत्रहरूमा द्रुत गतिमा काम गरिरहेको छ।
2: भारत G20 में इकलौता ऐसा देश है जिसने पेरिस में COP21 समिट में जो भी कमिटमेंट्स किए थे उन सारे कमिटमेंट्स को समय से पहले पूरा करके दिखाया है। नॉन फॉसिल फ्यूल, सोलर एनर्जी कैपेसिटी, कार्बन एमिशन पर रोकथाम, हर पैरामीटर पर भारत की परफॉर्मेंस दुनिया में आज सकारात्मक रूप से चर्चा का विषय है।
1: कार्यक्रम में बोलते पर्यावरण वन तथा जलवायु परिवर्तन मंत्री भूपेन्द्र यादव ने पर्यावरण प्रति को भारत को दृष्टिकोण प्राचीन सभ्यता को विचारधारा में जरा गाड़े को र पृथ्वीलाई सम्पत्ति नभई साझा सम्पदा र पवित्र सम्पदा मानेको बताउनुभयो। वन्य जन्तु संरक्षणको बारेमा बोल्दै श्री यादवले भन्नुभयो, भारतको प्रयास केही जनावरहरूको संरक्षणमा मात्र सीमित छैन, बरु सम्पूर्ण पर्यावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले गरिएको छ। राष्ट्रिय हरित न्यायाधिकरणले आयोजना गरेको दुई दिने सम्मेलनमा वातावरणविद, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश र जिल्ला अदालतका न्यायाधीशहरू एकै ठाउँमा भेला भएका छन्। यसमा 17 देशका प्रतिष्ठित न्यायाधीश र न्यायिक प्रतिनिधिहरू पनि सहभागी छन्। सम्मेलनले न्यायिक दृष्टिकोण, वैज्ञानिक ज्ञान, वातावरणीय शासन अभ्यास र संस्थागत अनुभवहरूको आदान प्रदानको लागि एक प्लेटफर्म प्रदान गर्नेछ। सम्मेलनमा सहभागीहरूले प्रमुख पर्यावरण र जलवायु चुनौतीहरू, नीति निर्माण, कार्यान्वयन र कार्यान्वयनमा कमीहरू सहित छलफल गर्नेछन्। सम्मेलनमा वातावरणीय प्रशासन र संस्थागत सहयोगलाई सुदृढ पार्ने मोडलिटीहरूमा पनि छलफल हुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले अन्तर्राज्य परिषदसँग सम्बन्धित नियममा संशोधन गर्नुभयो। यस अन्तर्गत पुदुचेरी, जम्मू कश्मीर र दिल्लीका उपराज्यपाल यी केन्द्र शासित प्रदेशहरूमा राष्ट्रपति शासन लगाइएको खण्डमा परिषदको बैठकमा भाग लिन अनुमति दिइनेछ। गृह मन्त्रालयले सितम्बर 9 यो संशोधनलाई अधिसूचित गरेको थियो, जुन शुक्रबार प्रकाशित भएको थियो। यसका साथै अन्तर्राज्य परिषद आदेश 1990 पनि परिवर्तन गरिएको छ। यस आदेश अन्तर्गत परिषदको गठन गरिएको थियो। मे 1990 आदेश अनुसार परिषदमा प्रधानमन्त्री, सबै राज्यका मुख्यमन्त्री, निर्धारित केन्द्र शासित प्रदेशका प्रतिनिधि र क्याबिनेट स्तरका 6 केन्द्रीय मन्त्री हुन्छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देश सेवाको मन्त्र र सेवा तथा सुशासन प्रतिको प्रतिबद्धताका साथ उहाँको यो यात्रा आज पनि जारी छ। यसै दृष्टिकोणका साथ सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा लगातार काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास लगातार गरिँदैछ। सेवा संकल्प अभियानको यस विशेष श्रृंखलामा आज हामीले कुरा गर्छौं प्रधानमन्त्री नरेन्द्र मोदीको मिशन लाइफ, लाइफस्टाइल फर एन्भाइरोमेन्ट अर्थात पर्यावरण अनुरूप जीवनशैली प्रयास बारे। यो आज जन आन्दोलन बन्दै गइरहेको छ, मानिसहरूमा यसको व्यापक असर देखिँदैछ।
3: प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यावरण संरक्षण तथा जलवायु परिवर्तनको भावी संकटदेखि देश दुनियाँका मानिसहरू अनि सुन्दर पृथ्वीको रक्षा गर्न मिशन लाइफ, लाइफस्टाइल फर इन्भाइरोमेन्ट अर्थात पर्यावरण अनुकूल जीवनशैलीको आह्वान 2022 गर्नुभएको थियो। यसको सार्थक परिणाम के देखियो भने ग्लास्गो कोप 26 निर्धारित कार्बन उत्सर्जन कम गर्ने भारतको लक्ष्यलाई 3 अघि नै पूरा गरियो। भारतले आफ्नो वर्तमान क्षमताको 54% विद्युत स्वच्छ ऊर्जा मार्फत उत्पादन गर्न थालेको छ। वर्ष 2014 देशमा केवल 0.284 GW सौर्य ऊर्जा उत्पादन हुन्थ्यो भने आज यो उत्पादन 164.59 GW पुगेको छ।
1: भारतले नेपाललाई राहत सामग्रीको अर्को खेप पठाएको छ। यसमा औषधि, फोरेन्सिक सामग्री, टेन्ट, स्वच्छता किट, स्लिपिङ ब्याग र अन्य आवश्यक सामग्रीहरू समावेश छन्। नेपालको बाढी त्रासदीबाट उकास्न मदत गर्न राहत सामग्री बोक्ने वायुसेनाको यो नव विमान थियो। गत महिना नेपाल भीषण बाढीको चपेटमा परेको थियो, जसमा ठूलो जनधनको क्षति भएको थियो। विदेश मन्त्री डाक्टर एस जयशंकरले एक सोशल मिडिया पोस्टमा भारतले नेपाललाई सहयोग जारी राख्ने बताउनु भएको छ। मौसम विभागले अण्डमान र निकोबार द्वीप समूह, तटीय आन्ध्र प्रदेश, कर्नाटक, केरला, माहे, मध्य महाराष्ट्र, तमिलनाडु, पुडुचेरी, कराईकल र तेलंगानामा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। यो समाचार युट्युबमा @AIR न्युज कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्स मार्फत सरकारी संस्थाहरूमा भर्ना भएका 51,000 भन्दा अधिकलाई नियुक्ति पत्र वितरण गर्नुभयो। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भारतको प्रति व्यक्ति कार्बन उत्सर्जनले विश्वव्यापी औसतको आधा भन्दा कम योगदान गर्ने बताउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले अन्तर्राज्यीय परिषदसँग सम्बन्धित नियममा संशोधन गर्नुभयो। भारतले नेपाललाई राहत सामग्रीको अर्को खेप पठाएको छ र मौसम विभागले देशको विभिन्न स्थानहरूमा भोलिदेखि भारी वर्षा हुने पूर्वानुमान गरेको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: समाचारपछि पुनः स्वागत छ आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब सुन्नुहोस् लोकगीत बुद्धिबल सुमनको आवाजमा।

लोकगीतको प्रसारणपछि श्रोताहरूलाई सुनाइरहेछौँ सामयिक समीक्षा। अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका अलिसा खवास। विषय छ सेमी कन्डक्टर उद्योगका लागि भारत एक रुचाइएको गन्तव्य बन्दैछ, प्रधानमन्त्री नरेन्द्र मोदी। आलेख विदेश सेवा डेस्क, एनएसडी आकाशवाणी। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले बिहिबार नयाँ दिल्लीमा सेमिकन इण्डिया 2026 को उद्घाटन गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै र यसको पाँचौं संस्करणको महत्वमाथि प्रकाश पार्दै प्रधानमन्त्रीले सम्पूर्ण सहभागीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो। सेमिकन इण्डियाको शुरूआत र विश्वकर्मा दिवस बीचको सशक्त समानता औल्याउँदै प्रधानमन्त्रीले निर्माण र सृजनाको क्षेत्रमा देशको शताब्दियौं पुरानो विरासतको सम्मान गर्नुभयो। वहाँले परम्परागत सृजनात्मक शक्तिलाई 21औं शताब्दीको प्रविधि र दृष्टिकोणसँग जोड्ने सुन्दर संयोगको चर्चा गर्नुभयो।

0: यो आत्मनिर्भर भारत र विकसित भारतका लागि हाम्रो प्रेरणा हो श्री मोदीले दृढतापूर्वक भन्नुभयो पछिल्लो 15 दिनमा देशले गरेको तीव्र प्रगतिको चर्चा गर्नुहुँदै प्रधानमन्त्रीले प्रमुख उपलब्धिहरू उल्लेख गर्नुभयो जसमा ग्लोबल फिनटेक फेस्टमा समावेशी वित्त सम्बन्धी छलफल 3000 किलोमीटर लामो डेडिकेटेड फ्रेट कोरिडोर को सञ्चालन र 7.8% को बलियो त्रैमासिक जीडीपी वृद्धि दर समावेश छन् वहाँले जापानी क्रेडिट रेटिङ एजेन्सीद्वारा हालै गरिएको सभरेन रेटिङ प्रमाणका रूपमा पनि प्रकाश पार्नुभयो भारतको अध्यक्षतामा हालै सम्पन्न ब्रिक्स शिखर सम्मेलनको कूटनीतिक सफलतालाई स्मरण गर्नुहुँदै प्रधानमन्त्रीले नयाँ दिल्ली घोषणा पत्रको सर्वसम्मत अनुमोदनलाई अन्तर्राष्ट्रिय सहमतिको प्रतिबिम्बका रूपमा औल्याउनुभयो उहाँले यो ऐतिहासिक कूटनीतिक उपलब्धिले देशप्रति विश्व समुदायको अटल विश्वासलाई पुष्टि गर्ने कुरामा जोड़ दिनुभयो सन् 2022मा सेमिकन इण्डियाको शुरूआतदेखि हालसम्मको विकासक्रमलाई केलाउँदै प्रधानमन्त्रीले प्रारम्भिक नीतिगत छलफलदेखि परियोजना योजना पायलट लाइन र अन्तत व्यावसायिक उत्पादनको शुरूआतसम्मको यात्राको चर्चा गर्नुभयो उहाँले मोहाली र सूरतमा दुई नयाँ प्लान्टहरूमा व्यावसायिक उत्पादनको शुरूआतसँगै चिपहरू विश्वभरका ग्राहकहरूसम्म पुग्ने गरी भएका यी प्रयासहरूको सफलता खुशी व्यक्त गर्नुभयो सेमीकन्डक्टर इकोसिस्टम निर्माणको अत्यधिक जटिलतालाई स्वीकार गर्दै प्रधानमन्त्रीले चिप डिजाइन उपकरण निर्माण र परीक्षण क्षमताहरूमा छोटो समयमै निपुणता हासिल गर्न आवश्यक सहयोगात्मक प्रयासको प्रशंसा गर्नुभयो उहाँले यस क्षेत्रका वर्तमान नेतृत्वकर्ताहरूलाई आधार स्तम्भको संज्ञा दिनुभयो जसको सहकार्यले प्रविधिको क्षेत्रमा यो तीव्र फड्को मार्न सम्भव बनाएको हो यस क्षेत्रको निरन्तर गतिशीलतालाई उजागर गर्दै प्रधानमन्त्रीले टेप आउट चिप डिजाइनको अन्तिम चरणको अवधारणा र सरकारलाई बिना अवरोध अर्को प्राविधिक संस्करणतर्फ कसरी निरन्तर अघि बढ़िरहेको छ भन्ने बारे व्याख्या गर्नुभयो उहाँले सेमीकन्डक्टर मिशनको 13.5 अरब डलरको विशाल दोस्रो चरणको घोषणा गर्नुभयो र अन्तर्राष्ट्रिय कम्पनी स्टार्टअप तथा डिजाइन फर्महरू बीच सहकार्यलाई सहज बनाउने नयाँ नियामक सुधारहरूमाथि प्रकाश पार्नुभयो एक सुदृढ घरेलु आपूर्ति श्रृंखला सप्लाई चेनको दृष्टिकोण प्रस्तुत गर्दै प्रधानमन्त्रीले फ्याबलेस कम्पनीहरूलाई प्रोत्साहन गर्ने बौद्धिक सम्पत्ति आईपी सृजना गर्ने र एआई सक्षम पूर्वाधारका लागि सिलिकन फोटोनिक्सलाई एकीकृत गर्ने महत्वमा जोड़ दिनुभयो उहाँले उपकरण रसायन ग्यास र सामग्री क्षेत्रका नेतृत्वकर्ताहरूलाई स्वीकृत 12 परियोजना र बढ़दो मागको श्रृंखलाबाट प्राप्त सुनौलो अवसरहरूको सदुपयोग गर्न आह्वान गर्नुभयो भारतको जनसांख्यिक लाभ डेमोग्राफिक डिभिडेण्डको रणनीतिक फाइदाबारे चर्चा गर्दै प्रधानमन्त्रीले इन्जिनियरिङ प्रतिभाहरूको विशाल भण्डार र विशेष गरी चिप डिजाइनका लागि तयार पारिएका व्यापक सिप विकास कार्यक्रमहरूबारे कुरा गर्नुभयो उहाँले विद्यार्थीहरूबाट विशेष रूपमा डिजाइन गरिएका चिपहरू प्राप्त गरेकोमा गर्व व्यक्त गर्नुभयो र 1,00,000 इन्जिनियरिङ विद्यार्थीहरूलाई तालिम दिने सरकारको महत्वाकांक्षी लक्ष्य दोहोर्याउनुभयो जसमध्ये 70,000 जनाले तालिम लिइसकेका छन्
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौं

समय अपराह्न 3 बज्यो अब प्रस्तुत छ फिल्म संगीत आज एकै कलाकार ओपी नय्यर द्वारा संगीतबद्ध गीतहरु यहाँलाई सुनाइरहेछौं प्रथम गीत सुन्नुहोस् फिल्म किस्मतबाट आशा भोसलेको आवाजमा शब्द छ नूर दिवानीको को

अन्तिम गीत स्वीकार्नुस फिल्म ये रात फिर ना आएगीबाट शब्द छ एसएस बिहारीको आवाज आशा भोसले अनि संगीत ओपी नैयरको

0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौं। अघिल्लो चरणमा अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। नीति आयोगका सदस्य डाक्टर जोरम अनियाले हिज अरुणाचलको इटानगर स्थित लोकभवनमा राज्यपालसँग भेट गर्नुभयो। बैठकमा उनीहरूले राज्यमा रणनीतिक योजना र नीतिगत सहयोग, पूर्वाधार र कनेक्टिभिटीको विकास र दिगो र समावेशी विकासका मार्गहरूमा व्यापक छलफल गर्नुभयो। राज्यपालले अरुणाचल प्रदेश जुन प्राकृतिक संसाधनहरू, समृद्ध आदिवासी विरासत र सीमावर्ती राज्यको रूपमा रणनीतिक महत्त्वले सम्पन्न रहेको र यस क्षेत्रको भौगोलिक स्थितिको अनुकूल नयाँ र विकासात्मक समाधानहरूको आवश्यकता रहेको बताउनुभयो। उहाँले भन्नुभयो, नीति आयोगले राज्यको अद्वितीय भूगोल, पर्यावरणीय सम्पदा र सामाजिक सांस्कृतिक विविधता अनुसार दीर्घकालीन सोच, डेटा सञ्चालित नीति मार्गदर्शन र प्रमाण आधारित योजना बनाएर गेम चेन्जर खेल्न सक्नेछ। उहाँले भन्नुभयो, यस प्रकारको सहयोगले विकसित अरुणाचल अनि विकसित भारत @2047 को लक्ष्यतर्फ अरुणाचल प्रदेशको यात्रालाई सुदृढ बनाउनेछ। त्रिपुरा आदिवासी क्षेत्र स्वायत्त जिल्ला परिषद TTAAD गाउँ समितिको चुनावको लागि मतदान सेप्टेम्बर 22 र 23 हुनेछ। राज्य निर्वाचन आयोगका अनुसार मतदान सम्बन्धित निर्वाचन अधिकारीहरूको निगरानीमा बिहान 10 दिउँसोको 4 हुनेछ। सबै मतदान कर्मचारी र निर्वाचन प्रक्रियामा संलग्न अन्य अधिकारी र कर्मचारीहरूले इलेक्सन ड्युटी भोट सुविधा मार्फत मतदान गर्न सक्नेछन्। मतगणना 5 अक्टोबरमा हुनेछ। असम नगाउँ लोकसभा क्षेत्र

0: को उपचुनावका लागि दर्ता गरिएको नामाङ्कन पत्रको जाँच शुक्रबार पूरा भएको छ। कुल 25 उम्मेद्वारहरूले दर्ता गरेका नामाङ्कन पत्र मध्ये 18 उम्मेद्वारहरूको नामाङ्कन पत्र वैध देखिएको छ। भारतीय जनता पार्टीका देवाशिष शर्मा, अल इन्डिया युनाइटेड डेमोक्रेटिक फ्रन्टका मोहम्मद बद्रुद्दिन अजमल, भारतीय राष्ट्रिय काङ्ग्रेसका शिवमणि बोरा आदि उम्मेद्वारहरू वैध पाएका छन्। निर्वाचन प्रक्रिया अन्तर्गत उम्मेद्वारहरूको नामाङ्कन फिर्ता लिने अन्तिम मिति 19 सेप्टेम्बर तोकिएको छ। नामाङ्कन फिर्ता लिने प्रक्रियापछि नगाउँ लोकसभा उपनिर्वाचनका लागि उम्मेद्वारहरूको अन्तिम सूची स्पष्ट हुनेछ। नागाल्यान्डमा मतदाता नामावलीको विशेष गहन पुनरीक्षणको तेस्रो चरण अन्तर्गत 38 नयाँ मतदान केन्द्रहरू स्थापना गरिएको छ। मुख्य निर्वाचन अधिकारी भाग्यश्री बनायतका अनुसार बुथ स्तर अधिकारीहरूले सबै 60 विधानसभा निर्वाचन क्षेत्रहरूमा गणनाको आधारमा मतदान केन्द्रहरूलाई युक्तिसङ्गत बनाएको बताउनुभयो। निर्वाचन आयोगको दिशा निर्देश अनुसार 1200 भन्दा अधिक मतदाता भएका मतदान केन्द्रहरूलाई युक्तिसङ्गत बनाउनका लागि पहिचान गरिएको थियो। जिल्ला निर्वाचन अधिकारीहरूको सिफारिस र राजनैतिक दलहरूसँग परामर्श गरेपछि निर्वाचन आयोगको स्वीकृतिमा 38 नयाँ मतदान केन्द्रहरू सृजना गरिएको थियो। यस वृद्धिसँगै नागाल्यान्डमा कुल मतदान केन्द्रहरूको संख्या 2399 पुगेको छ। आज आसामका प्रसिद्ध गायक, संगीतकार र सांस्कृतिक व्यक्तित्व जुबिन गर्गको पुण्यतिथि हो। उनलाई श्रद्धाञ्जली दिन राज्यमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ। सेप्टेम्बर 17 तीन दिने जुबिन दिवस पनि मनाइएको छ। जुबिन गर्गको 19 सेप्टेम्बर 2025 सिङ्गापुरमा निधन भयो। असमको सबैभन्दा प्रभावशाली साङ्गीतिक व्यक्तित्वहरू मध्ये एक मानिने जुबिन गर्गले एक गायक, संगीतकार, गीतकार, अभिनेता र फिल्म निर्माताको रूपमा आफ्नो योगदानको साथ असमिया सङ्गीत र संस्कृतिमा अमिट छाप छोडेका छन्। अगरतला साइकोलोहोलिक्स फाउन्डेसनले लोह पुरुष सरदार वल्लभ भाई पटेलको 150 जन्म जयन्तीको उपलक्ष्यमा दुई दिने शैक्षिक, सांस्कृतिक र जनहितकारी कार्यक्रम आयोजना गर्नेछ। यस पहलको उद्देश्य युवा पुस्तामा राष्ट्र एकता, अखण्डता, सद्भाव, जिम्मेवारी र देशभक्तिलाई बढावा दिनका साथै भारतको एकीकरणमा सरदार पटेलको योगदानलाई उजागर गर्नु हो। कार्यक्रममा विद्यार्थी, शिक्षक, शिक्षाविद, युवा र सांस्कृतिक व्यक्तित्वहरू सहभागी हुने फाउन्डेसनका अध्यक्ष सञ्चिता दासले जानकारी दिएका छन्। त्रिपुरा पुलिसले अगरतलाको महाराजा वीर विक्रम विमानस्थल नजिकैबाट 3 बङ्गलादेशी महिला र 1 भारतीय नागरिकलाई अवैध रूपमा प्रवेश गरेको आरोपमा पक्राउ गरेको छ। विमानस्थल पुलिस स्टेसनका प्रभारीका अनुसार हिजो दिउँसो 3:30 एक पुरुष र 3 महिला यस क्षेत्रमा शङ्कास्पद रूपमा घुमिरहेका थिए। आकाशवाणीबाट समाचार पूरा भयो।
1: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौ। समय दिउँसोको 3:20 भयो। अब प्रस्तुत छ कार्यक्रम गीत संगीत। यस कार्यक्रमको प्रथम गीत स्वीकार्नुहोस् अनिल फागुको आवाजमा, अनि शब्द रचना छ वासुदेव पुलामीको, संगीत अनिल फागुकै।

अब सुन्नुहोस् यो अर्को गीत बानिका प्रधानको आवाजमा शब्द अनि सङ्गीत छ गोविन्द घतानीको।

0: अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम गीत संगीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौं। अघिल्लो चरणमा सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्र व्यापार सम्झौताले देशका युवाहरूको लागि अवसरहरूको नयाँ ढोका खोलेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको प्रति व्यक्ति कार्बन उत्सर्जनले विश्वव्यापी औसतको आधाभन्दा कम योगदान गरेको बताउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले दिल्ली, जम्मू कश्मीर, लद्दाख, झारखण्ड र कर्नाटकका उच्च न्यायालयहरूमा 14 न्यायिक अधिकारीहरूलाई न्यायाधीश र अतिरिक्त न्यायाधीशको रूपमा नियुक्त गर्नुभयो। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भोटे कोशी र त्रिशुली नदी उपत्यकामा आएको विनाशकारी बाढीपछि प्रकोपपूर्व चेतावनी प्रणालीलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने बताउनु भएको छ र 20 एसियाली खेलकुद आजदेखि जापानको आइची नागोयामा सुरु हुँदैछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्स मार्फत 20 रोजगार मेलामा विभिन्न सरकारी संस्थाहरूमा भर्ना भएका 51,000 भन्दा अधिक नवनियुक्त युवाहरूलाई नियुक्ति पत्र वितरण गर्नुभयो। यस अवसरमा बोल्दै श्री मोदीले भन्नुभयो, केन्द्र सरकारले विगत केही वर्षदेखि युवाहरूलाई भविष्यका चुनौतीहरूका लागि आवश्यक सिप र अवसरहरू प्रदान गर्नमा निरन्तर ध्यान केन्द्रित गरिरहेको छ। उहाँले भन्नुभयो, सरकारको प्रयास यो सुनिश्चित गर्नु पनि हो कि देशका युवाहरूको शिक्षा र सिप बदलिँदो अर्थव्यवस्थाको आवश्यकता अनुरूप होस्। प्रधानमन्त्रीले भन्नुभयो, सरकार निजी क्षेत्रमा रोजगारीका अवसरहरू द्रुत रूपमा बढाउनका लागि पनि काम गरिरहेको छ। यस उद्देश्यका साथ लगभग 1,00,000 करोड रुपियाँको लागत

0: मा प्रधानमन्त्री विकास भारत योजना सुरु गरिएको छ। प्रधानमन्त्रीले भन्नुभयो, भारतले पछिल्ला केही वर्षहरूमा लगभग 40 देशहरूसँग स्वतन्त्र व्यापार सम्झौताहरूमा हस्ताक्षर गरेको छ, जसले देशका युवाहरूका लागि अवसरहरूको नयाँ ढोका खोलेको छ। यी सम्झौताहरूले उद्यमीहरूका लागि नयाँ साझेदारी र बजारको लागि बाटो खोलेको छ र युवाहरूका लागि नयाँ रोजगारी र करियरका अवसरहरू सिर्जना गरेको छ।
1: भारत ने बीते कुछ वर्षों में करीब 40 देशों के साथ फ्री ट्रेड एग्रीमेंट भी किए हैं। ये फ्री ट्रेड एग्रीमेंट FTA हमारे युवाओं के लिए संभावनाओं के नए द्वार बना रहे हैं। इस तरह के ट्रेड एग्रीमेंट से हमारे एंटरप्रेन्योर्स के लिए नई पार्टनरशिप्स के रास्ते खुलते हैं और हमारे युवाओं के लिए करियर में नई पॉसिबिलिटीज बनती है।
0: पेट्रोलियम एवं प्राकृतिक ग्यास र पर्यटन राज्य मन्त्री सुरेश गोपी र केन्द्रीय कौशल विकास तथा उद्यमशीलता राज्य मन्त्री जयन्त चौधरीले आज केरलाको एर्नाकुलममा दुई स्थानमा रोजगार मेलाको उद्घाटन गर्नुभयो। यी मेलाहरू 20 राष्ट्रव्यापी रोजगार मेलाको एक भागको रूपमा आयोजित गरिएको थियो। श्री जयन्त चौधरीले नागरिकहरूप्रति जिम्मेवारी र जवाबदेहिताका साथ काम गर्न अधिकारीहरूलाई आग्रह गर्नुभयो। श्री सुरेश गोपीले भन्नुभयो, रोजगार मेलाले राष्ट्र निर्माणप्रति केन्द्र सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। यस्तै केन्द्रीय मन्त्री चिराग पासवानले पश्चिम बंगालको सिलिगुडीको मतिगढामा आयोजित कार्यक्रममा रोजगार मेलाको उद्घाटन गर्नुभयो। यस अवसरमा मन्त्री पासवानले केन्द्र सरकारको महत्वपूर्ण कार्यक्रम मार्फत नियुक्ति पाउनेहरूलाई बधाई दिनुभयो। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भारतको प्रति व्यक्ति कार्बन उत्सर्जनले विश्वव्यापी औसतको आधाभन्दा कम योगदान गर्ने बताउनुभयो। आज नयाँ दिल्लीमा पर्यावरण र जलवायु गतिशीलताको भविष्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै श्री मोदीले भन्नुभयो, कार्बन उत्सर्जनका लागि विकासशील देशहरूलाई प्राय जिम्मेवार ठहराइएको छ, जुन अनुचित हो। उहाँले भन्नुभयो, विगत 12 वर्षमा भारतको वायु ऊर्जा क्षमता 3 गुणा बढेको छ। उहाँले भन्नुभयो, G20 भारत एकमात्र देश हो जसले पेरिसमा COP21 शिखर सम्मेलनमा गरिएको प्रतिबद्धताहरू समयभन्दा पहिले नै सफलतापूर्वक पूरा गरेको छ। श्री मोदीले भन्नुभयो, विगत 12 वर्षमा भारतले पर्यावरणसँग सम्बन्धित हरेक क्षेत्रमा असाधारण प्रगति गरेको छ। प्रधानमन्त्रीले भन्नुभयो, भारतको मुख्य ध्यान नवीकरणीय ऊर्जामा रहेको छ र यसले पर्यावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ। श्री मोदीले भन्नुभयो, भारत आज स्वच्छ यातायात र हरित हाइड्रोजन जस्ता क्षेत्रहरूमा द्रुत गतिमा काम गरिरहेको छ। कार्यक्रममा बोल्दै पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले पर्यावरणप्रतिको भारतको दृष्टिकोण प्राचीन सभ्यताको विचारधारामा जरा गाडेको र पृथ्वीलाई सम्पत्ति नभई साझा सम्पदा र पवित्र सम्पदा मानेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNewsKorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देशसेवाको मन्त्र र सेवा तथा सुशासनप्रतिको प्रतिबद्धताका साथ उहाँको यो यात्रा आज पनि जारी छ। यसै दृष्टिकोणका साथ सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा लगातार काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास लगातार गरिँदैछ। सेवा संकल्प अभियानको यस विशेष श्रृङ्खलामा आज हामीले कुरा गर्छौं प्रधानमन्त्री नरेन्द्र मोदीको मिशन लाइफस्टाइल फर इन्भाइरोमेन्ट अर्थात् पर्यावरण अनुरूप जीवनशैली प्रयासबारे। यो आज जन आन्दोलन बन्दै गइरहेको छ, मानिसहरूमा यसको व्यापक असर देखिँदैछ।
2: प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यावरण संरक्षण तथा जलवायु परिवर्तनको भावी संकटदेखि देश दुनियाँका मानिसहरू अनि सुन्दर पृथ्वीको रक्षा गर्न मिशन लाइफस्टाइल फर इन्भाइरोमेन्ट अर्थात् पर्यावरण अनुकूल जीवनशैलीको आह्वान 2022 गर्नुभएको थियो। यसको सार्थक परिणाम के देखियो भने ग्लास्गो COP26 निर्धारित कार्बन उत्सर्जन कम गर्ने भारतको लक्ष्यलाई 3 वर्ष अघि नै पूरा गरियो। भारतले आफ्नो वर्तमान क्षमताको 54% विद्युत स्वच्छ ऊर्जा मार्फत उत्पादन गर्न थालेको छ। वर्ष 2014 देशमा केवल 0.284 GW सौर्य ऊर्जा उत्पादन हुन्थ्यो भने आज यो उत्पादन 164.59 GW पुगेको छ। यसरी नै वर्ष

0: 2014-सम्म पवन ऊर्जा उत्पादन 10 गिगावट थियो भने आज यो 58 गिगावट पुगेको छ। यसरी नै वर्ष 2014-सम्म जहाँ रिन्युएबल एनर्जी उत्पादन 190 अर्ब युनिट थियो भने आज यो बढेर 477 अर्ब युनिट पुगेको छ। जल विद्युत उत्पादन 51 गिगावट पुगेको छ। पीएम सूर्य घर योजना लाखौं घर निशुल्क बिजुली हासिल गर्ने दिशामा अग्रसर छ। मिशन लाइफ बमोजिम ऊर्जा बचत, जल संरक्षण, खेरो पदार्थको मात्रा कम भन्दा कम गर्नु, वेस्टदेखि वेल्थ अर्थात खेरो पदार्थले धन अर्जन गर्ने, वृक्षारोपण, प्राकृतिक खेती, प्रकृति अनुरूप खानपान र जीवनशैली व्यवहारमा ल्याउने प्रचलन केवल बढ्दै मात्र गइरहेको छैन तर जन आन्दोलन बन्दै गएको छ। रोशनी छेत्री, आकाशवाणी समाचार।
1: राष्ट्रपति द्रौपदी मुर्मूले दिल्ली, जम्मू कश्मीर, लद्दाख, झारखण्ड र कर्नाटकका उच्च न्यायालयहरूमा 14 न्यायिक अधिकारीहरूलाई न्यायाधीश र अतिरिक्त न्यायाधीशको रूपमा नियुक्त गर्नुभयो। कानून र न्याय मन्त्रालयले यो नियुक्ति भारतका मुख्य न्यायाधीशसँग परामर्श गरेपछि गरिएको जानकारी दिएको छ। निवेदिता अनिल शर्मा र निशा सहाय सक्सेनालाई दिल्ली उच्च अदालतको न्यायाधीशको रूपमा नियुक्त गरिएको छ। यसका साथै 5 न्यायाधीशलाई दिल्ली उच्च अदालतको अतिरिक्त न्यायाधीशको नियुक्त गरिएको छ, जबकि जम्मू कश्मीर र लद्दाख उच्च न्यायालयको उच्च न्यायाधीशको रूपमा 1-1 न्यायाधीशलाई नियुक्ति गरिएको छ। मनोज प्रसाद, अखिल कुमार र राम शर्मालाई झारखण्ड उच्च अदालतको न्यायाधीशको रूपमा नियुक्ति गरिएको छ। यसका अतिरिक्त 3 न्यायाधीशहरूलाई कर्नाटक उच्च न्यायालयको अतिरिक्त न्यायाधीशको रूपमा नियुक्त गरिएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भोटे कोशी र त्रिशुली नदी उपत्यकामा आएको विनाशकारी बाढीपछि प्रकोपपूर्व चेतावनी प्रणालीलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने बताउनु भएको छ। संविधान दिवसका अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै शाहले आपदा प्रबन्धनमा नेपालले सक्रिय दृष्टिकोण अप्नाउनुपर्ने बताउनुभयो। यसमा जोखिम न्यूनीकरण, पूर्व तयारी र प्रतिकार्यमा बढी ध्यान दिनुपर्छ। 20 एसियाली खेलकुद आजदेखि जापानको आइची नागोयामा शुरू हुँदैछ। उद्घाटन समारोहमा ओलम्पिक पदक विजेता मनु भाकर र एसियाली खेलकुदका सटपुट च्याम्पियन ताजिन्दर पाल सिंह तुर भारतीय ध्वजवाहक हुनेछन्। मनु भाकरले 2024 पेरिस ओलम्पिकमा 2 पदक जितेर इतिहास रचेकी थिइन्। ताजिन्दर पालले सन् 2018 जकार्ता र 2022 हाङजाउ एसियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए। यो समाचार युट्युबमा @AIR कोर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्र व्यापार सम्झौताले देशका युवाहरूको लागि अवसरहरूको नयाँ ढोका खोलेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको प्रति व्यक्ति कार्बन उत्सर्जनले विश्वव्यापी औषधको आधाभन्दा कम योगदान गरेको बताउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले दिल्ली, जम्मू कश्मीर, लद्दाख, झारखण्ड र कर्नाटकका उच्च न्यायालयहरूमा 14 न्यायिक अधिकारीहरूलाई न्यायाधीश र अतिरिक्त न्यायाधीशको रूपमा नियुक्त गर्नुभयो र 20 एसियाली खेलकुद आजदेखि जापानको आइची नागोयामा शुरू हुँदैछ। अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 6 बजी उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार आदरणीय श्रोता महानुभवहरू, स्वागत छ हजुरहरूलाई शिक्षा ज्योति कार्यक्रममा र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा।

विद्यार्थी भाई बहिनीहरू आजको शिक्षा ज्योति कार्यक्रममा हामी अङ्ग्रेजी विषय अन्तर्गत लोकप्रिय कविता सी फेभरलाई बुझ्नेछौँ। समुद्रसँगको गहिरो आकर्षण, यात्राको चाहना र प्रकृतिसँग नजिक हुने मानिसको तीव्र इच्छालाई यस कविताले अत्यन्त सुन्दर ढङ्गले प्रस्तुत गरेको छ। कवितामा समुद्रको यात्रा केवल एउटा भौतिक यात्रा मात्र नभएर स्वतन्त्रता, साहस, रोमाञ्च र आत्मीय शान्तिको खोजीको प्रतीकका रूपमा पनि देखिन्छ। कविले समुद्रमा फर्किन, जहाजमा यात्रा गर्न, समुद्री हावा महसुस गर्न र खुला आकाश मुनि स्वतन्त्र जीवन बिताउन चाहेको भाव यस कवितामा व्यक्त गरेका छन्। समुद्रप्रतिको यही गहिरो प्रेम र आकर्षणले कवितालाई अत्यन्त जीवित र भावनात्मक बनाएको छ। आजको कार्यक्रममा

स्वामी सी फीवर कविता को भावार्थ मुख्य विषय वस्तु समुद्र प्रति को कवि को आकर्षण प्रयोग भएका प्रतीक तथा कविताले दिने प्रेरणादायी संदेश बारे सरल र रोचक ढंगले बुझ्ने छौं जसको निमित्त हाम्रो स्टुडियोमा आइसक्नु भएको छ शिक्षिका रुत्रानी राई।

आदरणीय श्रोता महानुभवहरू, शिक्षा ज्योति कार्यक्रमको आजको बसाई यही नै सम्पन्न हुन्छ। आज हामीले सी फ्युअल कविता मार्फत समुद्रप्रतिको गहिरो प्रेम, स्वतन्त्रताको चाहना, साहसिक यात्राको आकर्षण र प्रकृतिसँगको आत्मीय सम्बन्धबारे जानकारी प्राप्त गर्यौं। यो कविताले हामीलाई आफ्नो रुचि र सपनाप्रति इमान्दार रहन तथा जीवनमा नयाँ अनुभव र यात्राका लागि खुला मन राख्न प्रेरणा दिन्छ। र यही कुराहरूलाई हजुरहरू समक्ष सजिलो ढंगले राख्नु भएको थियो शिक्षिका रुत्रानी राईले। र विद्यार्थी भाइ बहिनीहरू, साहित्यको सुन्दरता यही हो, केही शब्दहरूले पनि हाम्रो कल्पनालाई टाढा पुर्याउन सक्छ। आजको कविताले हामीलाई समुद्रको यात्रा मात्र गराएन, हाम्रो सपना र चाहनातर्फ पनि फर्केर हेर्न प्रेरित गरेको छ भन्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट म कार्यक्रम सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तोता लेखनाथ राईलाई पनि विदा दिनुहोस्। अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

0: श्रोताहरू सुन्नुहुँदैछ हिन्दी फिल्मी संगीतको कार्यक्रम जय जवान। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् शंकर महादेवनको स्वरमा वेक अप सिड चलचित्रबाट। शब्दकार हुनुहुन्छ जावेद अख्तर अनि संगीतकार हुनुहुन्छ शंकर एहसान लोई। त श्रोताहरू स्वीकार्नुहोस् यस गीतलाई।
1: जिंदगी

श्रोताहरू सुन्नुहुँदैछ हिन्दी फिल्मी सङ्गीतको कार्यक्रम जय जवान। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्, शङ्कर महादेवन अनि करालिसा मोन्टेरियोको स्वरमा शङ्कर महादेवनको स्वरमा लक्ष्य चलचित्रबाट शब्दकार हुनुहुन्छ जावेद अख्तर अनि सङ्गीतकार हुनुहुन्छ शङ्कर एहसान लोही। त श्रोताहरू स्वीकार्नुहोस् यस गीतलाई।

श्रोताहरू, अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। शङ्कर महादेवन अनि करालिसा मोन्टेरियोको स्वरमा कवि अलविदा नाकैना चलचित्रबाट। शब्दकार हुनुहुन्छ जावेद अख्तर अनि सङ्गीतकार हुनुहुन्छ शङ्कर एहसान लोय।

दोस्रो तहरू अब हिन्दी फिल्मी संगीतको कार्यक्रम जय जवान यस अन्तिम गीतबाटै समाप्त हुँदछ।

त श्रोताहरू, अहिले सुन्नुभयो हिन्दी फिल्मी संगीतको कार्यक्रम जय जवान। अब प्रसारण गरिरहेछौ कार्यक्रम कर्स्याङ कलिङ अल चिल्ड्रेन।

0: नमस्कार श्रोता, आकाशवाणी गान्तोकबाट प्रसारण गरिने भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान बाणीमा हजुरहरू सबैलाई म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन। हाम्रो राज्य सिक्किमका ग्रामीण भेगमा धेरै किसानहरू बसोबास गर्ने गर्दछन्। उहाँहरू कृषि तथा पशुपालन क्षेत्रमा लागि परेर धेरै प्रगति गरेको पनि पाइन्छ। ग्रामीण भेगको आय स्रोतको मूल स्तम्भ नै कृषि तथा पशुपालन क्षेत्रलाई लिन सकिन्छ र यसै सन्दर्भमा आज हामी एक प्रगतिशील कृषकसँग अन्तर्वार्ता गरी उहाँको अनुभवहरू हजुरहरू समक्ष साझा गराउन गइरहेका छौँ। आउनुहोस् हाम्रो अन्तर्वार्तालाई अघि बढाउँ। सर्वप्रथम त हजुरलाई हाम्रो आकाशवाणी गान्तोकको किसान बाणी कार्यक्रममा स्वागत जनाउँदछु।
1: नमस्कार मेरो पनि हजुरलाई।
0: र अहिले हामी माझ प्रगतिशील कृषक गोपाल शर्मा उपस्थित हुनुहुन्छ र उहाँले के कस्तो व्यवसाय गर्नुहुन्छ हामी उहाँसँग कुराकानी गरौँ। तपाईँले आफ्नो के कस्तो व्यवसाय गर्दै आइरहनु भएको छ हाम्रा आकाशवाणी गान्तोकका श्रोताहरूलाई बताइदिनुहोस् न।
1: हाम्रो गाउँमा अहिलेसम्म मैले व्यवसाय गरेर आएको छु मौरी पालनको लागि। मौरी पालन गर्दै गर्दै अहिले यहाँसम्म मेरो उमेरसम्म मैले मौरी पालन गरेर आएको छु र त्यही व्यवसायबाट चल्दैछ।
0: हजुर, तपाईँको अहिले मुख्य व्यवसाय भनेको मौरी पालनलाई दिनुभएको छ।
1: हजुर।
0: र तपाईँले यो व्यवसाय कहिलेदेखि सुरु गर्नुभयो, योभन्दा अघि के गर्नु हुँदै थियो र कसरी सुरु गर्नुभयो यो व्यवसाय, यस विषयमा पनि हाम्रा श्रोता मित्रहरूलाई आफ्नो अनुभव बताइदिनुहोस् न।
1: मैले अगाडि गाई पालन पनि गरेँ, त्यस पछाडि खेतीबाली पनि गरेँ। खेतीबाली गर्दा अहिले अब हाम्रो अलिकति जङ्गलको छेउमा हुँदा विभिन्न किसिमको जनावरहरूले खेतीबाली नाश गर्ने गर्यो, त्यस पछाडि अब अलिक दुःख भयो र अहिले मौरी पालनको आर्जन गर्दै आएको छु र म चाहिँ अहिले मौरी पालन गर्दैछु।
0: हजुर, मौरी पालन तपाईँ व्यवसाय रूपमा गर्नुहुँदैछ।
1: हजुर, म मौरी पालन गर्छु।
0: र तपाईँले अब मौरी पालन गर्नु पर्दाखेरि मौरीका पनि त अब प्रजाति हुन्छन् होला, कति किसिमका हुन्छन् होला, यस विषयमा पनि तपाईँ त अनुभवी हुनुहुन्छ, केही जानकारी बटुल्नु भएको छ, यस विषयमा पनि हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
1: हजुर, मौरीका त भेराइटी अहिले मैले जाने अनुसार हो भने अब 5 भेराइटीको मौरी छन्। एउटा मौरी छ हाम्रो घरेलु मौरी, सुनौली मौरी भन्छौँ, हाम्रो मौरीको नाम सुनौली हो। अर्को मौरी छ रूपौली, त्यस पछाडि भीर मौरी भनिन्छ, खागो भनिन्छ, कठौरी भनिन्छ र सानो यो पुत्का भन्ने पनि मौरीकै रूपमा हामीहरूले व्यवसाय गर्दै आएका छौँ र अहिले पाल्ने घरेलु मौरी चाहिँ 2

0: थरीका मात्रै हामीहरूले आर्जन गरेका छौँ।
1: यो चाहिँ कुन कुन भेराइटी होला?
0: यो चाहिँ घरेलु मौरी, सुनौली र रूपौली दुई थरीको मौरी छ।
1: यो चाहिँ घरमा पाल्न सकिन्छ?
0: हजुर, घरमा पाल्न सकिन्छ।
1: र यो मौरी पालन गर्दाखेरि व्यवस्थित ढङ्गमा गर्नुपर्दा कस्तो जग्गा कस्तो ठाउँमा मौरी पाल्नलाई राम्रो सहज आउँछ, यस विषयमा पनि बताउनुहोस् न।
0: सर्वप्रथम त मौरीको लागि हाम्रोमा कुनै सरकारी डुँडको योजना त्यो पनि छैन र हामी एकदम फारसबाट अथवा हाम्रो वन जङ्गलबाट हाम्रो गाउँले हाम्रो जग्गा जमिनबाट हाम्रोमा चाहिँ विभिन्न किसिमको रुख हुँदाखेरि त्यो रुखको डुँड बनाएर हामीहरूले मौरी पालन गरेका छौँ र मादले डुँडमा मौरी पालन गरेका छौँ। त त्यो मादले डुँड कसरी बनाइन्छ भन्दाखेरि हाम्रो नजिकै घर छेउमा एउटा ठुलो गोब्रेको रुख थियो, त्यो धन्द्रो भएर ढल्यो, त्यस रुखबाट हामीहरूले डुँड काटेर अनि त्यस डुँडमा मौरी पालन गर्ने गरेका छौँ।
1: हजुर, र तपाईँको यो जुन अहिले पाल्दै गरेको जग्गा चिसो हो कि तातो घमाइलो कस्तो जग्गा छ? यो
0: बेसी चिसो ठन्डा जग्गामा नि मौरी बस्न मान्दैन र होचो ठाउँमा पनि मौरी बस्न मान्दैन। हाम्रो चाहिँ अब अगाडि बाजेले बनाएको तले घर छ, त्यो तले घरको बाहिरपट्टि सरा निस्केको छ, त्यो सराको वरिपरि डुँड राखेर हामीहरूले त्यहाँ मौरी पालन गरेको छ। करिब करिब 8 फिट माथि डुँड राखेको छ र भुइँमा मौरी पाल्न मिल्दैन, त्योभन्दा हाइटमा पनि मौरी पाल्न मिल्दैन, किनभने भोलि पर्सि त्यसलाई काट्दा म काट्दाखेरि अलिक हाइटमा
1: अप्ठ्यारो
0: हुन्छ।
1: र हाल तपाईँले कति डुँड जस्तो पाल्नु भएको छ?
0: हाम्रो मादले डुँडमा चाहिँ मैले अहिले 10 डुँड मौरी पालेको छु। 10 डुँड मौरीमा पनि अब 1-2 डुँड मौरी चाहिँ आउँदै जाँदै गर्छ, अब त्यो आफूले अधीन गरेर राख्न सकिँदैन।
1: मौरी भन्ने कुरो त खुसीको चिज है, उसलाई मन पर्दा आउने र मन पर्दा जाने। त्यो 10 डुँड सबैमा मौरी छन् अहिले?
0: अहिले चाहिँ अब एउटामा छैन, 9 डुँडमा चाहिँ छन्।
1: हजुर, तपाईँले भन्नुभयो सबै मादले डुँड छन् है?
0: हजुर, मादले।
1: यो मादले डुँड चाहिँ कस्तो पाराले तपाईँले अग्लो ठाउँमा कसरी चाहिँ काट्नुहुन्छ? यो त अप्ठ्यारो हुन्छ होला।
0: हामीहरूले भर्याङ बनाएको छ, त्यो भर्याङबाट अनि माथि दलनमा भर्याङ अडियाएर अनि त्यो मादले डुँडको पौलो उगारेर मौरी काट्ने योजना बनाएको छ र त्यसरी नै काटिन्छ। र डाइरेक्ट काट्न त अप्ठ्यारो हुन्छ, भुइँबाट भेटिँदैन, 8 फिट हाइटमा छ,
1: त्यसलाई तल झारेर अनि मात्रै काट्नु पर्यो।
0: हजुर, त्यसलाई झारेर काट्नु पर्यो।
1: र यो सरकारी डुँडको चाहिँ तपाईँले माग गर्नु भएको छैन कि, या किन यो सरकारी डुँडमा चाहिँ मौरी नराख्नु भएको अहिले?
0: हजुर, अहिलेसम्म हामीहरूको गाउँमै भनौँ सरकारी डुँड कसैले पनि प्रयोग गरेको छैन र अब मैले पनि त्यतापट्टि सरकारी डुँड पाइन्छ पाइँदैन, विभागले दिन्छ दिँदैन, त्यो पनि कसैसँग परामर्श गरेको छैन र अहिले मैले चाहिँ जति छ मादले डुँडमै मौरी पालेको छु।
1: र तपाईँले सरकारी डुँड पनि पाउनुहुन्छ यदि तपाईँले विभागसँग सम्पर्क गर्नु पर्यो है? यो अहिले बागवानी विभाग, कृषि विभागसँग सम्पर्क गर्नुभयो भने उहाँहरूले पनि यो मौरी पालन विषयमा धेरै प्रकारको तालिमहरू दिँदै, धेरै प्रकारका सामग्रीहरू पनि उपलब्ध गराउँदै कृषकहरूलाई आइरहनु भएको छ। र तपाईँले पनि सायद कुनै दिन सम्पर्क गर्नुभयो भने तपाईँले अवश्य नै पाउनुहुनेछ
0: आशा गर्छु, किनभने अब त्यसरी सरकारी डुँड पाइयो भने त अब सरकारी डुँडमा त धेरै सजिलो हुन्छ, मेसिन पनि पाइन्छ मौरी काट्दा भन्ने सुनेको चाहिँ छु, तर देखेको छुइनँ। ट्रेनिङ पनि त्यसको मैले गरेको छैन, भएको छैन र हाम्रो गाउँमै छैन।
1: हजुर, र यो मौरी तपाईँले कति कति महिनामा काट्नुहुन्छ?
0: मौरी चाहिँ 1 वर्षमा 2 पल्ट काटिन्छ, किनभने अब त्यो कसैले त अब 2-3 महिनामा 3-3 महिनामा पनि काटेर त्यो मौरीलाई छरपष्ट बनाउँछ, त्यसको बच्चाहरू मरेर जान्छ अनि ऊ माउ पनि मरेर जान्छ र हाम्रो चाहिँ म चाहिँ साँच्चो अब 1 वर्षमा 2 पल्ट मौरी काट्ने गर्दछु।
1: र 1 पल्ट काट्दाखेरि कति उत्पादन हुन्छ तपाईँको त्यो मादले डुँडबाट मह चाहिँ?
0: 1 पल्ट काट्दाखेरि लगभग मेरो 25 केजी उत्पादन हुन्छ
1: त्यो 10 डुँडबाट है?
0: 10 डुँडबाट 25 केजी मह उत्पादन हुन्छ।
1: र यसको काट्ने सिजन अथवा समय चाहिँ कुन कुन समय चाहिँ एकदम उचित मानिन्छ?
0: मौरी काट्न समय उचित चाहिँ जेठ र असार यो महिना उचित छ, अनि साउन भदौ असोज कार्तिकसम्म फेरि मौरीले अब त्यो मह सङ्घर्ष गरेर कहाँ कहाँ गएर अब फलफुलबाट ल्याएर राख्नु पर्दछ, बनाउनु पर्दछ। अनि अब कार्तिकमा 1 पल्ट काटिन्छ र यो महिनामा 1 पल्ट काटिन्छ, किनभने अब यो महिनामा काटेको र कार्तिकमा काटेको चाहिँ एकदम दबाईको रूपमा पनि प्रयोग हुन्छ, हाम्रो अर्ग्यानिक राष्ट्र हो।
1: हजुर,
0: त्यसले गर्दाखेरि अब हाम्रो फारस नजिकै हुँदा विभिन्न किसिमको फलफुलहरू फुलेको छ, कटुस बद्रा अब त्यो जम्मै फलफुलहरू, अनि माथि गएर चिमालाको रस पनि ल्याउँछ, पोटलिङ्गाको रस पनि ल्याउँछ, चिरैते रस पनि ल्याउँछ घरमा, अनि घरेलु तोरीको रस पनि उसले लगाएको हुन्छ, फुलको रस पनि लगाएको हुन्छ र
1: विभिन्न किसिमको रस ल्याउँदाखेरि चाहिँ यो एउटा दबाईको रूपमा

0: पनि प्रयोग गर्न सकिन्छ
1: है सकिन्छ र अनि अलिकति बिक्री पनि ज्यादा हुन्छ हाम्रो मौरीको चाहिँ
0: तपाईले यो बिक्रीको कुरा गर्नुभयो यो बिक्री गर्दाखेरि कहाँ लगेर कस्तो दाममा बेच्नुहुन्छ
1: खासै गर्दाखेरि चाहिँ हाम्रो चाहिँ अहिले अब बजार अलिकति टाढा छ बजार लगेर अलिकति बेच्छौँ अनि यता राजधानी गान्तोक ल्याएर अलिकति बेच्छौँ र गाउँमै पनि जम्मैले डिमान्ड गरेको हुन्छ मलाई एक बोतल राखिदिनु दुई बोतल राखिदिनु भनेर आफ्नो आफ्नो अब त्यो फोन नम्बर लगाएको
0: दबाईको रूपमा है राम्रो चिज सबैतिरबाट डिमान्ड त आइहाल्छ
1: हजुर दबाईको रूपमा अन्त त्यसरी फोन गर्नुहुन्छ अनि हारालुज गरेर घरबाटै बिक्छ ज्यादा जस्तो चाहिँ अब बजार पनि साह्रै लानु चाहिँ पर्दैन
0: हजुर हजुर र यो मौरी व्यवसाय गर्नको लागि पनि त त्यसले खाने चिजको व्यवस्था गर्नु पर्यो केही फलफुलहरू लगाउनु पर्यो र यसको यो मौरीको लागि चाहिँ कस्तो खेती लगाउन कस्ता फलफुलहरू लगाउन उचित मानिन्छ यस विषयमा पनि हाम्रा श्रोता मित्रहरूलाई जानकारी राखिदिनुहोस् न
1: एकदम राम्रो प्रश्न गर्नुभयो तपाईँले मौरीलाई चाहिँ अब खाने कुरो चाहिँ के चाहिन्छ भन्दाखेरि त्यसलाई हाम्रो जस्तो अब खाने अन्न होइन धान मकै चामल होइन उसलाई एकदमै रस चाहिन्छ रसको लागि हामीहरूले घरको वरिपरि फुल रोप्नुपर्छ अनि समय अनुसारले अब फेरि बारीमा तोरी छर्नुपर्छ फापर छर्नुपर्छ अनि कुन समयमा छरिन्छ त त्यो फापर तोरी भन्दा असोज र कार्तिकमा फापर तोरी छरिन्छ अनि त्यहाँबाट हिउँदभरि त्यसको रस उसले अब लिन सक्छ जाडो ठन्डा महिना हुन्छ टाढा जान पनि सक्दैन त्यही बारीमा त्यही फुलको रस लिएर उसले आर्जन गर्छ त्यस कारण हिउँदमा मौरी काट्नु हुँदैन
0: हजुर हजुर
1: चिसो ठन्डा ठाउँ हाम्रो हुँदाखेरि मर्ने सम्भावना पनि हुन्छ
0: हजुर हजुर अब यसको हेरचाह चाहिँ तपाईँले कस्तो प्रकारले गर्नुहुँदैछ
1: मौरीको हेरचाह त बहुत मान्छेसँग त एकदम नजिक हुनुपर्छ मौरी किनभने दिनै पिछे जस्तो त्यो मौरीले मान्छेलाई पनि देखिरहनुपर्छ मान्छेले पनि उसलाई हेर्दै गरिरहनुपर्छ अब विभिन्न किसिमको रोग लाग्दो हो मौरीलाई पनि कति मौरी मर्छ तर अब त्यो सबै रोग हामीहरूलाई जानकारी पनि छैन जानिँदैन मौरी मर्छ एउटा किर्ना जस्तो सानो किरा त्यो डुँडभित्र पसेको हुन्छ त्यो रोग लागेको हुन्छ तर अब त्यो रोग लागेर मरेको मौरी त्यो आफ्नो हाँसबाट निकालेर त्यसलाई बाहिर आफै फ्याँकेको हुन्छ त हामीहरूले त्यसलाई पन्साउनु पर्दैन र माकुराले दुःख दिन्छ भित्र
0: विभिन्न सरसफाई पनि बेला बेला गर्दै गर्नुपर्छ
1: है सरसफाई चाहिँ त्यो काढेको बेला गर्नुपर्छ
0: यो चाहिँ आफै गर्नुहुन्छ या कसैलाई जान्ने मान्छेलाई बोलाएर गर्नुहुन्छ
1: अहिलेसम्म सबै कुरो अब म आफै नै गर्दैछु म भन्दा जान्ने त प्राय मेरो परिवारमा छैनन् अब म आफै नै गर्दैछु
0: त्यो भेगमा अलिकति जानकारी मौरी सम्बन्धी तपाईँ नै हुनुहुन्छ हजुर र यो मौरी पालन गर्दाखेरि मौरीमा पनि त अब एउटा प्राणी हो यो पनि होइन यसमा पनि कुनै प्रकारको रोग बिमारहरू लाग्न सक्छ तपाईँले अनुभव गरे अनुसार यो मौरीमा लाग्ने बिमारहरू के कस्ता छन् तपाईँले याद गर्नु भएको छ
1: हजुर मौरीमा लाग्ने बिमार चाहिँ मैले अर्थको जिउमा उब्जिने बिमारको चाहिँ अनुभव गर्न सकिनँ एउटा अनुभव गरेँ मैले मौरी चाहिँ बिमार कसरी हुँदो रहेछ भन्दा यो बाहिरको दूषित रस खाएर हुँदो रहेछ अनि त्यो दूषित रस पनि कस्तो हुँदो रहेछ भने एउटा फुल हुँदो रहेछ यो बटल ब्रस भन्ने
0: हजुर
1: त्यो बटल ब्रस फुल चाहिँ घोगा जस्तो रातो सेतो फुल्दो रहेछ त्यसमा चाहिँ त्यो गुलियो हुन्छ होला सहित तर त्यो दूषित अब एकदमै विषालु चिज हुँदो रहेछ त्यसको रस लिएर गएपछि कुनै डुँडमा नपुगी बाटैमा लडिहाल्छ कुनै डुँडभित्र पस्यो भने पनि त्यो लडिहाल्छ र त्यो रस लगाइहाल्यो भने पनि त्यो रसले मान्छेलाई पनि असर गर्दो रहेछ रिँगटा लाग्ने त्यो चाहिँ त्यस्तो मैले अनुभव गरेको छु
0: र यस्तो बिमारहरू लाग्दाखेरि केही उपाय छ तपाईँले यसको निवारण कसरी गर्नुहुँदैछ
1: त्यसको निवारण चाहिँ अहिलेसम्म अब मैले चाहिँ अनुमान गर्दाखेरि गर्न सकिनँ र अब त्यो एकदमै दूषित जुन जुन अब त्यो मौरीलाई रसमा अब बिगार्दैछ रसले बिगार्दैछ त्यो वृक्षहरू चाहिँ नलाउनु पर्यो भनेर मेरोमा एक रुख थियो मैले त्यो जम्मै मासेर फ्याँकिदिएँ
0: र त्यस्तो खालको बोट बिरुवाहरू छ भने हामीले हटाउनु पर्यो है
1: हटाउनु पर्यो
0: अब यो मौरी पालन गर्दाखेरि त यो अरिङ्गल भन्ने हुन्छ है एउटा त्यसले दुःख दिन्छ मलसाप्रोहरूले पनि दुःख दिन्छ भन्ने हामीले सुनेका छौँ र यो विषयमा जानकारी अलिकति राखिदिनुहोस् न
1: मलसाप्रो र अरिङ्गलको त आफैसँग छ किनभने अरिङ्गललाई त त्यो डुँडको बाहिरपट्टिबाट सानो सानो हामीहरूले यो बेन्डिङ तार लगेर जाली बुनेर अरिङ्गल त्यो बच्यौँ त्यहाँभित्र पस्न नसक्ने बनाउनु पर्छ मलसाप्राको लागि चाहिँ वरिपरि यो जङ्गली काँडो हुन्छ काँडो लगेर डुँडमा राखिदिनु पर्छ त्यसले गर्दा ऊ भागेर जाइदिन्छ
0: त्यसको निवारण त्यसरी गर्न सकिन्छ है
1: अर्को केही पनि छैन
0: र तपाईँले यो मौरी पालन सम्बन्धी कुनै विभागसँग सम्पर्क गरेर केही जानकारीहरू पनि लिनुभएको छ?
1: अहिलेसम्म चाहिँ मैले कसैसँग त्यो जानकारी लिएको छैन र मलाई आशा पनि छ अब एकखेप चाहिँ हाम्रा
0: विभागसँग
1: विभागले सम्पर्क गर्दाखेरि कतै त्यस्तो ट्यानिङहरू छ भने लगिदिनुहुन्छ कि भन्ने आशा चाहिँ राखेको छु।
0: अवश्य तपाईँले कुनै हर्टिकल्चर एग्रिकल्चर डिपार्टमेन्टसँग सम्पर्क गर्नुभयो भने यो मौरी पालन व्यवसाय तपाईँले अझै अगाडि बढाएर लान सक्नुहुनेछ। र आमदामी र मुनाफाको कुरा गर्दाखेरि तपाईँले सालाना यो मह बेचेर मौरीबाट कति जस्तो आमदामी गर्नुहुँदैछ?
1: मौरीको मह बेचेर अब हाम्रोमा कसरी बित्दैछ, बिक्री कसरी हुँदैछ भन्दाखेरि केजीको हिसाब गरौँ भन्दा अब 3,000 भन्दा उँभो केजीको हिसाबमा म बेच्दैछु।
0: केजीको 3,000?
1: हजुर, केजीको 3,000। अनि सानो पावा बोतलमा लगाएर पनि अब 500-600 अब मान्छे हेरेर पनि दिँदैछु। कुनै अलि असक गरिबहरू आउँछन्, मेरोमा त यति पैसा छ भन्छन्, अन्त हुन्छ लानुहोस् भनेर अब त्यो गरिब निवारण पनि म गर्दैछु।
0: ज्यू
1: र अब अलिक त्यस्तै सम्पर्क गरेर आउने, मलाई यति राखिदिनु म आउँदैछु भनेर आउनेलाई म 3,000 केजीको हिसाबले दिँदैछु।
0: ज्यू र यो जसले मह लान्छ यो त एउटा दबाईको रूपमा त लाने हो?
1: हजुर, एकदम दबाईको रूपमा। एउटा उदाहरण म हजुरलाई दिन्छु। अस्ति मैले मौरी काट्दै गर्दा एकजना दाजु आउनुभयो र उहाँले भन्नुभयो, होइन के गर्नु हुँदैछ तपाईँ त्यहाँ भन्दा, म त यहाँ मौरी काट्दैछु भने। अन्त म बेच्नुहुन्छ भन्नुभयो, बेच्छु अलिअलि लगाएको छ भने भने। अनि उहाँ आएर बस्नुभयो, बसेर हेर्नुभयो मैले मौरी काडेँ, एक डुण मौरी काडेँ, अन्त सबै हेर्नुभयो र भन्नुभयो, होइन मलाई तपाईँले एक बोतल म दिनुहोस् न भन्नुभयो, अन्त कसरी बिक्री हुँदैछ मलाई एक बोतल दिनुहोस् न भन्नुभयो। म त अब बोतलको त 2,000 लिँदैछु त यो एउटा बोतलको, यो अब 3 पावा जाने बोतलको भने। अनि उहाँले भन्नुभयो 2,000 होइन नि, म 2,500 दिएर लान्छु, तपाईँले मलाई एक बोतल मह छानेर लगाइदिनुहोस् भन्नुभयो।
0: ज्यू
1: अनि किन तपाईँले यति साह्रो गर्नुभयो, तपाईँलाई मेरो यो मह चाहिँ के देख्नुभयो, किन यति साह्रो गर्नुभयो भन्दाखेरि उहाँले भन्नुभयो मलाई त मेरो घरमा भर्खरै सानो एउटा नानी जन्मेको छ, डक्टरले भन्नुभयो यो नानीलाई मह चटाउनु, र मैले निखार मह कहीँ पनि पाइनँ, आज आफ्नै आँखाले तपाईँले मह काट्दै गरेको यस्तो छर्लङ्ग देख्दाखेरि चाहिँ तपाईँलाई 2,000 होइन म 2,500 दिएर लान्छु।
0: एकदम राम्रो देखेर,
1: एकदम राम्रो देखेर
0: दाम बढी दिएर
1: पनि लानुभयो। र अब हाम्रो अर्ग्यानिक स्टेटको अब त्यो सबै मौरीले रस मात्रै ल्याएर, बाहिरबाट रस मात्रै ल्याएर लगाएको मह चाहिँ यस्तो दामी पनि छ।
0: बाहिर बजारतिर धेरै प्रकारको मह बेचिन्छ, त्योसँग तपाईँको के छ फरक?
1: बाहिरको सँग बहुत फरक छ, किनभने बाहिरको त अब हामीहरूले आँखाले देखिँदैन, दुनियाँभरको के केमिकलहरू पनि मिसाएको हुन्छ, कसैले अब चिनी फिटेर पनि बेच्छन् अरे भन्छन्, कसैले गुड, एउटा मौरीको चाका त्यो खुदामा राखेर यही हो यी भनेर बाल्टीमा ल्याएर बाल्टीका बाल्टी पनि बेच्छन्, तर त्यो होइन, त्यत्रो एक बाल्टी मह हुन सक्दै सक्दैन,
0: राम्रो चिज कम्ती
1: नै, राम्रो चिज कम्ती नै हुन्छ। र बाहिरकोसँग यति फरक छ, यहाँको हाम्रो चाहिँ फलफुल सब सबै वरिपरि भएको हुँदा, अनि मैले अघि भने नि त अब यहाँ चिरैतको रस पनि छ, कटुसको रस पनि छ, बदनाटको रस पनि छ, दुनियाँभर फलफुलको रस छ, मौरीले कहाँ कहाँ गएर टाढा टाढा गएर ल्याउँछ, र अब त्यो धेरै थोकको ल्याएर सङ्ग्रह गरेर बनाएको चाहिँ एकदम दबाईको रूपमा प्रयोग हुन्छ, यही फरक छ।
0: हजुर हजुर, र तपाईँले अति व्यवस्थित ढङ्गले राम्रो प्रकारले जैविक पाराले उत्पादन गर्नुहुँदैछ?
1: हजुर, एकदम जैविक पाराले उत्पादन गर्दैछु म चाहिँ।
0: र अहिले तपाईँको हिसाबले हो भने अब यो टाइम भनेको म काट्ने टाइम भयो?
1: हजुर हजुर, यो टाइम म काट्ने टाइम भयो, मैले अहिले चाहिँ काडी पनि सकेँ।
0: काडी सकेँ। कति निकाल्नु भयो यो सिजनमा?
1: अहिले मैले 22 केजी निकालेँ,
0: अहिले हाल भर्खरै,
1: हजुर हालमै चाहिँ 22 केजी निकालेँ।
0: यो तपाईँले बिक्री पनि गरिसक्नु भयो?
1: बिक्री गरिसकेको छैन, मैले आधा चाहिँ बिक्री गरेँ, आधा चाहिँ राखेको छु, त्यो सबै बाहिरको डिमान्ड छ, बाहिरबाट आउनु हुँदैछ, अब गाडी लिएर आउनुहुन्छ र त्यो बाहिरै लानुहुन्छ।
0: हजुर हजुर, यो मौरी व्यवसाय गर्दाखेरि पनि त अरूमा जस्तो धेरै प्रकारको चुनौतीहरू झेल्नुपर्छ होइन, यो पनि त सजिलो त छैन होला सायदै। र तपाईँले यो मौरी व्यवसाय गर्नु पर्दाखेरि तपाईँले भोग्नु परेको साह्रो कुराहरू केही छ भने हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
1: मौरी पालन गर्दाखेरि बहुत दुःख हुन्छ हुन चाहिँ, किनभने मौरीलाई अब त्यो खाने व्यवस्था गरिदिनु पर्छ, मैले अघि
0: खेती त लगाउनै पर्यो,
1: किनभने अब तोरी छर्नु पर्छ, फापर छर्नु पर्छ, अनि अब मकैको धान चम्मरबाट रस पाउँछ, तर त्यो खेती गर्न पनि दुःखै छ।
0: हजुर हजुर
1: अब त्यो मौरीका लागि हामीहरूले गर्नुपर्छ आफ्नै मौरीले मात्रै खान्छ भन्ने पनि हुँदैन कहाँ कहाँको मौरी आएर खान्छ रस पनि कम्ती पाउने उसको सम्भावना हुन्छ
0: हजुर
1: र फुल पनि बारीमा अब वरिपरि विभिन्न किसिमको फुल रोप्नै पर्यो र अब दुःख त दुःख छ र पनि दुःख मान्नु भएन दुःख मानेर हुँदैन दुःख आफूले दुःख मान्यो भने भोलि पर्सि भावी पिँढी आउनेले पनि होइन हाम्रा बाबु बुढाउले नगरेको काम के गर्नु भन्लान् र दुःख मान्नु हुँदैन दुःख त दुःखै छ
0: ज्यू ज्यू र तपाईँले यो व्यवसायबाट

0: सालाना कति जस्तो आमदानी गर्नु हुँदैछ?
1: मैले यो व्यवसायबाट सालाना अब लगभग 1,00,000 रुपियाँ चाहिँ आमदान गर्दैछु।
0: दुई सिजन गरेर 1,00,000
1: रुपियाँ चाहिँ आमदान मैले गर्दैछु।
0: तपाईँलाई यो व्यवसायमा कतिको फाइदाजनक लाग्छ? अब अरू विभिन्न प्रकारको व्यवसायहरू छन् र मौरी एउटा व्यवसाय हो, यो कतिको फाइदाजनक लाग्छ तपाईँलाई?
1: राम्रो प्रश्न सोध्नुभयो, एकदम फाइदा छ। किनभने मौरीलाई अब घाँस हाल्नु परेन, खोले दिनु परेन, थलो बनाउनु परेन, अनि दिनै पछि त्यहाँ भोकले मर्यो कि भन्नु परेन। अब उसले कहाँ गएर रस ल्याएर पनि हामीहरूलाई अब त्यो रस चाकामा हालेर दबाईको रूपमा अब दिइराखेको छ र एकदम फाइदा छ यो। किनभने मौरी पाल्न चाहिँ बहुत फाइदा छ।
0: ज्यू, आफू कन्टिन्यू त्यसैलाई पर्खेर बस्नु परेन, आफ्नो अर्को व्यवसाय पनि गर्न सकिन्छ।
1: हजुर, हामीले अब अरू व्यवसाय गर्न सक्यो, अब घरेलु व्यवसाय गर्न सक्यो,
0: त्यो सँगसँगै गाई पालन, अरू खेतीपाती पनि सँगसँगै गर्न सक्यो।
1: हजुर, गर्न सक्यो।
0: र तपाईँले भन्नुभयो सालमा दुई खेप यसलाई काटिन्छ, र यो दुई खेप काट्दाखेरि कुन चाहिँ समयमा बेसी मह लगाउने हुन्छ मौरीले?
1: दुई खेप काट्दाखेरि हामीहरूले जब कार्तिकमा मौरी काटेर अब छोड्छौँ, अब कार्तिक मङ्सिर पुष माघ फागुन चैत वैशाख समुनमा चाहिँ यो 6-7 महिनामा चाहिँ उसले मह चाहिँ बहुत सङ्ग्रह गरेर राखेको हुन्छ।
0: ज्यू ज्यू,
1: र यही महिनामा चाहिँ मौरी काट्दाखेरि फाइदा हुन्छ, मह पनि बेसी नै हुन्छ।
0: हजुर हजुर, काट्ने तरिका तपाईँको पुरानै पद्धतिको छ कि या नयाँ टेक्नोलोजीले काट्नुहुन्छ यो मह?
1: नयाँ टेक्नोलोजी त अहिले केही पनि छैन हाम्रोमा, अघि मैले भनिहालेँ मिसिन छैन, मिसिनबाट अब हामी काट्दैनौँ। र पुरानो हाम्रो जुन बाजेहरूले अब काट्नुहुन्थ्यो, हामीहरूले त्यही देखेर त्यही सिकेर त्यही ज्ञानले हामी काट्दैछौँ। र मौरी काट्ने बेलामा चाहिँ अब यस्तो हुँदो रहेछ, फेरि त्यो मौरीले असाध्य चिल्छ भन्नु पनि हुँदैन।
0: ज्यू ज्यू,
1: कसरी चिल्दैन मौरीले भने, दिनै पछि मान्छे अब देखिरहेको छ, हिँडिरहेको छ, अनि उसलाई त्यो स्याहार सुसार गरिरहेको छ भने मौरीले चिल्दैन।
0: ऊ पनि एउटा परिवारको सदस्य जस्तो भइहाल्छ,
1: सदस्य जस्तो हुन्छ, चिल्दैन। अब त्यो देखेको छैन, अचानक गएर मौरीको डुँडमा हात हाल्यो भने त अब त्यो दुश्मन आयो भन्छ, उसले पनि चिल्छ। तर उसलाई अब त्यो चाकाबाट हटाउनको लागि चाहिँ हामीहरूले के गर्नुपर्छ भने, सानो एउटा झुम्रामा धुवाँ अलिअलि लाउनु पर्छ। त्यो डुँडमा धुवाँ लगाएपछि यताको फर्स्टको चाका छोड्दै जान्छ, सेकेन्डको चाका छोड्दै जान्छ, त्यसलाई निकाल्दै लग्यो, त्यहाँबाट थर्डको चाका छोड्दै छोड्दै, त्यसरी नि क्रमैसँग चाका छोड्दै छोड्दै छोड्दै जान्छ र पल्लो पौलामा गएर ऊ रानीसँग पोको परेर बसेको हुन्छ।
0: हजुर,
1: र अब काट्ने तरिका चाहिँ त्यही छ।
0: डुँडको माथि पनि भर पर्छ होइन, कसरी काटिन्छ होइन?
1: हजुर हजुर,
0: सरकारी डुँडमा काट्ने अर्कै तरिका होला, यो मादले डुँडमा अलगै छ। विशेष गरी डुँड चाहिँ कस्तो हुनुपर्छ यो मादले डुँडमा राम्रो?
1: रुख चाहिँ एकदम मौरी बस्ने र नबस्ने हुन्छ। हाम्रोमा चाहिँ अब दुई किसिम, मेरोमा चाहिँ भनौँ दुई किसिमको रुख छ। अब गोब्रेको डुँड बनाएको छु मादले डुँड, त्यहाँबाट धुपीको बनाएको छु मादले डुँड। र धुपी र गोब्रेमा चाहिँ असाध्य मन पराएर बस्छ, ऊ कहाँ कहाँबाट आएर आफै घर खोजेर आएर बस्छ। डुँड बनाउँदाखेरि चाहिँ त्यो भित्री भागलाई चाहिँ जम्मै खोपेर, अब अहिले त नानीहरूले जान्दैन होला, अब त्यो राँबो भन्दाखेरि के हो राँबो भन्लान्, अगाडि बाजेहरूले हामीहरूले पनि अब त्यो हलो खोप्ने राँबो हुन्छ, त्यो राँबाले त्यो भित्री भागलाई चाहिँ जम्मै खोलेर पातलो पारेर राख्नुपर्छ, अन्त त्यसलाई बाहिरीबाट पौलो लाउनुपर्छ र त्यसलाई मादले डुँड भनिन्छ।
0: ज्यू ज्यू, र तपाईँले यो अहिलेसम्म अनुभव गरे मुताबिक मौरीको आयु कति हुन्छ होला?
1: मौरीको आयु हामीहरूले त साँच्चै भनौँ भने भन्न सकिँदैन, किनभने अब मैले अघि भनिहालेँ, अब 6 महिनामा उसले बच्चा बनाउँछ, त्यहाँबाट त्यो बच्चा हुर्काउँछ। अब त्यो बच्चा हुर्केपछि त्यो माउबा अब डेट एक्सपायर भएर काहीँ गएर मर्न सक्छ, अथवा बच्चाले त्यसलाई काहीँ लगेर फाल्न सक्छन्। यति अनुभव चाहिँ छ, त्यो डुँडमा जब मौरी मरेको छ भनेदेखि त्यो मौरीलाई चाहिँ 2-3 मौरी भए पनि धुरिएर निकालेर चाहिँ उडाएर बाहिरै लगेर फालेर आउँछन्।
0: त्यसलाई भित्र घरमा राख्दैनन्,
1: त्यसलाई डुँडभित्र चाहिँ राख्दैनन्।
0: हजुर हजुर, र मौरी पनि भीर मौरी पनि हुन्छ होइन, हामीले देखेका छौँ, यो भीर मौरी र हामीले पाल्ने मौरीमा के अन्तर छ?
1: भीर मौरी र हामीहरूले पाल्ने मौरीमा बहुत अन्तर छ। भीर मौरी भनेको चाहिँ भीरमै बस्ने हो, वो ठुल्ठुलो अब भीरमा चट्टानमा गएर बस्छ, अनि खागो पनि ठुल्ठुलो रुखमा गएर बस्छ, त्यसलाई काट्न सकिँदैन, काट्ने सम्भावना हुँदैन, त्यो बहुत विषालु चिज हुन्छ। उसले चिल्न थाल्छ, चिलेपछि चाहिँ पानी मुनि गए पनि छोड्दैन भन्थे अगाडि बुढापाकाहरूले, र हामीहरूले त त्यति साह्रो अब खागो भिरमौरी काडिएन पनि र अब अन्तर्बहुत छ खागो र भिरमौरीमा चाहिँ अब भिरमौरी चाहिँ त्यो हामीहरूले घरमा राखेर रा, पाल्न सकिँदैन
0: ज्यू ज्यू तपाईँले सँगसँगै गाउँमा अरूले पनि त पाल्नु भएको होला होइन मौरी
1: हजुर छ त्यहाँ छिमेकीमा एक दुई घरले पालेका छन् तर उहाँहरूले त्यस्तो मेरो जस्तो व्यवसायी गरे
0: तपाईँको र उहाँकोमा के अन्तर के छ उहाँहरूले पाल्दै गर्नु भएको र तपाईँले
1: उहाँहरूले पाल्दै गरेको र मेरोमा अन्तर बहुत छ किनभने उहाँहरू अब आए आउँछ गए जान्छ भन्नुहुन्छ अब केयरलेस पाराले पाल्नुहुन्छ
0: त्यसैमा ध्यान दिएर उहाँले त्यो व्यवसाय गर्नु भएको छैन
1: गर्नु भएको छैन किनभने भ्याउनु पनि हुन्न गर्नु भएको छैन
0: हजुर र तपाईँले अब यो व्यवसाय गर्नुहुँदैछ र आउने दिनहरूमा यस व्यवसायमाथि के कस्तो योजना तयार पार्नु भएको छ अझै यसलाई बढाएर लाने अथवा यसैलाई स्याहार सुसार गर्ने अथवा सरकारी ऋणहरू ल्याएर सरकारसँग सम्पर्क गरेर अझै बढाउने के सोच्नु भएको छ
1: मैले सोचेको चाहिँ के छ भनेदेखि अलिकति अब डिपार्टमेन्टले विभागले कुनै त्यसरी ट्रेनिङमा लगिदिएर अनि सरकारी ऋणहरू पाइन्छ भने सरकारी ऋणहरूबाट प्रयोग गर्नुहोस् भनेर उहाँहरूले भन्नुभयो अथवा कुनै आएर त्यसरी विभागले सिकाइदिनु हो भनेदेखि चाहिँ अझै यसलाई बढाएर लाने र अझै बेसी उन्नति गर्ने मेरो चाहिँ यही इच्छा छ
0: हजुर अझै अब सरकारसँग सम्पर्कमा रहेर अझै यो व्यवसायलाई बढाउने तपाईँको विचार
1: छ
0: र तपाईँले यो व्यवसायदेखि बाहेक अन्य अरू व्यवसाय पनि गर्नुहुन्छ
1: हजुर गर्छु अरू व्यवसाय गर्छु अब मुख्य कुरो त खेतीपाती गर्नै पर्छ मौरीको लागि पनि तोरी अब छर्नै पर्छ फापर छर्नै पर्छ कोदो रोपेको छ कोदो रोप्नुपर्छ त्यस पछाडि अब हाम्रो बारीमा हुने चिज अब भटमास त्यो पनि रोपेको छ र अनि
0: तपाईँले यो व्यवसायमा कतिको सन्तुष्टि भएको ठान्नुहुन्छ यो मौरी व्यवसायमा
1: मौरी व्यवसायमा मलाई एकदम सन्तुष्टि छ किनभने खर्च कम्ती छ आमदामी धेरै छ
0: हेर्नुहोस्
1: है त्यसले गर्दाखेरि चाहिँ एकदम सन्तुष्टि छु
0: हजुर र हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ र अन्त्यमा तपाईँले आफ्नो अनुभव आफूले परिश्रम गरे मुताबिक यो मौरी पालनमा के कस्ता जानकारी बटुल्नु भयो यस विषयमा आउने दिनमा गाउँ बस्तीमा पढे लेखेका भाइ बहिनीहरूलाई सुझाव सन्देश दिनु पर्दा के सुझावहरू दिन चाहनुहुन्छ यस विषयमा पनि हाम्रा श्रोता मित्रहरूलाई बताइदिनुहोस् न
1: मेरो सुझाव चाहिँ यो छ हाम्रा गाउँ बस्तीमा अब पढे लेखेका भाइ बहिनीहरू बसेका छन् जसको रोजगार छैन अब त्यसै बसेका छन् उहाँहरूलाई चाहिँ मेरो सुझाव के छ भनेदेखि चाहिँ हामीहरूले यसरी मैले जस्तो यो मौरी पालन गरेर अथवा कुनै पनि अब खेतीपाती गरेर आफ्नो घर जीविका गर्न सक्यो भने चाहिँ हामी कहिल्यै पनि अब उँधो चाहिँ होइन हामी बहुत उँभो बढेर जाने रहेछौँ भन्ने मेरो अनुभव चाहिँ यही छ
0: हजुर हामीले केही न केही व्यवसाय गर्यौँ भने पक्कै पनि हामी उँभो लाग्छौँ नि तपाईँको सुझाव यही रहेको छ है तपाईँ आज यति टाढोबाट आएर आफ्नो बहुमूल्य समय हाम्रा आकाशवाणी गान्तोकका श्रोताहरूलाई दिएर हामीमा यस्तो जानकारी राखिदिनु भयो मौरी पालन सम्बन्धी तपाईँलाई हामी आकाशवाणी गान्तोक परिवारको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ
1: हजुरलाई पनि मलाई यहाँसम्म निम्ताउनु भएकोमा त धेरै धेरै म पनि हजुरलाई शुभ आशीर्वाद दिन चाहन्छु नमस्कार
0: र हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ अब एकैछिन मनोरञ्जन गरौँ एउटा लोकगीत सुनेर

हवस् त श्रोता, यसै लोकगीतका साथमा आजलाई भने कार्यक्रमको निर्धारित समय यहीँ पुरा हुँदछ। भोलि फेरि नयाँ विषय वस्तुका साथमा तपाईँहरूको घर आँगनमा उपस्थित हुने नै छौँ। तबसम्मको लागि म कार्यक्रम सञ्चालक धर्मदास शर्मालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

0: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्नो सरकारी निवास मिन्तोकाङमा शीतल तामाङसित भेट गर्दै राष्ट्रिय हतकर्घा पुरस्कार 2025 प्राप्त गरेकोमा बधाई दिनुभयो। सिक्किमको समृद्ध हतकर्घा परम्पराको संरक्षण तथा प्रवर्धनमा पुर्याएको योगदानको कदर गर्दै श्रीमती शीतल तामाङलाई यो पुरस्कार प्रदान गरिएको हो। मुख्यमन्त्रीले उहाँको उपलब्धि सिक्किमका लागि गौरवको विषय रहेको बताउनु भएको छ। मुख्यमन्त्री श्री तामाङले उहाँको आगामी कार्यका लागि सफलताको शुभकामना व्यक्त गर्दै उहाँको समर्पणले सिक्किमको परम्परागत हतकर्घा परम्परालाई अघि बढाउन अरूलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ। यसअघि बिहान मुख्यमन्त्री श्री तामाङले मिन्तोकाङमा सिक्किम फुटबल संघका कार्यकारी सदस्यहरू तथा खेलकुद विभागका सचिव र निर्देशकसित भेट गर्दै आगामी अखिल भारतीय राज्यपाल स्वर्णकप फुटबल प्रतियोगिताको तयारीको समीक्षा गर्नुभयो। आगामी 5 अक्टोबरदेखि सुरु हुने 42 औं राज्यपाल स्वर्णकप प्रतियोगिताबारे बोल्दै मुख्यमन्त्रीले यसको सफल सञ्चालनका निम्ति खेलकुद विभाग र सिक्किम फुटबल संघबीच समन्वय गरी काम गर्न निर्देश दिनुभयो। बैठकमा स्थानीय फुटबल प्रतिभाको विकास तथा राज्यका खेलाडीहरूका लागि थप अवसर सिर्जना गर्ने विषयमा पनि चर्चा भयो। पाकिम जिल्ला पुलिस अधीक्षकको कार्यालयले एउटा आदेश जारी गर्दै रानीपुल पाकिम सडक मार्गको लुवर आहो स्थित गिटी डाँडामा सडक मर्मतको कार्य भइरहेको हुँदा यस मार्गमा हुने आवागमन निश्चित समयका लागि बन्द रहने जानकारी गराएको छ। आज जारी आदेशमा बताइए अनुसार भोलि अर्थात 20 सितम्बरदेखि 4 अक्टोबरसम्म सडक मार्ग बन्द रहनेछ। आदेशमा प्रत्येक दिन बिहान 11 देखि दिउँसो 4 बजीसम्म अनि साँझ 5:30 देखि राति 8 बजीसम्म सडक बन्द रहने बताइएको छ। एम्बुलेन्स, दमकल, पुलिस लगायत आपतकालीन सेवाका वाहनलाई भने यस आदेशबाट छुट दिइएको छ। सडक बन्द हुँदाको समयमा भारी वाहनहरूका लागि आसाम लिङ्जे सेन्टिगोलाई हुँदै पाकिम बजार अनि हल्का तथा मध्यम वाहनका लागि अप्पर आहो अन्धेरी फाटक वा चाङ्गे सेन्टिगोलाई वैकल्पिक मार्गको रूपमा रहनेछन्। अर्कातिर भारी वर्षाका कारण डिक्चु राङराङ सडक बीच एक स्थानमा पहिरो गएर मार्ग अवरुद्ध भएपछि आजदेखि 26 सितम्बरसम्म वाहन तथा पैदल आवागमन प्रतिबन्ध लगाइएको छ। मंगनका जिल्लाधीश एवं जिल्ला आपदा प्रबन्धन प्राधिकरणका अध्यक्ष अनन्त जैनले एउटा आदेश जारी गर्दै ग्रेफले यस अवधि सडक मार्गको मर्मत र चौडादार गर्ने कार्य गर्ने बताउनु भएको छ। मर्मत कार्य पूरा भएर सडक सुरक्षित भएपछि मात्र आवागमन खुल्ला गरिने आदेशमा जनाइएको। प्रधानमन्त्री नरेन्द्र मोदीले 20 औं रोजगार मेला मार्फत 51,000 भन्दा अधिक युवालाई नियुक्ति पत्र प्रदान गर्नुभयो। भिडियो सम्मेलनको माध्यमबाट आयोजित कार्यक्रममा उहाँले युवालाई भविष्यका चुनौती सामना गर्न आवश्यक सिप र अवसर उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्रीले निजी क्षेत्रमा रोजगारी बढाउन लगभग 1,00,000 करोड रुपियाँको बजेट सहित प्रधानमन्त्री विकसित भारत रोजगार योजना सुरु गरिएको जानकारी दिनुभयो। उहाँले भारत विश्वको तेस्रो ठूलो स्टार्टअप इकोसिस्टम बनेको र साना शहरमा शहरका युवाले नयाँ उद्यम तथा रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ र मिडिया संयोजक दिच्छेन ओङ भुटिया नयाँ दिल्लीमा आज आयोजित 4थो क्रिएटिभ इकोनोमिक फोरममा सहभागी हुनुभयो। सूचना तथा प्रसारण, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि एवं संस्कृति मन्त्रालयको सहकार्यमा आयोजित फोरममा श्री योगेन तामाङले भारत विशेष गरी पूर्वोत्तर क्षेत्रको सृजनात्मक अर्थतन्त्रको सम्भावनाबारे विचार राख्नुभयो। उहाँले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किममा सार्वजनिक निजी साझेदारी मार्फत युवाको क्षमता उपयोग गर्दै सृजनात्मक अर्थतन्त्रलाई अघि बढाउने प्रयास भइरहेको बताउनुभयो। श्री तामाङले सिक्किममा टिकाउ स्थानीय ज्ञान, सांस्कृतिक सम्पदा र डिजिटल उद्यमशीलतालाई जोडेर हिमालयन क्रिएटिभ इकोनोमिक मोडल विकास गर्न सकिने बताउनुभयो। उहाँले जोड दिँदै भन्नुभयो, पूर्वोत्तर क्षेत्रको कला, संस्कृति, परम्परा, हस्तकला र सङ्गीतलाई आर्थिक अवसरसँग जोड्नुपर्छ। स्वच्छ ही सेवा अभियान अन्तर्गत नाम्ची नगर परिषद र सहरी विकास विभाग नाम्चीले आज गान्तोक रोड पेट्रोल पम्पदेखि नाम्ची बजारसम्म सफाई अभियान सञ्चालन गर्यो। नगर पार्षद ममता कालीकोटेको उपस्थितिमा सम्पन्न अभियानमा लोअर घुर पिसेको जुम्बोला स्वयं सहायता समूहका सदस्यहरू, सहरी विकास विभाग तथा नाम्ची नगर परिषदका कार्यालय एवं क्षेत्रीय कर्मचारीहरू र सफाई मित्रहरूको सक्रिय सहभागिता रहेको थियो। भारतीय जनता पार्टीको सिक्किम महिला मोर्चाले सेवा संकल्प अभियान अन्तर्गत आज गान्तोकको भानुग्राम स्थित आइसिडिएस केन्द्रमा आँगनवाडी मिलन कार्यक्रम आयोजन गर्यो। कार्यक्रममा आँगनवाडी तथा आशा कार्यकर्ता र महिला तथा बाल कल्याण विभागका पर्यवेक्षकलाई आमा तथा बाल बालिकाका लागि पुर्याएको सेवाको कदर गर्दै सम्मान जनाइयो। समाचार पूरा भयो।
1: श्रोताहरू, समय भयो 6:46 अनि 13 सेकेन्ड। अब आजको रहल लगायत भोलि प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्त विवरण दिइरहेछौँ। अबको केही क्षणमा अर्थात् 6:50 यस केन्द्रबाट प्रादेशिक समाचार प्रसारण गरिनेछ भने 7 बजे सुनाउनेछौँ पत्रोत्तर कार्यक्रम डाकपुतली। यसरी नै 7:45 भुटानी कार्यक्रम प्रसारण गर्नेछौँ भने 8 बजे सुनाउनेछौँ हिन्दी चलचित्रका गीतहरू। 8:30 सुनाउनेछौँ यसको अतिरिक्त दिल्ली केन्द्रको समप्रसारण गरिने कार्यक्रमहरूमा 9:15 स्पटलाइट अनि राति 10 बजे अखिल भारतीय साङ्गीतिक कार्यक्रम। भोलिको अधिवेशनको सुरुवात हुनेछ 6:30 भक्ति सङ्गीतको कार्यक्रम अर्चनाबाट। 7:05 बिहानी सूचनामूलक जानकारीहरूको साथमा सुन्नुहुनेछ आधुनिक गीत कार्यक्रम रङ बिरङको संसार। 8:30 सन्दर्भ, 8:45 अनि 9:30 सुनाउनेछौँ कार्यक्रम मनका कुरा। यसरी नै 10:02 कार्यक्रम कुरै कुरामा सुनाउनेछौँ भने 12:05 सुनाउनेछौँ कार्यक्रम तपाईँको अनुरोधमा। पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम 12:30 अनि लोक तथा आधुनिक गीत सुन्नुहुनेछ 2:30। 3:20 कार्यक्रम विश्वमा हामी सुन्नेछौँ अनि 3:55 सुनाउनेछौँ देशभक्ति गीत। कार्यक्रम बाल बगैँचा प्रसारण गर्नेछौँ 4:30 कार्यक्रम जय जवान सुनाउनेछौँ 5:05 अनि पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडी सुनाउनेछौँ 5:30। यसरी नै 6:10 सुनाउनेछौँ कार्यक्रम बोल्छ चियाबारी। कार्यक्रमको रूपरेखा 6:45 अनि कथा सारथी सुनाउनेछौँ 7 बजे। यसरी नै 7:45 सुनाउनेछौँ भुटानी कार्यक्रम। 8 बजे प्रसारण गर्नेछौँ कार्यक्रम युवावाणी अनि 8:30 सुनाउनेछौँ विविध कलाकारहरूको स्वरमा लोकगीत। यसै गरी दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ 9:15 स्पटलाइट अनि 10 बजे अखिल भारतीय सङ्गीत कार्यक्रम। त श्रोताहरू, यो त थियो अहिलेका रहल अनि भोलिका अधिवेशनहरूमा प्रसारण हुने कार्यक्रमहरूको संक्षिप्त विवरण।

0: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्स मार्फत 20 रोजगार मेलामा विभिन्न सरकारी संस्थाहरूमा भर्ना भएका 51,000 भन्दा अधिक नवनियुक्त युवाहरूलाई नियुक्ति पत्र वितरण गर्नुभयो, जसमा 85 जना उत्तर बङ्गालका युवाहरू सामेल छन्। उत्तर कन्यामा राज्यका पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलीप घोषको नेतृत्वमा आज दार्जिलिङ र कालेबुङ जिल्लालाई लिएर प्रशासनिक बैठक सम्पन्न भयो। केन्द्रीय वस्तु तथा सेवा कर CGST अनि केन्द्रीय उत्पादन शुल्क कोलकाता जोनको आयोजनामा आज सिलगढीको मतिगढामा रोजगार मेला आयोजना गरियो। पश्चिम बङ्गालमा पुलिस भर्तीलाई लिएर ठूलो अपडेट अघि आएको छ अनि आज गोर्खा रङ्गमञ्च भवन दार्जिलिङमा विधायक नोमन राईले विभिन्न खेलकुद सङ्घका प्रतिनिधिहरूसँग भेट गरी दार्जिलिङ पहाडको समग्र खेलकुद विकासको विषयमा विस्तृत छलफल गर्नुभयो। सुन्नुहोस् समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्स मार्फत 20 रोजगार मेलामा विभिन्न सरकारी संस्थाहरूमा भर्ना भएका 51,000 भन्दा अधिक नवनियुक्त युवाहरूलाई नियुक्ति पत्र वितरण गर्नुभयो, जसमा 85 जना उत्तर बङ्गालका युवाहरू सामेल छन्। यस अवसरमा बोल्दै श्री मोदीले भन्नुभयो, केन्द्र सरकारले विगत केही वर्षदेखि युवाहरूलाई भविष्यका चुनौतीहरूका लागि आवश्यक सिप र अवसरहरू प्रदान गर्नमा निरन्तर ध्यान केन्द्रित गरिरहेको छ। उहाँले भन्नुभयो, सरकारको प्रयास यो सुनिश्चित गर्नु पनि हो, देशका युवाहरूको शिक्षा र सिप बदलिँदो अर्थव्यवस्थाको आवश्यकता अनुरूप होस्। प्रधानमन्त्रीले भन्नुभयो, सरकारले निजी क्षेत्रमा रोजगारका अवसरहरू द्रुत रूपमा बढाउनका लागि पनि काम गरिरहेको छ। यस उद्देश्यका साथ लगभग 1,00,000 करोड रुपियाँको लागतमा प्रधानमन्त्री विकास भारत रोजगार योजना सुरु गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पुरा गर्दै हुनुहुन्छ। जनसेवाले देश सेवाको मन्त्र र सेवा तथा सुशासनप्रतिको प्रतिबद्धताका साथ उहाँको यो यात्रा आज पनि जारी छ। यसै दृष्टिकोणका साथ सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा लगातार काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास लगातार गरिँदैछ। सेवा संकल्प अभियानको यस विशेष श्रृङ्खलामा आज हामी कुरा गर्नेछौँ प्रधानमन्त्री नरेन्द्र मोदीको मिसन लाइफ लाइफस्टाइल फर इन्भाइरोमेन्ट अर्थात् पर्यावरण अनुरूप जीवनशैली प्रयासबारे।
2: प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यावरण संरक्षण तथा जलवायु परिवर्तनको भावी सङ्कटदेखि देश दुनियाँका मानिसहरू अनि सुन्दर पृथ्वीको रक्षा गर्न मिसन लाइफ लाइफस्टाइल फर इन्भाइरोमेन्ट अर्थात् पर्यावरण अनुकूल जीवनशैलीको आह्वान 2022 गर्नुभएको थियो। यसको सार्थक परिणाम के देखियो भने ग्लास्गो कोप 26 निर्धारित कार्बन उत्सर्जन कम गर्ने भारतको लक्ष्यलाई 3 वर्ष अघि नै पूरा गरियो। भारतले आफ्नो वर्तमान क्षमताको 54% विद्युत स्वच्छ ऊर्जा मार्फत उत्पादन गर्न थालेको छ। वर्ष 2014 देशमा केवल 0.284 GW सौर्य ऊर्जा उत्पादन हुन्थ्यो भने आज यो उत्पादन 164.59 GW पुगेको छ। यसरी नै वर्ष 2014 पवन ऊर्जा उत्पादन 10 GW थियो भने आज यो 58 GW पुगेको छ। यसरी नै वर्ष 2014 जहाँ रिन्युएबल एनर्जी उत्पादन 190 अर्ब युनिट थियो भने आज यो बढेर 477 अर्ब युनिट पुगेको छ। जल विद्युत उत्पादन 51 GW पुगेको छ। पीएम सूर्य घर योजना लाखौं घर निशुल्क बिजुली हासिल गर्ने दिशामा अग्रसर छ। मिसन लाइफ बमोजिम ऊर्जा बचत जल संरक्षण खेरो पदार्थको

0: र कम भन्दा कम गर्नु, वेस्टदेखि वेल्थ अर्थात् खेरो पदार्थले धन अर्जन गर्ने, वृक्षारोपण, प्राकृतिक खेती, प्रकृति अनुरूप खानपान र जीवनशैली व्यवहारमा ल्याउने प्रचलन केवल बढ्दै मात्र गइरहेको छैन तर जनआन्दोलन बन्दै गएको छ। रोशनी छेत्री, आकाशवाणी समाचार, खरसाङ।
1: उत्तर कन्यामा राज्यका पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलीप घोषको नेतृत्वमा आज दार्जिलिङ र कालिम्पोङ जिल्लालाई लिएर प्रशासनिक बैठक सम्पन्न भयो। बैठकमा पहाड अनि डुवर्सको विकास कार्य, पञ्चायतहरूको स्थिति, गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसनको कामकाज अनि कर्मचारीहरूको अभावसहित केही मुद्दाहरूमा विस्तारपूर्वक चर्चा गरियो। बैठकपछि पत्रकारहरूसित बातचित गर्दै मन्त्री दिलीप घोषले भन्नुभयो, कतिपय क्षेत्रहरूमा अपेक्षा गरे अनुरूप काम हुन सकेको छैन। पहाडका केही क्षेत्रहरूमा समस्या, जीटीएमा कर्मचारीहरूको अभाव तथा लगातार पानी परेको कारणले विकास कार्यहरूको गतिमा प्रभावित भएको छ। केन्द्रीय वस्तु तथा सेवा कर सिजिएसटी तथा केन्द्रीय उत्पादन शुल्क कोलकाता जोनको आयोजनामा आज सिलगढीको मतिगढा स्थित द ग्रान्ड कासा गोर चरणमा रोजगार मेला आयोजना गरियो। कार्यक्रममा भारत सरकारको खाद्य प्रशोधन उद्योग मन्त्री चिराग पासवान प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। श्री पासवानले आफ्नो सम्बोधनको क्रममा नियुक्ति पाउने युवावर्गलाई भाग्यशाली बताउँदै आफ्नो जिम्मेवारीलाई राम्रोसँग निभाउने सुझाव दिनुभयो। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमद्वारा सहभागिता जनाउनुभयो। उहाँले भर्चुअल माध्यमद्वारा नै देशभरिका लगभग 45 स्थानहरूमा 51,000 भन्दा अधिकलाई नियुक्ति पत्र प्रदान गर्न लागेको यस रोजगार मेला 2026लाई सम्बोधन गर्नुभयो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। पश्चिम बङ्गालमा पुलिस भर्तीलाई लिएर ठूलो अपडेट अघि आएको छ। पुलिस भर्ती मामिलामा अदालतको सुनवाई पूरा भइसकेको छ र अब अदालतको फैसला आउनु बाँकी छ। कानुनी अडचनहरू समाप्त भएपछि राज्यमा लगभग 16,000 पुलिसकर्मीहरूको भर्ती प्रक्रिया अघि बढ्ने बताइएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारी अनुसार प्रस्तावित भर्तीमा 12,000 पद राज्य पुलिस अनि 4,000 पद कोलकाता पुलिसको लागि हुनेछ।
2: প্রায় 300 থানাকে মডেল স্টেশন করা হচ্ছে। আমাদের পুলিশ রিক্রুটমেন্টের যে প্রবলেম ছিল কোর্টে আটকে আছে, হিয়ারিং কনক্লুডেড হয়েছে। রাজ্য পুলিশে 12,000, কলকাতা পুলিশে 4,000, 16,000 নতুন রেস আমরা অ্যাপয়েন্টমেন্ট লেটার দিতে পারবো।
1: आज असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले उत्तर बङ्गाल विकास मन्त्री निशित प्रमाणिक, महिला तथा बाल कल्याण मन्त्री मालती रवा राय, भाजपा विधायक सुकुमार राय, अजय राय अनि जिल्ला प्रशासनका अधिकारीहरूसहित कुचबिहारको मधुपुर धामको भ्रमण गर्नुभयो। कुचबिहार सहरबाट लगभग 8 किलोमिटर टाढा रहेको मधुपुर ग्राम पञ्चायतमा रहेको मधुपुर धाम असमको भक्ति आन्दोलनका महापुरुष श्रीमद् शङ्कर देवको समाधि स्थल हो। उहाँले 1538 इस्वीमा आफ्नो शरीर त्यहीँ त्याग गर्नुभएको थियो। त्यसबेलादेखि यो केन्द्र असमका श्रीमद् शङ्कर देवका अनुयायीहरूको लागि तीर्थस्थल भएको छ। आज गोर्खा रङ्गमञ्च भवन दार्जिलिङमा विधायक नोमन राईले अल स्पोर्ट्स एसोसिएसनका प्रतिनिधिहरूसँग भेट गरी दार्जिलिङ पहाडको समग्र खेलकुद विकासको विषयमा विस्तृत छलफल गर्नुभयो। यस भेटघाटका क्रममा पहाडका विभिन्न खेल विधाहरूलाई कसरी थप प्रोत्साहन गर्ने, स्थानीय खेलाडीहरूको प्रतिभा र क्षमतालाई कसरी उजागर गर्ने तथा उनीहरूलाई आवश्यक अवसर र सुविधाहरू उपलब्ध गराउँदै खेलकुद क्षेत्रलाई आगामी दिनमा अझ व्यवस्थित र सशक्त बनाउने भन्ने विषयमा विचार विमर्श गरियो। विशेष सूचनाका आधारमा कालेबुङ पुलिसले एक अफगान नागरिकलाई नियन्त्रणमा लिएको छ। कालेबुङ पुलिसले आज यस सम्बन्धी विज्ञप्ति जारी गरेको छ। पुलिस अनुसार कथित व्यक्ति अफगानिस्तानको काबुल स्थित पाटिकाको युसुफ खेलको बासिन्दा हुन्। पुलिसले उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। कालिम्पोङ पुलिसले स्थानीय बासिन्दाहरूलाई कुनै पनि व्यक्तिलाई घर वा सम्पत्ति भाडामा दिनु अघि नजिकैको पुलिस चौकीमा भाडावालको विवरण प्रमाणीकरण अर्थात् टेनेन्ट भेरिफिकेसन गर्ने प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्स मार्फत 20 औं रोजगार

0: जिल्लामा विभिन्न सरकारी संस्थाहरूमा भर्ना भएको 51,000 भन्दा अधिक नवनियुक्त युवाहरूलाई नियुक्ति पत्र वितरण गर्नुभयो, जसमा 85 जना उत्तर बङ्गालका युवाहरू सामेल छन्। उत्तर कन्यामा राज्यका पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलीप घोषको नेतृत्वमा आज दार्जिलिङ र कालिम्पोङ जिल्लालाई लिएर प्रशासनिक बैठक सम्पन्न भयो। केन्द्रीय वस्तु तथा सेवा कर अनि केन्द्रीय उत्पादन शुल्क कोलकाता जोनको आयोजनामा आज सिलगढीको मतिगढामा रोजगार मेला आयोजना गरियो। पश्चिम बङ्गालमा पुलिस भर्तीलाई लिएर ठूलो अपडेट अघि आएको छ अनि गोर्खा रङ्गमञ्च भवन दार्जिलिङमा विधायक नोमन राईले विभिन्न खेलकुद सङ्घका प्रतिनिधिहरूसँग भेट गर्नुभएको छ। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।
1: श्रोताहरू, अब प्रस्तुत छ पत्रोत्तर कार्यक्रम डाक पुतली।
2: नमस्कार छैठुलदाई। नमस्कार।
3: नमस्कार। नमस्कार सुनकी श्रीबेनी।
2: आज हामी यहाँ स्टुडियोमा आइसकेका छौँ श्रोताहरूको पत्रहरू बटुलेर, है अभय नगरौँ, श्रोताहरू पर्खाइमा बस्नु भएको होला।
3: हजुर,
2: यो सबैभन्दा पहिलो पत्र मैले उठाएँ हाम्रो हजुरबा अशोक कुमार खड्काज्यूको, समरीपानी 17 नम्बर भालुखोप भट्टीडाँडा पिओ पोखरीबुङबाट, र उहाँको मोबाइल नम्बर रहेको छ 9733078325। र उहाँले पत्रमा लेख्नुभएको छ, उहाँको पत्र सङ्ख्या छ 75, है, र पत्रमा लेख्नुभएको छ, ठुल्दाई नाति अनि सुनकेसरी नातिनी अशोक हजुरबाबाट दुवैलाई शुभ आशिष सहित, आज पनि एकजना व्यक्ति मलट राई गाउँ निवासी श्रीमान गङ्गा दाहाल, जो झारफुक र जन्डिस झार्न र निको पार्ने भाइलाई सम्झि पत्र लेख्न बसे, साथै केही मिश्रित प्रश्नहरू पनि लेख्न बसे है भनेर भन्नुभएको छ। है, र उहाँको पहिलो प्रश्न रहेछ, मानिसले सबैभन्दा पहिला पालेको जनावर कुन होला? अर्को छ, सबै किसिमको सब्जीहरू मिलाएर पकाएको तरकारीलाई के भनिन्छ? अर्को भन्नुभएको छ, कोही भन्छन् टाइम नै पाइनन्, कोही भन्छन् टाइम पास गर्न गाह्रो भन्छन्, किन हो भनेर सोध्नु भएको छ है। अनि अर्को छ, आत्मिक र आध्यात्मिकमा के फरक छ? अर्को छ, तितिरीको दानालाई के भनिन्छ? अर्को भन्नुभएको छ, तीर्थ र मन्दिरमा के फरक हुन्छ? अर्को छ, मानिस मर्दा कतिले 13 दिन, कतिले 5 दिनमा त कतिले 1 दिनमा, कतिले 16 दिनमा त कतिले 21 दिनमा अन्त्येष्टि कार्य गर्छन्? मेरो विचारमा हामी सबै मानिस एकै हौँ र एउटै प्रकारले गरेको नै राम्रो होला जस्तो लाग्छ है मलाई त भन्नुभएको रहेछ। अनि अर्को छ, हिजो आज गाउँले सभा गान्तोकबाट आउन थालेको छ, यस्तो किन भएको होला? बस आजलाई यति भनेर लेख्नु भएको रहेछ उहाँले।
3: अशोक कुमार खड्काज्यूले हामीलाई हाम्रो कार्यक्रम डाक पुतलीमा पत्र लेखेर पठाउनु भएको छ, र पत्रको शुरूआतमा यहाँले हामी दुवैलाई आशिष दिनुभएको छ, हामी हाम्रो तर्फबाट सेवा ढोक भनेर भन्दछौँ। र यहाँले भन्नुभएको छ, मलटका राई गाउँ निवासी गङ्गा दालज्यू, जसले चाहिँ झारफोकहरू गरेर जन्डिस जानुहुन्छ, उहाँलाई सम्झेर यो पत्र लेखिरहेको छु र केही प्रश्नहरू लेखिरहेछु, ती उत्तरहरू दिनुहोला भनेर भन्नुभएको रहेछ। तपाईँले लेखेर पठाउनु भएको प्रश्नहरूको उत्तर हामी यहाँबाट पालै पिलो दिने कोसिस गर्नेछौँ। कुनै प्रश्न उत्तर सही नलागेमा तपाईँले कुनै अर्को कार्यक्रममा पत्रको माध्यमद्वारा सही उत्तर लेखेर पनि पठाउन सक्नुहुनेछ। र यहाँले एक नम्बरमा भन्नुभएको रहेछ, मानिसले सबैभन्दा पहिले पालेको जनावर कुन हो भनेर भन्नुभएको रहेछ। मानव सभ्यताको इतिहासलाई केलाउँदाखेरि, इतिहासलाई पढ्दाखेरि के थाहा लाग्छ भन्दाखेरि, जङ्गली कुकुर भनौँ, पछिबाट चाहिँ त्यो अब घरेलु भयो, वाइल्ड वुल्फलाई चाहिँ मान्छेले चाहिँ घरेलु डोमेस्टिकेट गरेको भेटिन्छ, जो चाहिँ पछिबाट कालान्तरमा आएर त्यो चाहिँ हाम्रो घर पालुवा कुकुर भयो भनेर हामी त्यसरी बुझ्न सक्छौँ। र अर्को भन्नुभएको रहेछ, सबै किसिमको सब्जीहरू मिलाएर पकाइएको तरकारीलाई के भनिन्छ भनेर भन्नुभएको रहेछ। आजभोलिको चल्ती भाषामा हो भने चाहिँ मिक्स सब्जी भनेर भनेर त्यसरी सबैको चल्ती भाषामा त्यसरी भन्ने सुनिन्छ। र अर्को यहाँले भन्नुभएको रहेछ, कोही भन्छन् टाइम नै पाइएन, कोही भन्छन् टाइम पास गर्नु गाह्रो भन्छ, किन हो भनेर भन्नुभएको छ। यो चाहिँ मान्छेलाई परिस्थितिले सृजना गर्ने कुरा होला, यस्तो किसिमको विचार अथवा मान्छेलाई परिस्थितिले गर्दाखेरि चाहिँ कसैकोमा चाहिँ धेरै समय छ, कसैकोमा चाहिँ धेरै समयलाई व्यवस्थापन गर्न मुस्किल परिरहेको परिस्थितिहरू आएको कारणले गर्दाखेरि उनीहरूको लागि चाहिँ समय कम्ती, तर कसै कसै मान्छेकोमा चाहिँ परिस्थिति त्यस्तो छ कि जसले गर्दाखेरि उसकोमा थोरै कामहरू छ अनि धेरै जसो चाहिँ समय चाहिँ फुर्सद छ, त्यस कारणले गर्दा त्यसो भनिएको होला भन्ने लाग्छ। र अर्को भन्नुभएको रहेछ, आत्मिक र आध्यात्मिकतामा के फरक

0: भनेर भन्नुभएको रहेछ। प्रायः प्रायः मेरो विचारमा चाहिँ तीर्थ चाहिँ कसैको आफ्नो पूर्वजहरूको सम्झनालाई या पूर्वजहरू जो हुनुहुन्छ उहाँहरूलाई लिएर कुनै त्यस्तो पवित्र धर्मस्थल अथवा त्यस्तो ठाउँहरूको यात्रा गर्नु होला। अब मन्दिर भनेपछि कुनै निर्दिष्ट ठाउँमा स्थापित गरिएको त्यस्तो आराधना गर्ने ठाउँ हुनुपर्छ भन्ने लागेको छ। म सही नहुन पनि सक्छु। मानिस मर्दा कतिले 13 दिन, कतिले 5 दिन, कतिले 1 दिन, कसैले 16 दिन, 21 दिन राजक्रिया गर्ने, अन्त्येष्टि गर्ने गर्छन्। तर मेरो विचारमा चाहिँ एकै दिन भए सबैको एउटै भए राम्रो हो भनेर तपाईँले आफ्नो विचार पोख्नु भएको छ। तपाईँको विचार सही हुनसक्छ एउटा ठाउँमा, तर कसो हुन्छ भन्दाखेरि मान्छे यो धरतीको विभिन्न ठाउँमा रहेको कारणले गर्दाखेरि मान्छेको धरतीको विभिन्न भूगोलमा आफ्नो आफ्नो सभ्यता मान्छेले अभ्यास गर्ने गर्छ, आफ्नो खानपानदेखि लिएर इत्यादि कुराहरू। त्यसो भएको कारणले गर्दाखेरि मान्छेको रहन सहन र भूगोलहरूको कारणले गर्दाखेरि पनि मान्छेले अलग अलग किसिमले अलग अलग दिनमा आफ्नो काजक्रियाहरू मृत्युको पश्चात गरेको हुन सक्छ। त्यसोसले गर्दाखेरि त्यसरी हामीले त्यसलाई एउटै हुनुपर्छ भन्ने तपाईँको विचार सही लागे तापनि त्यो वास्तविकतामा त्यो त्यसलाई अभ्यास गर्न अलिकति अप्ठ्यारो पनि हुन पनि सक्छ। त्यस्तो विचार गर्दाखेरि चाहिँ अर्को भन्नुभएको रहेछ यहाँले, हिजो आज गाउँले सभा गान्तोकबाट आउन थालेको छ, यसो किन भएको होला भनेर भन्नुभएको रहेछ। यसमा एउटा के जानकारी गराइदिउँ भने हामी फेरि पनि खास गरेर मङ्गलबार बिहिबार र शनिबारको दिन जुन गाउँले सभा आउने कार्यक्रम आउँथ्यो त्यस कार्यक्रमको कई सट्टामा तर त्यस्तै गाउँले सभा जस्तै नै एउटा हाम्रो प्रायोजित कार्यक्रम हो, त्यो चाहिँ कृषि मन्त्रालय भारत सरकारद्वारा प्रायोजित गरिएको त्यो कार्यक्रम आएको हो। त्यस कारणले गर्दाखेरि त्यो निर्दिष्ट समयसम्मको लागि हुने गर्छ, पछि जब त्यसको समय सीमा सकिन्छ त्यो फेरि गाउँले सभामा फर्किनेछ भन्ने जानकारी गराउँदछौँ। यसरी नै हाम्रो कार्यक्रमहरूमा पत्र लेख्दै गर्नुहोला, कार्यक्रमलाई सुन्दै गर्नु होला आउने दिनहरूमा पनि। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
1: यो अर्को पत्र रहेको छ सुखबीर थापाज्यूको सिङ्गुली मिरिकबाट, उहाँले लेख्नु भएको छ, महाशय सर्वप्रथम त हाम्रो डाकुदली कार्यक्रमको सञ्चालक आदरणीय ठुल्दाई अनि सञ्चालिका हाम्रो आदरणीय चेली सुनकेश्रीजी लगायत समस्त हाम्रो डाकुदली कार्यक्रममा राम्रो राम्रो लेख कथा कविता ज्ञानवर्धक कुराहरू पठाउनु हुने महानुभावहरूमा पनि म प्रथममा नमस्कार भन्न चाहन्छु। साथै हाम्रो आदरणीय श्रद्धेय अशोक कुमार खड्काजी साथै सौरेनी रविन्द्रनाथ उच्चतर विद्यालयका अवकाश प्राप्त शिक्षक आदरणीय श्रद्धेय श्री बंशीधर प्रसाद ज्यू, श्री दिपेन प्रधान माधुरी सुब्बा, श्री गणेश कटवाल पाकिम, श्री मोहम्मद अररिया रजोखर बजार, श्री जगत भट्टराई, श्री अर्जुन प्रधान, श्रद्धेय देवकुमारी बस्नेत सिक्किम जस्ता महानुभावहरू, साहित्यकार लेखकहरू जस्तो महानुभावहरूको उत्कृष्ट लेखहरूले गर्दा नै आज हाम्रो डाकुदली कार्यक्रम अति नै रोचक, गहकिलो, सबै श्रोता वृन्दहरूले मन पराउने कार्यक्रम भएको छ भन्नुमा अतियुक्ति नहोला। यसै सिलसिलामा आज पनि एक दुई प्रश्नहरूको झटारो हानी पठाइरहेको छु है ठुल्दाई, कृपया झर्को नमानी उत्तर दिनुहुन्छ भन्ने आशा साँचेको छु है। आजको मेरो प्रश्न यस प्रकार छ भनेर लेख्नु भएको छ। प्रथम प्रश्न छ, पृथ्वीमा कतिवटा महासागर छन्? अर्को प्रश्न छ, विश्वको सबैभन्दा चिसो महादेश कुन हो? अर्को लेख्नु भएको छ, पृथ्वीमा कतिवटा महादेश छन्? अर्को छ, विश्वको सबैभन्दा ठुलो खाडी कुन हो? अनि उहाँले अझ लेख्नु भएको छ, कुन मन्त्र कति बेला उच्चारण गर्ने? बिहान उठ्ने बित्तिकै यो मन्त्र जप्ने, ओम नमो भगवते वासुदेवाय। अर्को छ, कुनै पनि काम सुरु गर्नु अघि श्री गणेशाय नमः, घरबाट बाहिर निस्कन्दा जय श्रीराम, कठिन समयमा दुःख पर्दा हर हर महादेव, डर र चिन्ता लाग्दा जय बजरङ्गबली, सुख र समृद्धिका लागि जय माता लक्ष्मी। आजलाई यति नै धन्यवाद भनेर लेख्नु भएको छ उहाँले।
0: सुखबीर थापाज्यूले सिङ्गुली मिरिकबाट हाम्रो कार्यक्रम डाकपोतलीमा पत्र लेखेर पठाउनु भएको छ। र पत्रको सुरुवातमा हामी दुवैलाई यहाँले नमस्कार पठाउनु भन्नुभएको रहेछ र हामी पनि यहाँलाई हाम्रो तर्फबाट नमस्कार भनेर भन्दछौँ। र साथै यहाँले अरू सबै श्रोता साथीहरूलाई सम्झना गर्नुभएको छ, ज जसले हाम्रो कार्यक्रममा विभिन्न लेखहरू, प्रश्नहरू, पत्रहरू लेखेर कार्यक्रमलाई रमाइलो बनाउनु भएको छ भन्ने यहाँको किटान छ। यहाँले त्यसरी प्रतिक्रिया लेखी पठाउनु भएको छ। जति पनि हाम्रो श्रोताहरू हुनुहुन्छ उहाँको सबैको नाम लिनुभएको छ र पत्रको अन्तमा यहाँले केही प्रश्नहरू लेखी पठाउनु भएको छ, ती प्रश्नहरूको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ। सही प्रश्नको सही उत्तर नलागेमा तपाईँले फेरि पनि अर्को कुनै कार्यक्रममा पत्रद्वारा सही उत्तर लेखेर पनि पठाउन सक्नुहुनेछ र ती प्रश्नको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ। र एक नम्बरमा भन्नुभएको रहेछ यहाँले, पृथ्वीमा कतिवटा महासागर छन् भनेर भन्नुभएको रहेछ। पृथ्वीमा रहेको महासागरहरू 5 वटा छन् भनेर भनिएको छ। ती मध्येमा प्रशान्त महासागर, अटलान्टिक महासागर, भारतीय महासागर, दक्षिणी महासागर र आर्कटिक

0: महासागर भनेर भनिएको छ। ती महासागरहरूको कारणले गर्दाखेरि नै पृथ्वीमा प्रशस्त मात्रामा अक्सिजन छ भन्ने पनि छ। यसरी नै यहाँले लेख्नु भएको दोस्रो प्रश्न रहेछ, विश्वको सबैभन्दा चिसो महादेश कुन हो भनेर भन्नुभएको रहेछ। विश्वको सबैभन्दा चिसो महादेश अन्टार्क्टिका भनेर भनिन्छ। त्यहाँ चाहिँ हिउँ हिउँले ढाकिएको छ, हिउँको जति पनि पानी छ त्यो सबै पानी चाहिँ त्यहाँ चाहिँ हिउँ भएर बसेको छ, हिउँको ढिका भएर बसेको छ भनेर भनिन्छ। त्यसै कारणले गर्दाखेरि अन्टार्क्टिका सबभन्दा चिसो महादेशमा पर्छ। अर्को यहाँले भन्नुभएको रहेछ पृथ्वीमा कतिवटा महादेश छन् भनेर भन्नुभएको रहेछ। पृथ्वीमा भूगोलको अध्ययन अनुसार, भूगोलले बताए अनुसार पृथ्वीमा जम्मा 7 महादेशहरू त्यसरी विभाजन गरेर बनाइएको छ। त्यसमा एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्क्टिका, युरोप अनि अस्ट्रेलिया र ओसनिया महादेशहरूमा चाहिँ यसरी छुट्याइएको छ, महादेशहरू बनाइएको छ, यो सीमाङ्कन गरिएको छ। अनि अर्को यहाँले भन्नुभएको रहेछ विश्वको सबैभन्दा ठुलो खाडी कुन हो भनेर भन्नुभएको रहेछ। त्यसमा सबैभन्दा ठुलो खाडी चाहिँ मेक्सिकोमा छ भनेर भनिन्छ, गल्फ अफ मेक्सिको भनेर भनिन्छ जसको नाम। र यसरी नै यहाँले अर्को एउटा रोचक कुरा लेखी पठाउनु भएको रहेछ, कुन मन्त्र कति बेला उच्चारण गर्ने भनेर भन्नुभएको रहेछ। त्यसमा यहाँ नै उठ्ने त्यतिकै हामीले ओम नमो भगवते वासुदेव भनेर भन्यो भने राम्रो हुन्छ भन्ने रहेछ। त्यसरी नै कुनै पनि काम सुरु गर्नु अघि चाहिँ श्री गणेश नम भनेर भन्ने राम्रो हुन्छ भनेर भन्नुभएको रहेछ। घरबाट बाहिर निस्कँदा चाहिँ जय श्रीराम भनेर भने राम्रो हुन्छ भन्ने रहेछ। र कठिन समयमा चाहिँ दुःख पर्दा हर हर महादेव भन्नुपर्ने मन्त्र, र डर र चिन्ता लाग्दा जय बजरङ्ग बली, अनि सुख र समृद्धिको लागि चाहिँ जय माता लक्ष्मी भनेर भन्नुपर्छ भन्ने यो यहाँले यो मन्त्रहरूको बारेमा लेखी पठाउनु भएको छ रोचक कुराहरू। यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला, सुनिरहनुहोला, यस्तै मिठो कुराहरू पनि लेखेर पठाउँदै गर्नुहोला पत्र मार्फत, अनि हाम्रो कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला आउने दिनहरूमा पनि। र अब भने अर्को श्रोताको पत्र पढौं, कसको छ हेरौं।
1: र यो अर्को पत्र रहेको छ एसकी छेत्री महाराजज्यूको, छेत्री क्षेत्र मध्य डुमराम खरसाङबाट, र उहाँको पनि सम्पर्क नम्बर यस प्रकारले रहेको छ 9800155860। उहाँले पत्रमा लेख्नु भएको छ, महोदय गत शनिबार मेरो लेख प्रकाशित गरिदिनु भएकोमा प्रस्तुता ठुला अनि सुनकेसी बहिनीलाई मेरो सहृदय धन्यवाद आशीर्वाद, साथै बडाको नमस्कार।
0: नमस्कार,
1: नमस्कार छ। यो लेख प्रकाशित हुने बित्तिकै मैले धेरै प्रतिक्रियाहरू पाए जो अन्तमा बताउने छु। यसपल्ट उद्घोषिका ज्यूको कोकिल स्वरमा साथै ठुलदाईले प्रस्तुत गर्नुभएको कार्यक्रम सुनेर मेरा पुरानो अल्लारे जीवनको याद आएर आँखाबाट आँसु पनि तरर झर्यो। कारण म अल्लारे हुँदा अटोग्राफ लेख्ने वा लेखाउने प्रचलन थियो, जसमा सेलिब्रिटिजहरूको पनि यहाँ राष्ट्रपति, प्रधानमन्त्री र अन्य अन्यको हस्ताक्षर सहित केही कोटेसन पनि लेखिन थाल्यो। त्यसैमा मेरो भेट स्वर सम्राज्ञी अरुणा लामासँग भेट गर्ने सौभाग्य प्राप्त भयो। जब म आकाशवाणीमा कार्यरत थिएँ, उहाँले मेरो अटोग्राफमा यस्तो कोटेसन लेखेकी थिइन्, आऊ भने गाउँ छ टाढा, नआउँ भने बिछट्टै माया छ। म यो कोटेसन धेरै सालसम्म पढेर गीत पनि गाइबस्थे। यसरी नै हिरा देवी वाइवा हामी एउटै छतमा धेरै वर्षसम्म काम गर्यौं। यस पालाको शनिबार उहाँहरूको जन्म जयन्तीमा उद्घोषिका इशारा ज्यू र लेखना ज्यूले प्रस्तुत गर्नुभएको कार्यक्रम औदी नै रोचक र पुराना दिनहरूको यादगार भयो। म 80 उमेरमा पनि अल्लारे नै छु कि जस्तो लागेर मनभित्र रोए कराए अनि आँसु झरे। प्रस्तुता लेखनाथ ज्यू र उद्घोषिका इशारा ज्यूलाई मेरो फेरि पनि कोटी कोटी धन्यवाद साथै नमस्कार। अब प्रतिक्रिया पठाउनेहरूमा मेरो छिमेकी अदीप र उहाँका परिवारहरूले मलाई क्रिएटिभ भन्ने उपाधि दिनुभयो। त्यसरी नै कालेबुङ बुङ बस्तीकी निना प्रधान ज्यूले भन्नुभएको छ कि मेरो लेख सुन्न पाइन भने भोक निन्द्रा केही लाग्दैन, अब मेरो मन भित्रको कुरा झटारो हान्ने श्रोता साथी राख्न चाहन्छु कि तपाईँले झटारो हान्दा 2 हेलमेट पनि ठुलदाई र सुनकेसरी बहिनीहरूलाई पठाइदिनु होला, नत्र झटारोले उहाँहरू घाइते भयो भने हाम्रो मनोरञ्जनात्मक कार्यक्रम सुन्न पाउने छैनौ। प्रतिक्रिया पठाउनेहरूमा तकदा क्यान्टनमेन्टका शेखर, निरपानीका प्रवीण प्रधान, सिक्किमका दिनेश सुब्बाले पनि त्यही पुरानो उपाधि दिए। निरपानीका प्रवीण प्रधानले पेलेको उपाधि

0: दिए अनि यहाँहरूलाई मेरो कोटी कोटी धन्यवाद। अन्तमा मेरो प्रश्न ठुल्दाई र सुनकेसरी बहिनीलाई, राम हुर्के त्यसैले, कृष्ण भुले त्यसैले, रावण मरे त्यसैले, त्यो के हो? फेरि अर्को लेख मेरो गाउँठाउँ पठाइरहेछु, कृपया प्रकाशित गरिदिनु होला, धन्यवाद भनेर लेख्नु भएको रहेछ है। र उहाँको लेखको शीर्षक रहेको छ मेरो गाउँठाउँ, र लेख यस प्रकार छ, कति रमणीय छ मेरो गाउँ, देवी देवताले बास गरेको ठाउँ। मेरो गाउँ बस्ती त भइगयो, यहाँको सबै प्राणी उद्भिद चरा चुरङ्गी भनौ सिङ्गो गाउँलाई नै देवी देवताको आशीर्वाद छ। सबै बासी सर्व सम्पन्न खुसी सुखी स्वस्थ निरोगी, भेदभाव छैन एकअर्कामा। चरा चुरङ्गीहरूको सुरले गीत, भमरा मौरीहरूको फूलहरूमा रसपान, रुखहरूको पंखले शीतल हावाको सुगन्धित मन मुग्ध पार्ने शीतलता, खोला नालाको सुमधुर संगीत, दुई रंगीन सानसानो रातो र सेतो पुतलीहरू उडिरहेको शान्त र स्वच्छ परिवेश अनि वातावरण, यस्तो छ मेरो गाउँठाउँ। नानीहरू खेल्ने, उफ्री पाफ्री गर्ने प्रशस्त जग्गा, देवी देवताको आशीर्वाद लागेको छ मेरो गाउँठाउँमा। उत्तरमा भाले मुङ्ग्रोले जस्तो रङ फेर्ने कञ्चनजङ्घा, हिमालय पर्वत, दक्षिणमा तराई मधेश, पूर्वमा ब्रिटिशकालीन स्कुलहरू र हरियाली वन जङ्गल, पश्चिममा बालसन खोलाको भ्याली जसलाई नाम्सु खोला पनि भनिन्छ। यहाँ एउटा ब्रिटिशकालीनमा बनाएको, बीचमा पनि साइडमा पनि पिलर बनाएको फलामको झुलुङ्गे पुल पनि छ। त्यसको मुनि बगरमा डाक बंगला छ, जहाँ गएर बास बस्न सकिने थियो पहिला। तीन ताक यो खोलामा धेरै प्रकारको माछाहरू पनि थियो। मङ्सिर महिनामा हाम्रो गाउँको पिकनिक खेल्ने त्यही स्थान थियो, साथै अरू विभिन्न गाउँठाउँको मानिसहरू पनि। यो खोलाको दक्षिण किनारको मुनि मर्मा, धजे, मन्जु, सौरेनी, घयाबारी, मिरिक, कमान बस्तीहरू अनि भारत नेपालको सिमाना अन्तु पहाड छ। यसरी नै बालसन खोलाको उत्तरपट्टि बाँसघारी, नेहुर कमान र गोदाम, नागरी, पोख्रेबुङ, मुन्डा कमान आदि छ। न्याङ र बालसन खोला मिलेर हालैको दुधे पुल भत्काएको थियो। अन्तमा कञ्चनजङ्घाको रमणीय दृश्य मेरो गाउँठाउँबाट देख्न पाइन्छ। मेरो गाउँको स्प्रिङ वाटर खुबै रमणीय छ। यसरी मेरो गाउँठाउँमा देवी देवताको बास हुनाले कुनै प्रकारको आपद विपद र संकट छैन। प्रकृतिको आक्रमण त भन्न सकिँदैन, चट्याङ र भुइँचालोको त अर्कै कुरा हो भनेर लेख्नु भएको रहेछ उहाँले लेख।
1: एसके छेत्रीज्यूले डुमराम बस्तीबाट हामीले हाम्रो कार्यक्रम डाकपतलीमा पत्र लेखेर पठाउनु भएको छ, र पत्रमा यसले सुरुमै भन्नुभएको छ, बितेको दिन गत शनिबारको दिन उहाँले पठाउनु भएको पत्र प्रसारण भए पश्चात उहाँले हामी दुवैलाई धन्यवाद भन्नुभएको रहेछ। तपाईँको धन्यवादलाई हामी स्वीकार गर्दछौ। हामी दुवैको बारेमा पनि प्रतिक्रिया लेख्नु भएको छ कि कार्यक्रममा सुनकेसी बहिनीको कोकिल स्वरमा पढिएको पत्रहरू अनि मैले दिएको उत्तरहरू धेरै राम्रो लाग्छ भन्ने यहाँले सराहना गर्नुभएको छ। त्यसरी नै उहाँलाई यो हाम्रो कार्यक्रममा यो सुन्दाखेरि, सुन्न पाउँदाखेरि उहाँ पनि अल्लाहले जीवनको महसुस गर्नुहुन्छ, त्यस्तो किसिमको कल्पना गर्नुहुन्छ भनेर भन्नुभएको छ। यसरी नै यहाँले अरूको केही कोटेसन पनि लेखेर पठाउनु भएको रहेछ, त्यो कोटेसन साह्रै मनपर्छ भनेर भन्नुभएको छ। आऊ भने गाउँ छ टाढा, नजाउँ भने पिछिटे माया छ भन्ने यो कोटेसन धेरै राम्रो लाग्छ। र यो कोटेसन धेरै सालसम्म पढेर गीत पनि गाई बस्थेँ भनेर पनि आफ्नो बितेको सम्झनाहरूलाई पनि सम्झिनु भएको छ। हिरादय विवाहको जुन एकदमै वर्षगाँठमा प्रस्तुत गरिएको जुन कार्यक्रम थियो, त्यो कार्यक्रम इशाराज्यूले प्रस्तुत गर्नुभएको र प्रस्तुतकर्ता लेखनाथज्यूको कार्यक्रम भनेर र धेरै रोचक लाग्यो र यादगार भयो। धेरै पछिको कुराहरू, पहिला बितेको कुराहरूलाई पनि सम्झायो भनेर मनभित्र रुई कराए अनि आँसु पनि झारे भनेर लेख्नु भएको रहेछ। र यो पढ्न पाउँदा धेरै रमाइलो लाग्यो हामीलाई पनि। हामी दुवैलाई बधाई भन्नुभएको रहेछ, तपाईँको बधाई स्वीकार गर्दछौँ। र अरू प्रतिक्रियाहरू पनि लेख्नु भएको रहेछ, झटारो हान्ने श्रोता साथीहरूलाई राखिरहन्छु भनेर चाहिँ हेलमेट पनि पठाइदिनु होला उहाँहरूलाई, ठुल्दाई र सुनकेसीजीलाई, किनभने तपाईँहरूको झटारोले उहाँलाई लागेर घाइते हुन सक्नुहुन्छ, घाइते भयो भने हाम्रो कार्यक्रमहरू नहुन पनि सक्छ भन्ने प्रतिक्रिया लेख्नु भएको रहेछ, रमाइलो लाग्यो पढेर। अन्तमा यहाँले एउटा प्रश्न गर्नुभएको रहेछ, त्यो के रहेछ भन्दाखेरि, राम हुर्के त्यसैले, कृष्ण भुले त्यसैले, रावण मरे त्यसैले, त्यो के हो भनेर भन्नुभएको रहेछ। यो प्रश्नभित्रै उत्तर छ जस्तो लाग्यो मलाई चाहिँ, तपाईँहरू आफैले बुझ्नुहोस् यो के हुन सक्छ। मैले यहाँबाट भनिनँ, यो अरू सुन्ने श्रोता साथीहरूले भन्नुहुनेछ, आफैले तपाईँलाई प्रतिक्रिया पठाउनु हुनेछ। अनि तपाईँले जुन चाहिँ मेरो गाउँ ठाउँ भन्ने लेख लेखेर पठाउनु भएको छ, अति नै रमाइलो वर्णन गर्नुभएको छ आफ्नो गाउँ ठाउँको, कति

0: यति सुन्दरताको व्याख्या गर्नुभएको छ, धेरै राम्रो लेखन छ तपाईँको लेखमा, धेरै चिन्तन छ। यसरी नै हाम्रो कार्यक्रममा पत्र लेख्दै गर्नुहोला, यस्तै मिठो कुराहरू लेखेर पठाउँदै गर्नुहोला आउने दिनहरूमा पनि, यस्तै प्रतिक्रियाहरू पनि लेखेर पठाउँदै गर्नुहोला। तपाईँको कलमलाई निरन्तर रूपमा अघि बढाइरहनु होला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ रोज ब्याङ्क रानी हेट्टी राजबाडीबाट विजय कुमार लोहारज्यूको, र उहाँले लेख्नु भएको छ सेवामा ठुल्दाई अनि सुनकेसरी बहिनीलाई प्रणाम।
0: प्रणाम
1: ब्याङ्क रानी हिटे राजबारीबाट बडा विजय कुमार लोहार एउटा प्रश्न गर्न लागिरहेको छु, कृपया बताइदिनुहुन्छ भन्ने आशा राख्दछु। अहिले घरी चारैतिर देख्छु सुन्छु बुढेसकाल साह्रै दुःखमय हुँदो रहेछ, असहाय कष्टकारी देखरेख गर्ने छ भने ठिकै हुँदो रहेछ, नत्र भने जीवन जिउनु अति कठिन पर्दो रहेछ। पहिलेको बुढापाकाहरूमा यस्तो अवस्था हुँदैन थियो, सायद पहिलेको खानपानले गर्दा जस्तो लाग्छ। तपाईँहरूको विचार के छ बताइदिनु होला, धन्यवाद भनेर लेख्नु भएको रहेछ।
0: डाकपतली कार्यक्रममा हामीलाई रोज ब्याङ्क रानी हिटे राजबारी दार्जिलिङबाट विजय कुमार लोहारज्यूले हामीलाई एउटा प्रश्न सहित एउटा पत्र लेखेर पठाउनु भएको रहेछ। उहाँको प्रश्न के रहेछ भन्दाखेरि, अहिले घडी चारैतिर देख्छु सुन्छु बुढेसकाल साह्रै दुःखमय हुँदो रहेछ, असहाय कष्ट गरी देखरेख गर्ने छ भने ठिक रहेछ, नत्र भने जीवन जिउन कठिन पर्दो रहेछ भनेर एउटा प्रश्न पनि हो, यो एउटा आफ्नो विचार पनि लेखी पठाउनु भएको रहेछ। पहिलाको बुढापाकाहरूले यस्तो अवस्था हुँदैन थियो, सायद अहिले खानापिनाले जस्तो लाग्छ, तपाईँ दुवैको विचार कस्तो लाग्छ भनेर भन्नुभएको छ। तपाईँले एकदमै सही आकलन गर्नुभएको छ। अहिलेको मान्छेको जीवनशैली जो छ, मान्छे खानापिनामा जुन चाहिँ मिसावट छ, मिसावट हामी खानेकुरो दैनिक रूपमा सेवन गरिराखेका छौँ, कतिलाई थाहा भएर कतिलाई थाहा नभएर। दोस्रो कुरा, हाम्रो जुन चाहिँ शारीरिक व्यायाम छ, हाम्रो शारीरिक सक्रियता छ, त्यो पहिलाको भन्दाखेरि अहिले लगभग छैन नै भन्दा पनि हुन्छ, कति ठाउँतिर कति मान्छेको जीवनशैलीहरूमा त थोरै थोरै कतिले गर्छन् होला। त्यसले गर्दाखेरि त यो यस्तो भएको हो भन्ने कुरो तपाईँले जुन आकलन गर्नुभएको छ त्यो सही नै हो। यसरी नै हाम्रो कार्यक्रममा पत्र लेख्दै गर्नुहोला, यस्तै मिठो सुझाउ र आफ्नो कुराहरू पनि लेखेर पठाउँदै गर्नुहोला, कार्यक्रमलाई सुन्दै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ मदन गुरुङ परिवारबाट, ओकाइटी चियाबारी धोबी खोला गाउँ मिरिक दार्जिलिङबाट, र उहाँले लेख्नु भएको छ महोदय सञ्चालक र सञ्चालिका दुवैलाई सादर नमस्कार।
0: नमस्कार।
1: भारत वर्षको प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिनको शुभ उपलक्ष्यमा एउटा लेख लेखेर आकाशवाणी खरसाङको कार्यक्रम डाकपुतलीमा पठाइरहेछु। शीर्षक छ मंगलमय शुभकामना। यो लेखलाई आकाशवाणी खरसाङको कार्यक्रम डाकपुतलीबाट वाचन गरिदिनुहुन्छ भने सञ्चालक र सञ्चालिकालाई विनम्र अनुरोध गर्दछु भनेर लेख्नु भएको रहेछ है। र उहाँको लेख यस प्रकार छ, सत्यमेव जयते। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म जयन्तीको शुभ उपलक्ष्यमा मंगलमय शुभकामना। 17 सेप्टेम्बर 1950 विश्वकर्म पूजाको शुभ दिनमा भारतवर्षको गुजरातमा भारत माताको गर्वबाट सुपुत्र प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म भयो। प्रधानमन्त्री नरेन्द्र मोदीको 76 जन्मदिनको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपाली गोर्खाहरू र सम्पूर्ण भारतवासीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नमन गर्दै सुस्वास्थ्य र दीर्घायुको निम्ति कामना गर्दै सरकार र जनताहरूमा शान्ति मित्रता र भारतवर्ष लगायत विश्वमा शान्तिको निम्ति ईश्वरसँग प्रार्थना गरौं भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको 76 जन्मदिनको शुभ उपलक्ष्यमा मंगलमय शुभकामना
0: मदन गुरुङ अनि परिवारले ओकाइटी चियाबारी धोबी खोला गाउँ मिरिकबाट हामीलाई कार्यक्रम डाकपुतलीमा पत्र लेखेर पठाउनु भएको छ। र पत्रमा सुरुमा भन्नुभएको छ, यो यसपालिको पत्र चाहिँ मैले हाम्रो माननीय प्रधानमन्त्रीज्यूको 76 जन्म जयन्तीको शुभकामना पत्र भनेर भन्नुभएको रहेछ। र तपाईँको शुभकामना पत्रको सुरुवात यहाँले जुन चाहिँ शीर्षक लेख्नु भएको छ सत्यमेव जयते भन्ने, तपाईँको एकदमै राम्रो लाग्यो। यो कार्यक्रमको माध्यमद्वारा हामी पनि यहाँलाई धन्यवाद भनेर भन्दछौँ अनि पनि शुभेच्छा शुभकामना भनेर भन्दछौँ। यसरी नै हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला, सुनिरहनु होला, आउने दिनहरूमा पनि पत्र पनि लेख्दै गर्नुहोला। यसरी श्रोताहरूले पठाउनु भएको पत्रहरू पढ्दा पढ्दै उहाँहरूले पठाउनु भएको केही प्रश्न र जिज्ञासाको उत्तर दिँदै आजको कार्यक्रमको समय सीमा टुङ्गिसकेको कारणले गर्दाखेरि हामी यहाँबाट विदा हुनभन्दा अघि फेरि पनि एकपल्ट पत्रचार गर्ने ठेगाना बताउनु हुनेछ सुनकेश्वर बहिनीले।
1: हजुर, हामीलाई पत्रचार गर्ने ठेगाना यस प्रकार रहेको छ, कार्यक्रम डाकपुतली मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ हुला खरसाङ जिल्ला दार्जिलिङ र पिनकोड संख्या रहेको छ 7342 03।
0: र अब भने अर्को सप्ताहसम्मको लागि यहाँबाट हामी बिदा हुन्छौँ।
1: नमस्कार।

0: अबको केही समय सम्म प्रसारण गरी सुनाउनेछौ प्रथममा नेपाली अनि त्यसपछि बंगलामा समाचार।
1: आकाशवाणी हो, समाचार वन्दना राईबाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो भिडियो कन्फरेन्स मार्फत आयोजित 20 रोजगार मेलामा विभिन्न सरकारी निकायमा नवनियुक्त युवाहरूलाई 51,000 भन्दा बढी नियुक्ति पत्र वितरण गर्नुभयो। प्रधानमन्त्रीले प्रति व्यक्ति कार्बन उत्सर्जनमा भारतको योगदान विश्वको औसतको आधा भन्दा कम रहेको बताउनु भएको छ। भारतले आज नेपालका लागि विनाशकारी बाढीपछिको सहायता स्वरूप औषधि, फोरेन्सिक सामग्री, पाल, हाइजिन किट, स्लिपिङ ब्याग र अन्य अत्यावश्यक सामग्री सहित 11 टन राहत सामग्रीको नयाँ खेप पठाएको छ। नेपालका वित्त मन्त्री डाक्टर स्वर्णिम वाग्लेले भारत र नेपाल बीच विद्यमान सुदृढ सम्बन्धको जगमा उभिएर आफ्नो साझेदारीलाई नयाँ उचाइमा पुर्याउने अवसर रहेको बताएका छन् र जापानको आइची नागोयामा आज 20 एसियाली खेलको आधिकारिक शुरूआत भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो भिडियो कन्फरेन्स मार्फत आयोजित 20 रोजगार मेलामा विभिन्न सरकारी निकायमा नवनियुक्त युवाहरूलाई 51,000 भन्दा बढी नियुक्ति पत्र वितरण गर्नुभयो। यस अवसरमा बोल्दै प्रधानमन्त्री मोदीले पछिल्ला वर्षहरूमा केन्द्र सरकारले युवाहरूलाई भविष्यको तयारीका लागि आवश्यक सीप र अवसरहरू उपलब्ध गरिरहेको बताउनुभयो। वहाँले देशका युवाहरूको शिक्षा र सीपले परिवर्तनशील अर्थतन्त्रको आवश्यकतासँग तालमेल मिलाउन सकोस् भन्ने सुनिश्चित गर्ने प्रयास पनि सरकारले गरिरहेको र निजी क्षेत्रमा रोजगारका अवसरहरू द्रुत गतिमा विस्तार गर्न सरकारले काम गरिरहेको बताउनुभयो। यसै उद्देश्यका साथ करिब 1,00,000 करोड़ रूपियाँको बजेट सहित प्रधानमन्त्री विकसित भारत रोजगार योजना शुरू गरिएको जानकारी वहाँले दिनुभयो। यस योजनाले करिब 2 करोड़ युवाहरूलाई पहिलो पटक श्रम बजारमा प्रवेश गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ। प्रधानमन्त्री मोदीले यस पहल अन्तर्गत सरकारले पहिलो पटक रोजगार प्राप्त गर्ने युवाहरूलाई 15,000 रूपियाँसम्मको प्रोत्साहन रकम उपलब्ध गराउनका साथै रोजगारदाताहरूलाई थप रोजगारीका अवसरहरू सिर्जना गर्न प्रोत्साहित गरिरहेको कुरामा जोड़ दिनुभयो। वहाँले भारतले विगत केही वर्षहरूमा करिब 40 देशहरूसँग मुक्त व्यापार सम्झौतामा हस्ताक्षर गरेको र यसले देशका युवाहरूका लागि अवसरका नयाँ ढोकाहरू खोलिरहेको बताउनुभयो।
2: भारतले बीते कुछ वर्षोमा करिब 40 देशों के साथ फ्री ट्रेड एग्रीमेंट भी किए हैं। ये फ्री ट्रेड एग्रीमेंट FTA हमारे युवाओं के लिए संभावनाओं के नए द्वार बना रहे हैं। इस तरह के ट्रेड एग्रीमेंट से हमारे एंटरप्रेन्योर्स के लिए नई पार्टनरशिप्स के रास्ते खुलते हैं और हमारे युवाओं के लिए करियर में नई पॉसिबिलिटीज बनती है।
1: देशभरका 45 स्थानहरूमा 20 रोजगार मेला आयोजना गरिएको थियो। नवनियुक्त उम्मेद्वारहरूले भारत सरकारका विभिन्न मन्त्रालय र विभागहरूमा कार्यभार सम्हाल्नेछन्। सीजीएसटी पश्चिम बंगाल क्षेत्रद्वारा सिलीगुड़ीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर बंगालका 85 जनालाई वर्चुअल माध्यमबाट नियुक्ति पत्र वितरण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रति व्यक्ति कार्बन उत्सर्जनमा भारतको योगदान विश्वको औसतको आधा भन्दा कम रहेको बताउनु भएको छ। नयाँ दिल्लीमा आज पर्यावरण र जलवायु गतिशीलताको भविष्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै वहाँले कार्बन उत्सर्जनका लागि विकासोन्मुख राष्ट्रहरूलाई प्राय अनुचित रूपमा जिम्मेवार ठहराउने गरिएको बताउनुभयो।
2: कार्बन एमिसनकी जिम्मेदारी गलत तरिके से विकासशील देशों पर डाली जाती रही है, जबकि ऐतिहासिक सच्चाई ये है आज भी प्रति व्यक्ति कार्बन एमिशन में भारत का योगदान ग्लोबल एवरेज के आधे से भी कम है। विकसित देशों में भारत की तुलना में 6 गुना ज्यादा प्रति व्यक्ति कार्बन एमिशन हो रहा है।
1: वहाँले पेरिसमा आयोजित COP21 शिखर सम्मेलनमा गरिएका प्रतिबद्धताहरूलाई निर्धारित समयभन्दा अगावै सफलतापूर्वक पूरा गर्ने G20 समूहको एकमात्र राष्ट्र भारत भएको कुरामा जोड़ दिनुभयो।

0: यो आकाशवाणी हो। ताजा समाचारको हरेक अपडेटसँग जोडिनुहोस्। हाम्रो आधिकारिक एक्स ह्यान्डल @AIR_News_Gangtok र फेसबुक पेज आकाशवाणी न्यूज गान्तोकलाई फलो गर्न नबिर्सिनुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। यो यात्रा जनसेवाबाट राष्ट्र सेवाको मन्त्र र निरन्तर जारी रहेको अटूट प्रतिबद्धताद्वारा निर्देशित छ। सेवा र सुशासनको यसै दृष्टिकोणबाट प्रेरित भई सरकार सन् 2047 विकसित भारतको लक्ष्य हासिल गर्न निरन्तर लागि परेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत यस समर्पणले जनजीवनमा परिवर्तन ल्याइरहेको छ। आज हाम्रो विशेष श्रृंखला सेवा संकल्प अभियान अन्तर्गत हामी तपाईँहरूलाई प्रगति प्लेटफर्म मार्फत यो दृष्टिकोण कसरी कार्यरूपमा परिणत भएको छ भन्ने एउटा उदाहरण प्रस्तुत गर्दछौ।
1: Prime Minister Narendra Modi had launched the Pragati platform in 2015 for fast-tracking projects, schemes and grievance redressal through his direct and real-time review in partnership with states and union ministries. Over a decade, Pragati has helped accelerate decision-making, resolution of issues causing delay in key infrastructure projects and instilled a strong culture of accountability. In Rajya Sabha in February this year, Prime Minister Narendra Modi stated that due to the detailed monitoring at the Prime Minister's level, projects worth 85 lakh crore rupees were unlocked and accelerated.
2: Pragati ke implementation ko bariki se Pradhanmantri ke star par dekhe jane ke karan 85 lakh crore rupees ka kaam ko gati mili. Desh ki kitni badi shakti ko unlock kiya humne. इम्प्लीमेंटेशन कैसे होता है ये हमने करके देखा है।
1: Executive Director AIIMS बीबी नगर डॉक्टर अमिता अग्रवाल हाईलाइटेड हाउ द प्रगति मैकेनिज्म हेल्प्ड रिजॉल्व क्रिटिकल इश्यूज लाइक वाटर सप्लाई एंड पावर सप्लाई टू AIIMS।
3: हमारे पास दो मेजर इश्यूज थे।
4: We faced two major issues, one regarding power supply and the other concerning water supply, both of which are critical for a hospital. However, through the intervention of the Prime Minister's office and the central government, along with assistance from the state government, both problems were gradually resolved.
3: धीरे धीरे करके solve हो गए.
1: The platform example. Five, cooperative federalism, bringing together the center, states and union ministries on a single digital interface. The Prime Minister has so far chaired 53 meetings of the Pragati. Anand Kumar, Akashvani News, Delhi.
0: भारतले आज नेपालका लागि औषधि, फोरेन्सिक सामग्री, पाल हाइजिन किट, स्लिपिङ ब्याग र अन्य अत्यावश्यक सामग्री सहित 11 टन राहत सामग्रीको नयाँ खेप पठाएको छ। नेपाललाई बाढ त्रासदी सम्बन्धी सहायताका लागि राहत सामग्री बोकेर गएको भारतीय वायुसेनाको यो नवौं विमान थियो। सोशल मीडिया पोस्टमा विदेश मन्त्री डाक्टर एस जयशंकरले भारतले नेपाललाई निरन्तर सहायता गर्न जारी राख्नेछ भन्नुभयो। नेपालका वित्त मन्त्री डाक्टर स्वर्णिम वाग्लेले भारत र नेपाल बीच विद्यमान सुदृढ सम्बन्धको जगमा उभिएर आफ्नो साझेदारीलाई नयाँ उचाइमा पुर्याउने अवसर रहेको बताएका छन्। नयाँ दिल्लीमा विकासशील देशहरूका लागि अनुसन्धान र सूचना प्रणालीद्वारा आयोजित उदयमान विश्व व्यवस्थामा भारत नेपाल सम्बन्धको पुनर्परिभाषा विषयक अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै डाक्टर वाग्लेले सम्पर्क सञ्जाल र आर्थिक सहयोग सुदृढ गर्न तथा दुई देशले मिलेर हासिल गर्न सक्ने प्रचुर सम्भावनालाई साकार पार्नमा जोड़ दिए। जापानको आइची नागोयामा आज 20 एशियाली खेलको आधिकारिक शुरूआत भएको छ। खेलाड़ीहरूको परेडका क्रममा भारतको 501 सदस्यीय टोलीको नेतृत्व दुईपटककी ओलम्पिक पदक विजेता मनु भाकर र कबड्डी खेलाड़ी पवन सेहरावतले गरेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय दललाई शुभकामना दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले दिल्ली, जम्मू कश्मीर, लद्दाख, झारखण्ड र कर्नाटक उच्च अदालतहरूमा 14 न्यायिक अधिकारीहरूलाई न्यायाधीश तथा अतिरिक्त न्यायाधीशका रूपमा नियुक्त गर्नुभएको छ। अब अन्त्यमा सुन्नुहोस् यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो भिडियो कन्फरेन्स मार्फत आयोजित 20 रोजगार मेलामा विभिन्न सरकारी निकायमा नवनियुक्त युवाहरूलाई 51,000 भन्दा बढ़ी नियुक्ति पत्र वितरण गर्नुभयो। प्रधानमन्त्रीले प्रति व्यक्ति कार्बन उत्सर्जनमा भारतको योगदान विश्वको औसतको आधा भन्दा कम रहेको बताउनु भएको छ। भारतले आज नेपालका लागि विनाशकारी बाढ़ीपछिको सहायता स्वरूप औषधि, फोरेन्सिक सामग्री, पाल हाइजिन किट, स्लिपिङ ब्याग र

0: दिल्ली, जम्मू कश्मीर, लद्दाख, झारखण्ड र कर्नाटकका उच्च न्यायालयहरूमा 14 न्यायिक अधिकारीहरूलाई न्यायाधीश र अतिरिक्त न्यायाधीशको रूपमा नियुक्ति दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङ मार्फत 20 रोजगार मेलामा विभिन्न सरकारी संस्थानहरूमा भर्ना भएका 51,000 अधिक नवनियुक्त युवाहरूलाई नियुक्ति पत्र वितरण गर्नुभयो। विदेश मन्त्री एस जयशंकरले नेपालको संविधान दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। नेपाल सरकारले गत महिना आएको विनाशकारी बाढको कारणहरूको जाँच गर्न 7 विशेषज्ञ समितिको गठन गरेको छ। अनि प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको आइची नागोयामा आज एसियाई खेलहरूको सुरुवातको अवसरमा भारतीय दललाई शुभकामना दिनुभएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले दिल्ली, जम्मू कश्मीर, लद्दाख, झारखण्ड र कर्नाटकका उच्च न्यायालयहरूमा 14 न्यायिक अधिकारीहरूलाई न्यायाधीश अनि अतिरिक्त न्यायाधीशको रूपमा नियुक्त गर्नुभयो। कानून र न्याय मन्त्रालयले यो नियुक्ति भारतको मुख्य न्यायाधीशसँग परामर्श गरेपछि गरिएको जानकारी दिएको छ। निवेदिता अनिल शर्मा र निशा सहाय सक्सेनालाई दिल्ली उच्च अदालतको न्यायाधीशको रूपमा नियुक्त गरिएको छ। यसका साथै 5 न्यायाधीशलाई दिल्ली उच्च अदालतको अतिरिक्त न्यायाधीशको रूपमा नियुक्त गरिएको छ, जबकि जम्मू कश्मीर र लद्दाख उच्च न्यायालयको उच्च न्यायाधीशको रूपमा 1-1 न्यायाधीशलाई नियुक्त गरिएको छ। मनोज प्रसाद, अखिल कुमार र राम शर्मालाई झारखण्ड उच्च अदालतको न्यायाधीशको रूपमा नियुक्त गरिएको छ। यसका अतिरिक्त 3 न्यायाधीशहरूलाई कर्नाटकका उच्च न्यायालयको अतिरिक्त न्यायाधीशको रूपमा नियुक्त गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङ मार्फत 20 रोजगार मेलामा विभिन्न सरकारी संस्थानहरूमा भर्ना भएका 51,000 अधिक नवनियुक्त युवाहरूलाई नियुक्ति पत्र वितरण गर्नुभयो। यस अवसरमा बोल्दै श्री मोदीले भन्नुभयो, केन्द्र सरकारले विगत केही वर्षदेखि युवाहरूलाई भविष्यका चुनौतीहरूका लागि आवश्यक सिप र अवसरहरू प्रदान गर्नमा निरन्तर ध्यान केन्द्रित गरिरहेको छ। उहाँले भन्नुभयो, सरकारको प्रयास यो सुनिश्चित गर्नु पनि हो कि देशका युवाहरूको शिक्षा र सिप बदलन्दो अर्थव्यवस्थाको आवश्यकता अनुरूप होस्। प्रधानमन्त्रीले भन्नुभयो, सरकार निजी क्षेत्रमा रोजगारीका अवसरहरू द्रुत रूपमा बढाउनका लागि पनि काम गरिरहेको छ। यस उद्देश्यका साथ लगभग 1,00,000 रुपियाँको लागतमा प्रधानमन्त्री विकास भारत रोजगार योजना सुरु गरिएको छ। प्रधानमन्त्रीले भन्नुभयो, भारतले पछिल्ला केही वर्षहरूमा लगभग 40 देशहरूसँग स्वतन्त्र व्यापार सम्झौताहरूमा हस्ताक्षर गरेको छ, जसले देशका युवाहरूका लागि अवसरहरूको नयाँ ढोका खोलेको छ। यी सम्झौताहरूले उद्यमीहरूका लागि नयाँ साझेदारी र बजारको लागि बाटो खोलेको छ र युवाहरूका लागि नयाँ रोजगारी र करियरका अवसरहरू सृजना गरेको छ।
1: आज देश के 51,000 से अधिक युवाओं को सरकारी सेवा के लिए नियुक्ति पत्र मिल रहे हैं। मैं आप सभी युवा साथियों को और आपके परिवारजनों को बहुत बहुत बधाई देता हूं। आज आप सभी एक ऐसे समय में भारत सरकार से जुड़े हैं जब देश एक बहुत बड़े लक्ष्य की ओर आगे बढ़ रहा है और ये लक्ष्य है 2047 तक विकसित भारत बनाने का।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज भर्चुअल माध्यमद्वारा उत्तर बङ्गालका 85 व्यक्तिहरूलाई नियुक्ति पत्र वितरित गर्नुभयो। सिलगढीमा यस कार्यक्रमको आयोजन सिजिएसटी पश्चिम बङ्गाल जोनद्वारा गरियो। यस अवसरमा केन्द्रीय खाद्य प्रसंस्करण उद्योग मन्त्री चिराग पासवानले वर्ष 2047 भारतलाई विकसित राष्ट्र बनाउने सपनालाई साकार गर्ने दिशामा प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण अनि कार्यहरूको सराहना गर्नुभयो। श्री पासवानले भन्नुभयो, सबैको साथ सबैको विकास, सबैको प्रयास अनि सबैको विश्वासको मन्त्रद्वारा प्रेरित भारतका युवाहरूले नोकरी प्राप्त गरिरहेका छन्। नोकरी दिने समयमा युवाहरूसित जाति अनि धर्मको आधारमा कुनै भेदभाव गरिँदैन। मोदी सरकारको नेतृत्वमा प्रत्येक वर्ष रोजगारको अवसर बढिरहेको उहाँले बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको प्रति व्यक्ति कार्बन उत्सर्जनले विश्वव्यापी औसतको आधाभन्दा कम योगदान गर्ने बताउनुभयो। आज नयाँ दिल्लीमा पर्यावरण र जलवायु गतिशीलताको भविष्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै श्री मोदीले भन्नुभयो, कार्बन उत्सर्जनका लागि विकासशील देशहरूलाई प्राय जिम्मेवार ठहराइएको छ, जुन अनुचित हो। उहाँले भन्नुभयो, विगत 12 भारतको वायु ऊर्जा क्षमता 3 गुणा बढेको छ। उहाँले भन्नुभयो, G20 भारत एकमात्र देश हो जसले पेरिसमा COP21 शिखर सम्मेलनमा गरिएका प्रतिबद्धता

0: समयभन्दा पहिले नै सफलतापूर्वक पूरा गरेको छ। श्री मोदीले भन्नुभयो, विगत 12 वर्षमा भारतले पर्यावरणसँग सम्बन्धित हरेक क्षेत्रमा असाधारण प्रगति गरेको छ। प्रधानमन्त्रीले भन्नुभयो, भारतको मुख्य ध्यान नवकरणीय ऊर्जामा रहेको छ र यसले पर्यावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको छ। श्री मोदीले भन्नुभयो, भारत आज स्वच्छ यातायात र हरित हाइड्रोजन जस्ता क्षेत्रहरूमा द्रुत गतिमा काम गरिरहेको छ। कार्यक्रममा बोल्दै पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले पर्यावरणप्रतिको भारतको दृष्टिकोण प्राचीन सभ्यताको विचारधारामा जरा गाडेको र पृथ्वीलाई सम्पत्ति नभई साझा सम्पदा र पवित्र सम्पदा मानेको बताउनुभयो। वन्यजन्तु संरक्षणको बारेमा बोल्दै श्री यादवले भन्नुभयो, भारतको प्रयास केही जनावरहरूको संरक्षणमा मात्र सीमित छैन, बरु सम्पूर्ण पर्यावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले गरिएको छ।
1: कार्बन एमिशन की जिम्मेदारी गलत तरीके से विकासशील देशों पर डाली जाती रही है, जबकि ऐतिहासिक सच्चाई ये है, आज भी प्रति व्यक्ति कार्बन एमिशन में भारत का योगदान ग्लोबल एवरेज के आधे से भी कम है। विकसित देशों में भारत की तुलना में 6 गुना ज्यादा प्रति व्यक्ति कार्बन एमिशन हो रहा है। भारत ये तथ्य मजबूती के साथ वैश्विक मंचों पर रखता है।
0: यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विदेश मन्त्री एस जयशंकरले नेपालको संविधान दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल मार्फत विदेश मन्त्री शिखर खनाललाई उल्लेख गर्दै संविधान दिवसको अवसरमा बधाई दिनुभएको छ। विदेश मन्त्री जयशंकरले नेपालको राष्ट्रिय दिवसको अवसरमा विदेश मन्त्री शिशिर खनाल, नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनतालाई हार्दिक बधाई एवं शुभकामना भनेर लेख्नुभएको छ। उहाँले भारत दुई देश बीचको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। नेपाल सरकारले गत महिना आएको विनाशकारी बाढीको कारणहरूको जाँच गर्न 7 सदस्यीय विशेषज्ञ समितिको गठन गरेको छ। यस बाढमा 1,400 भन्दा अधिक मानिसहरूको मृत्यु भएको छ अनि 6,000 भन्दा अधिक मानिसहरू अझ पनि लापत्ता छन्। यसमा ऊर्जा, जल संसाधन अनि सिँचाई मन्त्रालयले जल विज्ञान, हिमनद विज्ञान, रिमोट सेन्सिङ, भूविज्ञान, जल विद्युत अवसंरचना अनि आपदा जोखिम न्यूनीकरणका विशेषज्ञ सामेल छन्। समितिले यो पत्तो लगाउनेछ कि गत 26 अगस्तमा भोटे कोशी नदीमा आएको विनाशकारी बाढको वास्तविक कारण के थियो, आपदा कसरी घट्यो अनि के यसमा जलवायु परिवर्तनको कुनै भूमिका थियो। यो समितिले हिम नदीय भूवैज्ञानिक अनि जलवैज्ञानिक खतराहरू बीच सम्भावित सम्बन्धहरूको पनि जाँच गर्नेछ। समितिले 1 महिनाभित्र प्रारम्भिक रिपोर्ट प्रस्तुत गर्नुपर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको आइची नागोयामा आज एसियाई खेलहरूको सुरुवातको अवसरमा भारतीय दललाई शुभकामना व्यक्त गर्नुभएको छ। श्री मोदीले भन्नुभयो, प्रत्येक खेलाडीले धेरै परिश्रम गरेका छन् अनि अद्भुत समर्पण साथै दृढ सङ्कल्प देखाएका छन् अनि भारतलाई उनीहरूमाथि गर्व छ। उहाँले आशा प्रकट गर्नुभयो कि भारतीय खेलाडीहरूले राम्रो प्रदर्शन गर्नेछन् अनि खेलहरूमा उत्कृष्ट सफलता प्राप्त गर्नेछन्। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। राष्ट्रपति द्रौपदी मुर्मूले दिल्ली, जम्मू कश्मीर, लद्दाख, झारखण्ड र कर्नाटकका उच्च न्यायालयहरूमा 14 न्यायिक अधिकारीहरूलाई न्यायाधीश र अतिरिक्त न्यायाधीशको रूपमा नियुक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङ मार्फत 20 रोजगार मेलामा विभिन्न सरकारी संस्थानहरूमा भर्ना भएका 51,000 भन्दा अधिक नवनियुक्त युवाहरूलाई नियुक्ति पत्र वितरण गर्नुभयो। विदेश मन्त्री एस जयशंकरले नेपालको संविधान दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। नेपाल सरकारले गत महिना आएको विनाशकारी बाढको कारणहरूको जाँच गर्न 7 सदस्यीय विशेषज्ञ समितिको गठन गरेको छ अनि प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको आइची नागोयामा आज एसियाई खेलहरूको सुरुवातको अवसरमा भारतीय दललाई शुभकामना व्यक्त गर्नुभएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
2: त श्रोताहरू, अब सुनाउनेछौँ हिन्दी सिनेमाका गीतहरू। सर्वप्रथम सुनौ यो छोटो सन्देश।

त श्रोताहरू, अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। चित्राको स्वरमा चलचित्र रहेछ मे प्रेम की दिवानी हो, जसमा शब्दकार हुनुहुन्छ देव कोहली अनि संगीतकार हुनुहुन्छ अनु मल्लिक।

त श्रोताहरू, अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। साधना सरगम अनि मुर्तुजाको स्वरमा साथिया चलचित्रबाट, शब्दकार हुनुहुन्छ गुलजार अनि सङ्गीतकार हुनुहुन्छ एआर रहमान।

0: पश्चिम बंगाल सरकार द्वारा जनहित में प्रचारित।
1: श्रोताहरू सुन्नुहुँदैछ हिन्दी सिनेमाका गीतहरू। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् शंकर महादेवन अनि महालक्ष्मीको युगल आवाजमा कुछ न कहो चलचित्रबाट। शब्दकार हुनुहुन्छ जावेद अख्तर अनि संगीतकार हुनुहुन्छ शंकर एहसान अनि लोई।

त श्रोताहरू, अब यो अन्तिम गीत सुन्नुहोस्। चित्रा अनि केकेको स्वरमा मे प्रेम की दिवानी हो चलचित्रबाट शब्दकार हुनुहुन्छ देव कोहली अनि सङ्गीतकार अनु मल्लिक।

0: श्रोताहरू अहिले सुन्नुभयो हिन्दी सिनेमाका गीतहरू। अब सुनाउनेछौ सेवा संकल्प अभियान बारे विशेष कार्यक्रम।
1: श्रोतागण नमस्कार, आजको चर्चा चौतारी कार्यक्रममा हामीले हाम्रा समाजका गौरव हालै पद्मश्री पुरस्कारले सम्मानित डाक्टर जेस योन्जनलाई हाम्रो स्टुडियोमा पाएका छौँ। म अशोक चरसिया, उहाँलाई धेरै धेरै स्वागत जनाउँदछु।
2: बहुत धन्यवाद भाइ। हजुर,
1: अब हामी चर्चा चौतारीको कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पुरा गर्दै लाग्नु हुँदैछ। जुन पर्यावरण संरक्षण र पर्यावरण विकासको क्षेत्रमा अभूतपूर्व कार्य भएको छ त्यसबारे हामी छलफल गर्नेछौँ। र सौभाग्यवश 5 जुन प्रत्येक वर्ष विश्व पर्यावरण दिवस पालन गरिन्छ र भारतमा भारतको जुन संस्कृति परम्परा छ, वेद छ, उपनिषद छ, रामायण महाभारत, यस सबमा प्रकृति पर्यावरणको गहिरो उल्लेख छ। अथर्व वेदमा भनिएको छ माता भूमि पुत्रोहम पृथ्वीः, र यस बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीले यसरी भन्नुहुन्छ।
3: वेद काल से कहा गया है माता भूमि पुत्रोहम पृथ्वीः, अर्थात ये भूमि मेरी माता है और मैं पृथ्वी का पुत्र। यही वो विचार है जिसको प्रभु श्री राम ने भी लंका के वैभव को छोड़ते हुए कहा था, जननी जन्मभूमि च स्वर्गादपि गरीयसी वंदे मातरम। यही महान सांस्कृतिक परंपरा का एक आधुनिक अवतार है।
1: डॉक्टर जिन सर, तपाईले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा वैदिक कालदेखि प्रकृति पृथ्वी र मानवको सम्बन्धको बारेमा भन्नुभयो कि पृथ्वी हाम्री माता हुन् र हामी त्यसको सन्तान हौँ, र यसैले पृथ्वीको संरक्षण र पर्यावरणको संरक्षण हाम्रो जीवनको निम्ति एउटा महत्त्वपूर्ण कडी हो र प्रत्येक व्यक्तिको जीवन सुख शान्ति समृद्धिको निम्ति पर्यावरण संरक्षण अति आवश्यक छ। र प्रत्येक वर्ष 5 जुनको दिन विश्व पर्यावरण दिवसको रूपमा राष्ट्रसङ्घले घोषित गरेको छ र त्यो पालन हुँदै आएको छ। स्वयं प्रेरणाले जलवायु संरक्षण तथा हाम्रो भविष्यको सुरक्षा, र यो विश्व पर्यावरण दिवस पालन गर्नुको लक्ष्य र उद्देश्य के हो, अनि प्रधानमन्त्री नरेन्द्र मोदीले जुन भारतीय संस्कृतिमा पृथ्वीलाई आमा र हामी त्यसको सन्तान भनेको छौँ, यस विषयमा तपाईँ केही प्रकाश पार्नुहुन्छ?
2: बहुत धन्यवाद। तपाईँले जुन चाहिँ एउटा अब्जर्भेसन भन्नुभयो या त प्रश्न भन्नुभयो अहिले मलाई राखिदिनु भयो मेरो अघि, त मलाई खुबै मन परेको यो कुरो हो। यसको म अलिकति एउटा छोटो इतिहास भन्नु पऱ्यो।
1: हजुर,
2: के छ भनेदेखि चाहिँ अब संसारमा 3 किसिमको देशहरू पाइन्छ। एउटा चाहिँ एकदमै डेभलप्ड, एउटा एकदमै विकसित, विकासको क्षेत्रमा चाहिँ चरम सीमामा पुगेका देशहरू, त्यसलाई विकसित देशहरू भनिन्छ, जति पनि युरोपियन कन्ट्रिजहरू छ। अनि यता एसियामा चाहिँ तपाईँको जस्तो अहिले साउथ कोरिया पनि एकदमै विकसित भइसकेको छ प्रत्येक क्षेत्रमै, जापान त एकदमै पहिल्यै विकसित भइसकेको, र त्यस्तै प्रकारले चाइना पनि एकदमै विकसित देशमै देशकै क्याटेगोरीमा आउँछ, र एसियामा पनि र विकसित देशहरू। अब त अर्को चाहिँ विकसित हुँदै गरेको, यसमा चाहिँ जस्तो भुटान भयो, नेपाल भयो, इन्डिया भयो, र यी देशहरू चाहिँ अरू थुप्रै देशहरू छन्, यो चाहिँ विकास हुँदै गरेको क्याटेगोरीमा आउँछन्। र अर्को चाहिँ अविकसित देशहरू, जस्तो बङ्गलादेश भयो, त्यस्तै अरू थुप्रै अफ्रिकाभित्र यति थुप्रो देशहरू छन् जुन चाहिँ देशहरू चाहिँ एकदमै अविकसित रूपमा अहिले पनि रहिरहेका छन्। भन्नु मतलब चाहिँ यति साह्रो अविकसित पनि भोकले मर्ने सङ्ख्याहरू ज्यादै मात्रामा रहेका छन्, रोग लागेर उपचारविहीन मानिसहरू यति थुप्रो संख्यामा त्यहाँ छन् र त्यहाँ कुनै ट्रान्सपोर्ट कम्युनिकेसन छैन भन्नुपर्दाखेरि चाहिँ पौराणिक युग जस्तै को युग चाहिँ अहिले पनि अफ्रिकाको कतिवटा देशहरूमा चाहिँ पाइन्छ। यो चाहिँ एकदम अविकसित एकदमै अविकसित देशहरू अनडेभलप्ड कन्ट्री भनिन्छ। त अब भारत देश जुन चाहिँ एउटा डेभलपिङ कन्ट्रीको रूपमा अहिले हामी भन्छौँ तर भारतभित्र पनि यति थुप्रो राज्यहरू र युनियन टेरिटोरी हामी पाउँछौँ र त्यसमा सबै कतिवटा राज्यहरू त एकदमै विकसित भइसके तर रहल राज्यहरू अनि रहल कतिवटा युनियन टेरिटोरी चाहिँ अविकसित अवस्थामै छन्। र अब यो जुन चाहिँ विकसित अब राज्यहरू छन् भारतमा अब यो त युरोपियन युरोपभित्र जुन चाहिँ देशहरू विकसित भइसक्यो त्यसको तुलनामा त फेरि आउँदैन नि फेरि विकसित भन्नुभयो त उनीहरू कुनै एउटा हदसम्म चाहिँ विकसित छन् त त्योभन्दा बाहिर चाहिँ उनीहरू त्योभन्दा माथि चाहिँ उठिसकेको छैनन्। अनि त्यसलाई पनि लिएर अनि जुन चाहिँ अविकसित राज्यहरू छन् युनिटेड यसलाई पनि लिएर चाहिँ हाम्रा सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले चाहिँ उहाँ आफ्नो के अरे जुन चाहिँ प्रधानमन्त्रीको पदमा आउनुभएपछि चाहिँ उहाँले भारतको निम्तिलाई चाहिँ भारतलाई चाहिँ चाँडोभन्दा चाँडो समयमा चाहिँ एउटा सेल्फ रिलायन्स सेल्फ डेभलप्ड सेल्फ डिपेन्डेन्ट देश बनाउनु पर्छ जस्तो अमेरिका छ एउटा विकसित देशको रूपमा अमेरिका छ जापान छ जर्मनी छ अरू देशहरू छन् त्यस्तै हामी पनि हुनुपर्छ हाम्रो सडकहरू त्यो खालको हुनुपर्छ हाम्रो विद्यालयहरू त्यो खालको हुनुपर्छ प्रत्येक भारतीय नागरिकको मानसिकता चाहिँ त्यता पनि जानुपर्छ त्यता पनि डेभलप भएको हुनुपर्छ हामीले सोचमा परिवर्तन ल्याउनुपर्छ एक्सनमा परिवर्तन ल्याउनुपर्छ भनेर अहिलेसम्म नरेन्द्र मोदी महोदयले यति थुप्रो योजनाहरू

0: सफलता पाइसकेको छ, कतिले 60% सफलता पाइसकेको छ, कतिले 90% सफलता पाइसकेको छ, कति कोही चाहिँ अहिले 5% सफलता पाइरहेको छ। यस्तो हिसाबले विभिन्न तौरमा चाहिँ विभिन्न माने रेटमा चाहिँ रफ्तारमा चाहिँ ती प्रोजेक्टहरू अहिले चलिरहेको छन्। अनि नरेन्द्र मोदीले जुन समयदेखि यो यी योजनाहरू उनीले सुरु गर्ने भन्ने आदेश भारत सरकारलाई दिए, अनि भारत सरकारले त्यही अनुसार चाहिँ योजनाहरू बनाए। अनि यो अहिले कस्तो भनेदेखि चाहिँ उहाँ प्राइम मिनिस्टर भएदेखि यता भारतको अवस्था चाहिँ कहाँ पुग्यो भन्ने एउटा प्रश्न यहाँ छ। यो चाहिँ हामी प्रत्येक भारतवासीले जान्नुपर्ने कुरा हो। भारतको अवस्था चाहिँ इकोनोमिकली चाहिँ थर्ड लार्जेस्ट इकोनोमिकली पावरफुल कन्ट्री चाहिँ विश्वमा चाहिँ भारत बनिसकेको छ
1: हजुर
0: मोदीजीको कालमा चाहिँ एज अ प्राइम मिनिस्टर। त यो चाहिँ हामी सबैले याद गर्नुपर्ने हुन्छ। र आउँदो अब नेक्स्ट 10-15 भित्रमा चाहिँ संसारका सबैभन्दा शक्तिशाली साइन्समा पनि, टेक्नोलोजीमा पनि, एजुकेसनमा पनि, इकोनोमीमा पनि भारत चाहिँ त्यो पहिलो स्थान चाहिँ लिन्छ भनेर चाहिँ अमेरिकाले पनि अहिले कता कता बुझिसकेको छ, जापानले पनि बुझिसकेको छ। त भारतको अवस्था चाहिँ अहिले सम्माननीय प्रधानमन्त्री मोदीजीको कालमा चाहिँ अहिले यो खालको अवस्था चाहिँ भारतमा पुगिसकेको छ अवस्थामा चाहिँ
1: हजुर सर।
0: मेरो भन्नु मतलब चाहिँ यति नै हो।
1: र भारत सरकारले एउटा लक्ष्य पनि राखेको छ कि विकास पर्यावरण अनुकूल हुनु पर्यो, द्याट मिन्स सस्टेनेबल डेभलपमेन्ट, जसले पर्यावरणलाई कुनै क्षयक्षति नहोस्, पर्यावरणको संरक्षण र साथसाथ विकास, र 2047 भारतलाई एउटा विकसित राष्ट्र बनाउने लक्ष्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा ठुलो भिजनले देश अगाडि बढिरहेको छ, होइन?
0: पक्का कुरा
1: सर। कुनै एउटा समय थियो जब पर्यावरणको बारेमा, जसरी अघि हामीले भन्यो कि यथर्ववेदमा भनेको छ कि हामी पृथ्वीका पुत्र हौँ र पृथ्वी हाम्री आमा हुन्, र यस्तो तत्व प्रकृतिप्रति ज्ञान हुँदाहुँदै पनि विश्वमा एउटा जलवायु परिवर्तनको सङ्कट सबैले देख्न थाल्यो, र त्यसको निम्ति कार्बन डाइअक्साइडको उत्सर्जनलाई कम गरेर पृथ्वीको जुन परिवर्तन तापमान बढ्दै गएको स्थितिलाई कसरी नियन्त्रित गर्नुपर्छ त्यसमा चिन्तित थियो, र त्यसको निम्ति पहल पनि सुरु भएको थियो राष्ट्रसङ्घको नेतृत्वमा। तर त्यस बेला भारतले केही भनौँ कि नभनौँ केही कार्बन इमिसनलाई रिड्युस गर्ने, जुन कार्बन उत्सर्जनलाई घटाउने एउटा लक्ष्य राखौँ कि नराखौँ कि सक्छौँ कि सक्दैनौँ भन्ने एउटा हेजिटेसन थियो, एउटा दोधारे थियो। तर 2014 जब 26 मईको दिन प्रधानमन्त्री नरेन्द्र मोदीले देशको प्रधानमन्त्रीको रूपमा शपथ लिनुभयो, त्यहाँदेखि भारतले पर्यावरणको क्षेत्रमा एउटा उल्लेखनीय कार्य गर्यो, र त्योभन्दा अगाडि भारत एउटा ग्लोबल क्लाइमेट एफर्ट्सहरूमा फलोवरको देशको रूपमा जानिन्थ्यो कि अरूले के गर्दैछ त्यसलाई म फलो गर्छु। तर 2014 भारत एउटा फलोवर होइन, जलवायु परिवर्तनको क्षेत्रमा, यसको रोकथामको क्षेत्रमा, प्रदूषणको रोकथामको क्षेत्रमा, क्लाइमेट चेन्जको रोकथामको क्षेत्रमा एउटा लिडरको रूपमा डेभलप भयो। र यसरी COP 21 2015 प्यारिसमा भएको थियो, कन्फरेन्स अफ पार्टिज, र यसमा भारतले एउटा लक्ष्य राखेको थियो कि बढ्दो तापमानलाई घटाउनको निम्ति जुन फसिल वेस्ट फ्युएल छ, ऊर्जा छ, त्यसले जस्तै पेट्रोल डिजल, यसले प्रदूषण बढ्दैछ, र यो प्रदूषणलाई हामी कार्बन इमर्सनलाई 40% कार्बन उत्सर्जनलाई हामी घटाउँछौँ, अर्थात् 2030 गैर जीवाश्म नन फसिल फ्युएलको रूपमा हामीले रिन्युएबल एनर्जी 40% व्यवहारमा ल्याउँछौँ र यसलाई 40% घटाउँछौँ। तर त्यो लक्ष्य प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टिले नोभेम्बर 2021 लक्ष्य हासिल गरियो, जब टार्गेट थियो 30 मा लक्ष्य हासिल गर्ने।

0: तर 2021 लाख त्यो लक्ष्यलाई हासिल गरियो। यसबारे तपाईँ के भन्नुहुन्छ?
1: अब यो सम्माननीय प्रधानमन्त्रीज्यूले 2021 आइपुग्दै जुन लक्ष्य चाहिँ धेरै पछि हुनेवाला थियो तर त्यो लक्ष्य चाहिँ 2021 उहाँले हासिल गर्नु सक्नु भएको कारण चाहिँ के छ भनेदेखि चाहिँ कुनै पनि एउटा यो खालको प्रोजेक्टलाई चाहिँ कसरी हेरिन्छ भनेदेखि चाहिँ यो जुन चाहिँ यो क्लाइमेट चेन्जसित यो के भारतको जुन चाहिँ जलवायु छ त्यो जलवायुमा जुन किसिमको परिवर्तन अहिले आइरहेको छ र यो चाहिँ अलिकति जुन परिवर्तन चाहिँ भारतीय जलवायुमा आइरहेको छ यो चाहिँ हानिकारक खालको परिवर्तन भइरहेको छ यहाँ त यसलाई चाहिँ हानिकारक नबनाएर चाहिँ यसलाई चाहिँ एकदम अनुकूलनीय अनुकूल खालको अब जलवायुलाई चाहिँ अब त्यो खालको स्थानमा राख्नु हो भनेदेखि चाहिँ एउटा ठुलो हामीले क्लाइमेट चेन्जमाथि चाहिँ हामीले कतिवटा स्किमहरू प्रोजेक्ट योजनाहरू बनाउनुपर्छ भनेर सम्माननीय उहाँ प्रधानमन्त्रीज्यूले आफ्नो मनमा सम्झिनु भयो।
0: हजुर,
2: प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पुरा
0: गरेका विशेष उपलब्धिहरूबारे केही अंशमा हामीले चर्चा गऱ्यौँ र यसमा तपाईँले आफ्नो बहुमूल्य समय दिएर उपस्थित हुनुभयो। तपाईँलाई धेरै धेरै धन्यवाद। नमस्कार।
1: ल नमस्कार भाइ, बहुत धन्यवाद छ।
2: श्रोतागण, यो कार्यक्रम तपाईँहरूले हाम्रो युट्युब च्यानल @AIR खरसाङ तथा ट्विटर @AIR News खरसाङ अनि फेसबुक आकाशवाणी समाचार नेपालीमा पनि सुन्न सक्नुहुनेछ तथा आफ्नो मन्तव्य राख्न सक्नुहुनेछ। धन्यवाद।

श्रोताहरू, अब आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू समप्रसारण गरी सुनाउनेछौँ। प्रथममा सुन्नुहुनेछ समाचार सन्ध्या।

हवस् त अहिलेलाई उद्घोषक म देवेन्द्र, प्रसारण सहयोगी स्मिता साथै प्राविधिक मित्र फुलेन रोईलाई बिदा दिनुहोस्। शुभरात्रि, जय हिन्द।